0: funk it dieko sa.
1: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गरे। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिक माझ व्यापक चर्चा पायो, तर दुई वर्षभित्र बनाउने भनिएका अस्पताल हालसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 सयासम्मका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार शुरू गरेको थियो, तर आधारभूत अस्पताल स्थापनाका लागि कानूनी व्यवस्था गरेको 7 वर्ष र शिलान्यास भएको 5 वर्ष बितिसक्दा पनि देशभरका आधारभूत अस्पताल निर्माण कार्य अलमलमा परेको देखिन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म 109 आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने 326 निर्माणाधीन अवस्थामा छन्। बाँकी अस्पतालको निर्माण प्रक्रिया नै शुरू भएको छैन।
0: सरकारी विज्ञापन र सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले संविधानद्वारा प्रदत्त प्रेस स्वतन्त्रता, संचारको हक र समानताको हकको उल्लंघन भएको ठहर गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सो निर्णय बदर गर्दै विज्ञापन वितरण गर्दा विभेदपूर्ण मापदण्ड अपनाउन नमिल्ने भनेको छ। त्यस्तै अदालतले सरकारको निर्णय खारेज गर्दा मुख्य रूपमा 5 संवैधानिक तथा कानूनी आधार लिएको छ। अदालतले प्रधानमन्त्री कार्यालयका सचिवलाई संसदले बनाएको ऐनलाई विस्थापित गर्ने वा नागरिक तथा संस्थाको अधिकार खोज्ने गरी निर्णय गर्ने क्षेत्राधिकार नभएको पनि स्पष्ट पारेको छ।
1: नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारका प्रयास गरे पनि आर्थिक वर्ष 2082-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा करिब 11% घटेको छ। घट्यो विदेशी लगानी प्रतिबद्धता शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा बुझाएसँगै नेपाली कांग्रेससँगको सत्ता सहकार्य टुटेको छ। राजीनामासँगै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ।
2: मालपोत तथा नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू क्रमशः स्थानीय तहमा हस्तान्तरण हुन थालेको छ। 8 स्थानीय तहमा भूमि प्रशासन सम्बन्धी कार्य शुरू भइसकेको छ भने थप 13 पालिकामा तयारी पूरा भएको छ। संविधानले घर जग्गा धनी पूर्जा वितरणको एकल अधिकार स्थानीय तहलाई दिएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण झण्डै 30 खर्ब पुगेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण 29.74 अर्ब रूपियाँ पुगेको छ।
2: सामाजिक सुरक्षा कोषले आफूसँग आबद्ध स्वास्थ्य संस्थालाई कोषका योगदानकर्तालाई सेवा दिँदा कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ। कोषले कोष र अस्पताल बीच भएको सम्झौता विपरीत कार्य गरेको गुनासो प्राप्त भएको भन्दै त्यस्ता कार्य आउँदा दिनमा नगर्न सचेत गराएको हो।
1: पछिल्लो 4 महिनामा बर्ड फ्लू संक्रमणबाट 162 कुखुरा तथा पंक्षी फार्म प्रभावित भएका छन्। त्यसमध्ये 104 प्रभावित किसान तथा फार्मको बैंक खातामा 50,71,15,704.25 रूपियाँ क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ।
2: देशको प्रमुख भन्सार नाका तथा आर्थिक लाइफ लाइनका रूपमा चिनिने वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्य अनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ।
1: अब शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार बजार 13.95 अङ्क अर्थात 0.51% घटेर 2712.54 अङ्कमा झरेको। यसअघि गत असार 30 गतेदेखि बजार बढ़ेको थियो। उक्त अवधिमा बजार 156.30 अङ्क वृद्धि भएको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। परीक्षा प्रणाली सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मुख्य माग सहित दिल्लीमा जारी आन्दोलन देशव्यापी बन्दै गएपछि केन्द्र सरकार केही लचक देखिएको छ। सोमबारदेखि विद्यार्थी र युवाहरूको व्यापक सहभागिता भएको आन्दोलनप्रति नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकार केही नरम देखिए पनि ठोस निष्कर्ष भने निस्किएको छैन।
4: अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपको उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटले पराजित भएको छ। त्यस्तै नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार नेपाली कांग्रेसले ग्रीन रन प्रतियोगिता आयोजना गरेको छ। ललितपुरको युएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको उक्त दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम भएका छन् भने प्रतियोगिताको निर्धारित दूरी 16:15.7 पूरा गर्दै पालले 50,000 रूपियाँ नगद पुरस्कार समेत प्राप्त गरेका छन्। विजेताहरूलाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पुरस्कार वितरण गरे भने प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै 25,000, संजय श्रेष्ठ तेस्रो हुँदै 20,000, गणेश सिंह चौथो हुँदै 12,000, अमित ठकुरी पाँचौं हुँदै 10,000 र नागेश्वर अहिर छैठौं हुँदै 8,000 रूपियाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
3: अब विचार विश्लेषणको पालो समाजवादको सपना शीर्षकमा गोर्खा पत्रमा लोकृष्ण भट्टराईको विचार छापिएको छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको छ, यो पुष्पलालकै सोच हो। अब संविधानका आधारभूत विषय संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई कायम राख्दै खर्चिलो निर्वाचन प्रणालीलाई सरल बनाउन सबै दल लाग्नुपर्छ। पुष्पलाल र बीपी जस्ता स्रष्टालाई सम्झी संसदमा र संसद बाहिर रहेका साना तथा ठूला सबै दलबीच राष्ट्रिय सहमति हुनैपर्छ। सरकार सदनमा संसदमा रहेका सबै दलसँग राष्ट्रिय सहमति गरी संविधानका समाजवाद उन्मुख चरित्रलाई कार्यान्वयन गर्ने बाटोमा हिँड्नुपर्छ। अहिले एकलव्य भएर अगाडि बढ़ेको आभास हुन्छ। देश र जनतालाई केन्द्रमा राखेर कंग्रेस र कम्युनिष्ट पार्टीबीच सहकार्य आवश्यक छ, जसले मात्र यो देश बचाउन सक्छ।
4: त्यस्तै नसुन्ने राज्य नभेटिने सरकार शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। प्रधानमन्त्री समेतलाई न्यायको दायरामा ल्याउने अधिकार प्राप्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरियो। सिंहदरबारमा बोलाएर यसका प्रमुख लगायतका पदाधिकारीलाई धम्क्याउँदै अमुक व्यक्तिलाई पक्राउ गर्न र मुद्दा चलाउन दवाब दियो। लोकतन्त्रको आधारभूत सिद्धान्त शक्ति सन्तुलनलाई भताभुङ्ग पार्ने षड्यन्त्र रचियो। जेएनजी आन्दोलनपछि यो पुस्ताले माइतीघर मण्डला सुनसान हुने ठानेको थियो, तर त्यसो भएन। त्यहाँ न्याय खोज्नेको भीड़ दिनानुदिन बढ़दो छ। राज्यको जवाफविहीनताले नागरिक सड़कमा आन्दोलित छन्।
3: भाइरल सामग्री फैलाउनु अघि सत्य खोजौं शीर्षकमा सुनिता गाईसीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सामाजिक सञ्जाललाई पनि आधुनिक सार्वजनिक क्षेत्रका रूपमा लिन सकिन्छ, तर जब यो स्थान अफवाह, अपमान, घृणा र अपुष्ट आरोप फैलाउने माध्यम बन्छ, तब सार्वजनिक संवादको गुणस्तर कमजोर हुन्छ। त्यसैले डिजिटल नागरिकताले अभिव्यक्ति स्वतन्त्रतासँगै उत्तरदायित्व, तथ्य जाँच, गोपनीयताको सम्मान र मानवीय गरिमाको संरक्षणलाई जोड़ दिनुपर्छ।

0: जानकारी दिनु उपयुक्त हुन्छ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: अहिले बिहानको 6 बजे
0: हजुरको रेडियो 102.1 MHz।
4: 2083 साल साउन 7 गते बिहीबार, जुलाई 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको नवमी तिथि।
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
4: शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूलाई बढ़ीमा 50 दिनभित्र फिर्ता गरिने, अर्थ मन्त्रालय मातहतका निकायलाई विशेष परिपत्रको तयारी, मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखत अवैध,
5: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा 1 घण्टाभित्र सम्बोधन गर्न निर्देशन, हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू, 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने,
4: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो, नेपालमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणतर्फ 4 महिनामा 100 भन्दा बढ़ी किसानलाई 50 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति वितरण,
5: पूर्वी अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु, बंगलादेशमा दादुराको प्रकोप नियन्त्रण बाहिर, हर्मुज जलमार्ग संचालनमा अवरोध भए विश्व अर्थतन्त्र खतरामा पर्ने आसियान राष्ट्रको निष्कर्ष,
4: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकस्तानसँग पराजित, 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाडौँमा क्रिकेटर सावित्री धामी नगद सहित सम्मानित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूले आफ्नो रकम फिर्ता पाउने बारेको प्रसंग।
5: शिक्षा र स्वास्थ्यमा लागेको 3% समता कर खारेज गर्ने मन्त्री परिषदको निर्णयसँगै यसअघि 30 दशकमा नागरिकले तिरेको कर फिर्ता पाउने भएका छन्। मन्त्री परिषदको बैठकले 1 साउनदेखि हालसम्म शिक्षा र स्वास्थ्यमा तिरेको 3% कर सम्बन्धी व्यक्ति निकायको खातामा बढ़ीमा 50 दिनभित्र फिर्ता गर्नुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार यसअघि 6 साउनसम्म नागरिकले तिरेको कर 50 दिनभित्र खातामा फिर्ता दाखिला गराउने व्यवस्था मिलाउन

0: प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिनेछ। अर्थ मन्त्रालयले मातहतका विभाग तथा कार्यालयहरूमा जस्तै आन्तरिक राजस्व विभाग, कोष तथा लेखा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षण स्वास्थ्य संस्थालाई परिपत्र वा आदेश जारी गर्नेछ। यसरी तोकिएको अवधि 50 दिनभित्र सम्बन्धित व्यक्ति वा निकायको बैंक खातामा रकम सोधा भर्ना फिर्ता गर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ। कुनै मानिस लिन आएमा वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभएको अवस्थामा सो रकम नियमानुसार सरकारी संचित कोषमा दाखिला गर्नुपर्ने निर्णय प्रधानमन्त्रीको सचिवालयले गरेको छ। सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखितहरू अवैध भएको समेत घोषणा गरेको छ। हिजो मन्त्री परिषदको बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने।
0: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ। गोटी संस्थानको प्रशासक पदमा शैलेश राजकुमारलाई नियुक्त गर्ने, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 भदौसम्म पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा 100% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% शुल्क दिने निर्णय समेत गरिएको छ। त्यस्तै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा मिना गर्ने निर्णय समेत गरेको छ।
2: नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जानकारी गराएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएको छैन। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आउने तर्फ नै रहेको संकेत गरेको दहालले सीआईएनलाई बताउनुभयो।
3: साउन 1 पछाडि चाहिँ कुनै पनि आउटब्रेक देखिएको छैन, 7-7 दिन नै भइसकिया छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले त्यो सर्भिलेन्स भनिन्छ, बर्ड फ्लू जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत केही दिनदेखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत चाहिँ दिन्छ।
2: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितौन, नौलपरासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिज बढ़ी प्रभावित भएका थिए। 4 महिनामा बर्ड फ्लू संक्रमणबाट 162 वटा कुखुरा तथा पंक्षी फार्म प्रभावित भएको पनि सरकारले बताएको छ। तीमध्ये 104 प्रभावित किसान तथा फार्मको बैंक खातामा 50,71,15,704.25 रूपियाँ क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ। सरकारले आर्थिक वर्षको अन्त्यमा कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट क्षतिपूर्तिका लागि 50 करोड़ रूपियाँ विनियोजन गरेको र उक्त रकम क्षतिपूर्ति बापत किसानलाई दिइएको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले बताउनुभयो। चालू आर्थिक वर्षको पहिलो चौमासीका लागि भने विभागसँग 2 करोड़ रूपियाँ बजेट रहेको उहाँले बताउनुभयो। थप दावी आउने भएकाले करिब 10 करोड़ रूपियाँ क्षतिपूर्ति दिनु पर्ने अनुमान गरिएको छ।
0: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरिएको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यम हिलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सीधै कार्यालयमा दिइएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै गुनासो पुगेपछि विभागले यस्तो कदम चालेको हो। श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 र निजामती सेवा ऐन 2049 बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने, यदि कुनै किसिममा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनु पर्ने, श्रमिकका उजुरी उपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया दिने, श्रम कानून अनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय लिनुपर्ने, श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णयहरू समयमै कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरू समेत समावेश गरी निर्देशन दिएको छ। यसैबीच सीटीभीटीबाट सीप परीक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इण्डस्ट्री ट्रेनिङ इन्स्टिच्यूटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीभीटी र विभागको संयुक्त टोलीले अनुगमन गर्दै सिलबन्दी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो।
2: हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराउँदै मनसूनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको उल्लेख गरेको छ। यसैको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक रूपमा बादल देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो भने देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानहरूमा चट्याङ सहित मध्यमसम्मको वर्षा पानी पर्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम अनुमान महाशाखाले भनेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ, हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने पनि सम्भावना छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा ज्येष्ठ नागरिकले गर्नुपर्ने तयारी, चुनौती सामना गर्न समयमै तयारी गर्नुपर्ने विज्ञको सुझाव।
1: हामी स्वतः आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौ। हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नैलाई फोकस गर्नु पर्यो।
2: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा एक घण्टाभित्र सम्बोधन गर्न निर्देशन। 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने। हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: हाम्रा दुख नै त सरकारी खेती गरी छौँ र पानी पिग्रेर अखन त यी हाम्रो खेती
5: खुला। संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: भूमि व्यवस्था तथा अभिलेख विभागले हदबन्दी भन्दा बढ़ी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। विभागले 40 जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्रचार गर्दै यसअघि पटक पटक निवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलगत अनुगमन गरी वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था वा अन्य संघ संस्थाले स्वीकृत उद्देश्य अनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानूनी व्यवस्था छ। तर यसअघि पटक पटक पत्रचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। ऐनले आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोगको अवस्थाको निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।
2: नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल खडेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस कर्णाली प्रदेश संसदीय दलको हिजोको बैठकले प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। कांग्रेस र नेकपाका सांसदहरूले 32 असारमा मुख्यमन्त्री खडेल विरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रदेश सभा सचिवालयले उक्त प्रस्तावलाई आजको प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गरेको छ। विश्वास प्रस्ताव पारित भए मुख्यमन्त्री कडेल पदमुक्त हुनुहुनेछ र संविधान अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़नेछ। 40 सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका 14, नेकपाका 14, एमालेका 10 तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसद गरी एक एक सदस्य छन्। यसैबीच सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई हिजो भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। एमालेबाट उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, त्यसै गरी बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको हो। बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार प्रभावित भएको छ। सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी गठित समितिले अन्तिम प्रतिवेदन पेश गरेको छ। बैठकमा मन्त्रीले विशेष गरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवस्था व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाँदरका कारण बाली नष्ट हुने, किसान व्यस्त विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै यस समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोड़िएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने समेत धारणा व्यक्त गर्नुभएको थियो। मन्त्री चौधरीले टास्क फोर्स मार्फतलाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक, कानूनी तथा व्यवहारिक उपायहरू समितिको स्पष्ट कार्ययोजना तयार गर्न समेत निर्देशन दिनुभएको छ।
2: काठमाडौँ उपत्यकावासीलाई 12 महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा अगाडि सारिएका आयोजना अगाडि बढ़न सकेका छैनन्। सरकारले विकल्पका रूपमा वर्षौं अघिदेखि विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजना निर्माण गर्ने घोषणा गरे पनि तिनीहरूको काम अहिलेसम्म अगाडि बढ़न नसकेको हो। ती योजना घोषणामै सीमित छन्। सिन्धुपाल्चोक, याङ्री, लार्के र रिबर्मा खोला आयोजनाको काम अहिलेसम्म पनि शुरू हुन सकेको छैन। याङ्री र लार्के खोलाबाट दैनिक थप 34 करोड़ र रिबर्मा खोलाबाट 8 करोड़ लिटर पानी काठमाडौँ ल्याउने घोषणा गरे पनि अहिलेसम्म काम अगाडि बढ़न नसकेको हो। लामो समयदेखि चर्चामा आए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 चैत 20 गते सुन्दरी जलमा मेलम्चीको पानी काठमाडौँमा वितरण कार्यको शुभारम्भ गर्दै याङ्री र लार्के खोला खानेपानी आयोजनाको औपचारिक घोषणा गर्नुभएको थियो। उहाँले 3 वर्षभित्र ती खोलाको पानी काठमाडौँमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। गत वर्ष असारमा मेलम्ची खानेपानी आयोजना बन्द हुँदा काठमाडौँ उपत्यकामा हुने पानीको अभाव टार्न रिभरमा खोला खानेपानी आयोजनाको घोषणा गरिएको थियो। मकवानपुर स्थित सिस्नेरी खानेपानी आयोजना, ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोला आयोजना, काठमाडौँको सुन्दरी जल खोला खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरिए पनि तिनीहरूको काम अगाडि बढ़न सकेको छैन। सिस्नेरी खानेपानी आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन 2079 सालमा सार्वजनिक गरिएको थियो। त्यस यता यस आयोजनालाई सरकारले विभिन्न लगानी सम्मेलनमा प्रस्तुत गर्दै आर्थिक वर्ष 2081-82 कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिने घोषणा गरेको थियो। मेलम्ची खोलामा 2078 साल असारमा आएको बाढ़ीपछि विकल्पको खोजी गर्ने क्रममा सरकारले ठोस्ने र महादेव खोला खानेपानी आयोजनाको निर्माण गर्ने घोषणा गरेको थियो। तर जतिसुकै घोषणा गरिए पनि ती घोषणा कार्यान्वयन गर्नको लागि सरोकारवालाको बीचमा तदारूकता र समन्वयको भने अभाव देखिएको छ।
0: ताजा खबरमा अब विदेशका खबर। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढ़ीमा परि 40 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका अनुसार बाढ़ीमा दर्जनौं व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्। बाढ़ीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्यांकन गर्दै आपतकालीन सहायता परिचालन गरिरहेका छन्। बंगलादेशमा दादुराको प्रकोप अझै नियन्त्रणमा आउन नसक्दा थप 6 जनाको मृत्यु भएको छ। यससँगै दादुरा पुष्टि भएका तथा दादुरासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु हुनेको कुल संख्या 803 पुगेको छ। बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो 24 घण्टामा थप 133 जनामा दादुरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निकायले गत मार्च 15 प्रकोप सम्बन्धी नियमित विवरण सार्वजनिक गर्दै आएको छ। हालसम्म दादुरा संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या 95 पुगेको छ भने दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका र मृत्यु हुनेको संख्या 708 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले हर्मुज जलमार्गमा नियन्त्रण कायम गर्ने र त्यहाँबाट शुल्क असुल्ने इरानको दावीले विश्व अर्थतन्त्रमा जोखिम बढ़ाउने र खतरनाक नजिर बस्ने चेतावनी दिनुभएको छ। फिलिपिन्सको राजधानीमा शुरू भएको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमा नियन्त्रण कायम गरी शुल्क लिन वा शुल्क नतिरीमा जहाजमाथि आक्रमण गर्ने अवस्था स्वीकार्य नहुने बताउनु भएको हो। उहाँले इरानले शान्ति सम्झौता अन्तर्गत प्रतिबद्धताबाट पछि हटेको आरोप दोहोर्याउँदै तेहरानले अमेरिका र अन्य पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्क मार्फत वार्ताको प्रयास गरिरहेको समेत बताउनुभयो।
2: साझा खबरमा अब खेल खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। नेपाल र श्रीलंका बीचको खेलमा इस्लामाबाद स्थित गारिसन जुन्नहा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार बिहान 11:15 शुरू हुनेछ। बुधबार हिजो नेपालले काजकस्तान विरूद्ध पहिलो खेलमा 5 सेटमा गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले 2 सेट गुमाएर पुनरागमन गरे पनि 5औं सेटमा पराजित भएको थियो। श्रीलंका भने पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। त्यसैले नेपाल र श्रीलंका दुवै पहिलो जीतको खोजीमा आज हुनेछन्। एफआईभीवी विश्व वरियता मान्यता प्राप्त यस प्रतियोगिताको पहिलो खेलपछि नेपाल विश्व वरियतामा 84औं स्थानमा समावेश भएको छ। श्रीलंका वरियतामा 88औं स्थानमा रहन सफल भएको छ। नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्ने स्पोर्ट्स अवार्डको 23औं संस्करण आउँदो भदौ 18 काठमाडौँमा हुने भएको छ। यसपटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिने आयोजकले बताएको छ। गएको वर्ष दिपेन्द्र सिंह ऐरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, रातेका एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो। र एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा उत्कृष्ट खेल्नुभएकी सावित्री धामी नगद सहित सम्मानित हुनुभएको छ। अमरावती बुटिक होटलले धामीलाई नगद 50,000 प्रदान गर्दै सम्मान गरेको हो।
0: वृद्धा अवस्थामा आउन सक्ने समस्याको समाधान, चुनौती र सुखी जीवनका लागि के गर्ने, विज्ञसँगको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब ज्येष्ठ नागरिकका कुरा। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख छ। उमेर बढ़दै जाँदा दीर्घरोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्थामा के कस्तो कुरामा ध्यान दिने? साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ चालिससँग कुराकानी गर्नुभएको छ।
1: हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान भनेको उनीहरूको सर्ट एन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोरा छोरी हुन् नि, यिनलाई छिट्टै अंश भण्डार लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश भण्डार लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
11: तर कतिपय अवस्थामा चाहिँ अंश भण्डार गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि, त त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
1: अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै भने थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि, किन तिर गर्नु भएको छ यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
11: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
1: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नागरिकहरूको समूह बनायो। त्यो समूह बनाएर महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफैले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना, त्योबाट चाहिँ कुनै सामान किन्ने, कहीँ मेला लागेको छ लर हाट बजारमा बिक्री गर्ने, त्यो गरेर पनि अलिअलि ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
2: ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ चालिसीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूलाई बढ़ीमा 50 दिनभित्र फिर्ता गरिने, अर्थ मन्त्रालय मातहतका निकायलाई विशेष परिपत्रको तयारी, मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखित अवैध,
2: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा 1 घण्टाभित्र सम्बोधन गर्न निर्देशन, हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू, 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने,
0: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो, नेपालमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणतर्फ 4 महिनामा 100 भन्दा बढ़ी किसानलाई 50 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति वितरण,
2: पूर्वी अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु, बंगलादेशमा दादुराको प्रकोप नियन्त्रण बाहिर, हर्मुज जलमार्ग सञ्चालनमा अवरोध भए, विश्व अर्थतन्त्र खतरामा पर्ने आसियान राष्ट्रको निष्कर्ष,
0: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग खेल्ने, 23 संस्करण स्पोर्ट अवार्ड भदौ 3 साता काठमाडौँमा हुने, क्रिकेटर सावित्री धामी नगदसहित सम्मानित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ काठमाडौँको सड़क, जो सानो पानी पर्दाखेरि पनि जलमग्न भइसक्छन्, तर पछिल्लो समयमा लेन मिचेमा धेरै पैसा तिराउने भनेर ट्राफिक प्रहरीले त्यो सार्वजनिक गरेको विभिन्न खबरहरू पनि आइरहेका छन् र त्यस सम्बन्धी विधिवत रूपमा कानून बनाउन पनि थालिएको छ। ट्राफिकको नियम कार्यवाही उल्लंघन गरेमा धेरै पैसा तिर्नुपर्ने भनेर जुन खालको तयारी भएको छ त्यसको कतिपयले विरोध पनि गरिराखेका छन्। जलमग्न यहाँ सड़क छ, सड़कको बीचमा दुईजना व्यक्ति छन् अगाडि पछाडि। अगाडिपट्टिका व्यक्तिले एउटा मोटरसाइकल माथि थाप्लोमा बोकेका छन्। पछाडिपट्टि एकजना व्यक्ति छन्, माथि घुँडासम्म पाइन्ट लगेका छन् भने जुत्ता कम्बरमा बाँधेका छन्। र त्यहाँ मोटरसाइकल बोकेर अगाडि बढ्दै गर्दा नजिकै अर्को एकजना मोटरसाइकल चालक पुगेका छन्। आधा मोटरसाइकल पानीमा डुबेको छ र बोकिराखेका व्यक्तितर्फ उनले केही भनेका छन्। माथि यस्तो लेखिएको छ, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेन मिचिएला, जरिवाना तिर्नु भन्दा त बरु बोकाउँदा सस्तो पर्ने रहेछ।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
4: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राधिका बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
3: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
4: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
3: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30।
4: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 0848-43-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
9: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
9: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
3: रानीसाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग
4: अभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण

0: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लाई।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्न सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98543425, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: यो पसलमा धागो सकिएर पनि बर्बादै भयो, मान्छेले पनि फोन गरेर दिक्क लाइसके, यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
5: न्यू धागो पसल,
6: यो एउटा भक्कु मेसिन पनि थुत्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
5: न्यू धागो पसल
6: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्यायो?
5: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
7: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
5: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली 1, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ CM मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै

0: पत्रमा वितरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
0: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
0: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
0: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
0: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
0: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले व्यक्तिगत आयकर, भन्सार, अन्तशुल्क, हरित कर, विद्युतीय गाड़ी, कृषि, पूँजी बजार तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिमा व्यापक परिवर्तन गरेको छ। सरकारका अनुसार कर प्रणालीलाई सरल बनाउने, करदाताहरूलाई राहत दिने, उद्योग व्यवसायको लागत घटाउने, निजी लगानी विस्तार गर्ने तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले यी व्यवस्था लागू गरिएका हुन्। सबैभन्दा ठूलो परिवर्तन व्यक्तिगत आयकरमा गरिएको छ। यसअघि 5 लाख रूपियाँसम्मको वार्षिक आयमा 1% कर लाग्ने व्यवस्था रहेकामा त्यसको सीमा बढ़ाएर 10 लाख रूपियाँ पुर्याइएको छ। अधिकतम व्यक्तिगत आयकर दर पनि 39%बाट घटाएर 29% कायम गरिएको छ। सरकारले यसबाट विशेष गरी मध्यम तथा उच्च आय भएका करदाताले राहत पाउने अपेक्षा गरेको छ। सरकारी कर्मचारीको तलब 21% बढ़ाइएको छ भने 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाएको छ। 11 तहको भन्सार संरचनालाई 7 तहमा सीमित गरिएको छ, जसबाट उत्पादन लागत घट्ने सरकारको अपेक्षा छ। अन्तशुल्कतर्फ 360 वस्तुमा अन्तशुल्क घटाएको छ, तर मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फूड, जुस तथा केही विलासी वस्तुमा कर बढ़ाएको छ। नयाँ आर्थिक वर्षदेखि पूर्वाधार विकास कर, सड़क मरमत शुल्क लगायतका शीर्षकलाई समेटेर एकीकृत हरित कर लागू गरिएको छ। कृषि क्षेत्रमा 2 करोड़ रूपियाँसम्म लगानी गर्ने किसानलाई 40% प्रोत्साहन अनुदान दिने व्यवस्था पनि कार्यान्वयनमा आएको छ। पूँजी बजार सुधारका लागि इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ तथा डेरिभेटिभ कारोबार चरणबद्ध रूपमा सञ्चालन गर्ने नीति लिएको छ भने सूचीकृत कम्पनीको शेयर बिक्रीबाट हुने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा कायम गरिएको छ। यस्तै मौद्रिक नीतिले मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने, निजी क्षेत्रतर्फको कर्जा विस्तार 11% पुर्याउने तथा विस्तृत मुद्रा आपूर्ति 14% बढ़ाउने लक्ष्य लिएको छ। तर सरकारले लागू गरेका सबै व्यवस्था भने सहज रूपमा स्वीकार भएनन्। निजी विद्यालयको शुल्कमा 3% शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाको सेवामा 3% स्वास्थ्य समता शुल्क लगाउने निर्णयले व्यापक विवाद सृजना गर्यो। सरकार यसबाट पछि हटेको छ। सरकारले सरकारी विद्यालय र अस्पताल सुधारका लागि स्रोत जुटाउने उद्देश्यले यस्तो शुल्क लगाएको दावी गरे पनि यसको प्रत्यक्ष भार उपभोक्तामाथि पर्ने

0: भन्दै निजी क्षेत्र, अभिभावक, व्यवसायी तथा सर्वसाधारणले विरोध जनाए। यति मात्र नभई घरायसी विद्युत उपभोगमा 50 युनिट भन्दा माथि 5% भ्याट, सुनचाँदीका गरगहनामा सिप प्रवर्धन शुल्क, राइड सेयरिङ सेवामा थप शुल्क तथा विलासी सेवामा अतिरिक्त करको व्यवस्थाले पनि उपभोक्तामा असन्तुष्टि बढ़ाएको देखियो। सरकारले राजस्व वृद्धि र विकास खर्च व्यवस्थापनका लागि यी नीति आवश्यक रहेको बताउँदै आए पनि कार्यान्वयनको शुरूआतमै चौथर्फी विरोध शुरू भयो। व्यवसायीहरूले बजार मन्दी, घट्दो क्रय शक्ति र महँगीका बीच थप करले आर्थिक गतिविधि झन प्रभावित हुने बताए। विभिन्न व्यावसायिक संघ संस्था, उद्योगी व्यवसायी, निजी विद्यालय तथा अस्पताल संचालकले आन्दोलन थालेपछि सरकारमाथि राजनैतिक र सामाजिक दबाव बढ़्यो। अन्तत सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको समता शुल्क फिर्ता लिएको छ। सरकारको यो निर्णयलाई कतिपयले नागरिकको आवाजको जित भनेका छन् भने अर्थविदहरूले नीति निर्माण अघि पर्याप्त अध्ययन, प्रभाव मूल्याङ्कन र सरकारवालासँग छलफल नभएको बताएका छन्। पटक पटक नीति परिवर्तन हुँदा लगानीकर्ता, व्यवसायी र नागरिकमा अन्यल बढ़ने जोखिम रहन्छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा आर्थिक वर्ष 2083-84 लागि सरकारले ल्याएको नयाँ कर प्रणाली र समग्र आर्थिक गतिविधिमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल सरकारका पूर्व मुख्य सचिव एवं अहिले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर विमल कोइराला।
1: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: धन्यवाद।
1: नयाँ आर्थिक वर्षको बजेट अनि त्यसै गरी आर्थिक ऐन मौद्रिक नीतिलाई समग्रमा हेर्दाखेरि यहाँको नजरमा कस्तो पाउनुभयो?
2: अब सरकारलाई यो अभूतपूर्व मौका थियो। बहुमत, प्रचण्ड बहुमतको सरकार, यसले एकदमै विगतका कुराहरू भन्दा भिन्न आर्थिक सुधारका कार्यक्रमहरू ल्याउन सक्थ्यो। यो बेजोड ढंगले नयाँपन दिन सक्थ्यो, त्यो मौका चाहिँ गुमायो। मैले बजेट आउनुभन्दा अगाडि पनि भनेको थिएँ, जुन मौका 2048 सालमा महेश आचार्यलाई थियो र त्यो मौका सदुपयोग गर्नुभएको थियो, त्यही मौका अहिले स्वर्णिम वाग्लेलाई पनि छ र त्यो मौकालाई सदुपयोग गर्नुहोस् र नयाँ ढंगले हाम्रो संरचना, अर्थ संरचनालाई परिवर्तन गर्ने दिशामा अलि साहसी कदम लिनुहोस् भनेर मैले सल्लाह पनि दिएको थिएँ। तर त्यति आँट प्रदर्शन गरेर बजेट आएन र आर्थिक विकासको निम्ति अर्थतन्त्रमा जुन ढंगको संरचनागत परिवर्तन मुलुकले खोजेको थियो, त्यो ढंगको संरचनागत परिवर्तन सहितको एउटा खाका सहितको बजेट आएन। यद्यपि सरकारको प्राथमिकता अहिले सुशासनमा छ र शासन व्यवस्था बलियो भयो भने विकास चाहिँ पछि अब आगामी वर्षमा गर्न सकिन्छ भन्ने सरकारको धारणा रहेको देखिन्छ, जुन अनुचित पनि होइन। सुशासन चाहिँ हाम्रो प्राथमिक एजेण्डा हो विकासको, र सुशासनको आधारशिला दह्रो भयो भने विकासलाई सहज बनाउन सकिन्छ भन्ने धारणा जुन छ त्यसले पनि मान्यता त राख्छ, तर अर्थतन्त्रको दिशा कस्तो हुने भन्ने कुरामा चाहिँ प्रष्टता देखिएन। यद्यपि केही राम्रा कुराहरू पनि छन्, मध्यम वर्गको विस्तार र माथिल्लो वर्गलाई सहुलियत दिएर अर्थतन्त्रको आकार बढ़ाउने कुराहरू पनि छन्, तर त्यहाँनिर एउटा मिसिङ एलिमेन्ट भनौँ न, हराएको तत्व चाहिँ के छ भने कसरी गरीब जनतालाई मध्यम वर्गसँग जोड्ने र गरीब जनतालाई उसका हक अधिकारहरू दिलाएर उसलाई मध्यम वर्गसम्म दीक्षित गरेर लाने भन्ने कुरा चाहिँ छैन। त्यसैले बजेट प्रति मान्छेको गुनासो पनि के भयो भने गरीबको निम्ति चाहिँ यो बजेट आएन भन्ने कुराहरू पनि सुनियो। त्यो कुरा सत्य हो पनि, किनभने 20% अझै पनि गरीबी को रेखा मुन्तिर भएको जनसंख्यालाई जुन ढंगले सम्बोधन गर्नुपर्थ्यो त्यो ढंगले सम्बोधन भएन। त्यसैले अब यो सरकारको विकास सम्बन्धी धारणालाई हेर्ने हो भने सुशासन को आधारशिला खड़ा गर्ने भन्ने कुरा छ, एकदमै राम्रो कुरा हो र त्यसतर्फ सरकार लाग्नु पर्छ। तर सुशासनलाई अहिलेसम्मका कामहरू चाहिँ के देखिन्छ भने सुशासनलाई रणनीति बनाए जस्तो देखिन्छ। सुशासन रणनीति होइन, सुशासन आधारशिला हो। त्यो आधारशिला बनाउन यसका जगहरू निर्माण गर्नेपट्टि चाहिँ सरकार लाग्नुपर्छ। अहिलेको ढंगले रणनीतिक हिसाबले मात्रै सोच्यो भने चाहिँ विकासलाई को गतिलाई तीव्रता दिन कठिन हुन्छ र आर्थिक नीतिमा पनि सरकारका धेरै कुराहरू राम्रा पनि आएका छन्, नयाँ ढंगले गर्ने सोच पनि छ, तर जुन ढंगको लिंक हुनुपर्थ्यो गरीब मध्यम वर्ग र उच्च लगानीकर्ताहरूको बीचमा, त्यो ढंगको लिंक चाहिँ देखिँदैन, त्यसलाई चाहिँ अहिले सुधार प्रगति हुन्छ।
1: अभूतपूर्व जनमत, त्यसै गरी शक्तिशाली सरकार, आम नागरिकको अपेक्षा, ठूलो राजनीतिक परिवर्तनबाट बनेको सरकार, अर्थमन्त्री पनि त्यसैमाथि विज्ञ भनिन्छ उहाँलाई। समस्या चाहिँ उहाँहरूले यो नयाँ अभ्यास भएर नसक्या हो अथवा चाहिँ के कुराको तालमेल मिलेन? यो बजेट भने जसरी आमूल परिवर्तनको रूपमा आउनुपर्थ्यो त्यो आएन, यहाँले पनि भन्नुभयो।
2: अब के देखिन्छ सरकारका काम कारवाही क्रियाकलापबाट के देखिन्छ भने राजनीतिक पक्ष चाहिँ कमजोर, बहुमत अभूतपूर्व मत लिएर आएको छ, त्यो त राजनीतिक रूपले दह्रो भएर आठ प्रदर्शन गर्नुपर्ने हो, तर त्यो आफ्नै राजनीतिक दलभित्र पनि मतैक्यता निर्माण गर्न नसक्नु र मुलुकभरि पनि सहमति खोज्न नसक्नु, यसले गर्दा सरकारै अन्यलमा परेको। के गर्दा ठिक हुन्छ? अघिल्लो दिन निर्णय गरौँ, भोलिपल्ट फिर्ता लिने, अथवा चाहिँ सामाजिक सञ्जालमा यस्तो निर्णय गर्दा कस्तो होला भनेर सोध्ने, यी कुराहरूले राजनीतिक परिपक्वता देखाउँदैन। त्यसो हुँदाखेरि सरकारले आफ्नो ब्लू प्रिन्ट तयार गरिसकेपछि आफूभित्र बसेर मतैक्यता निर्माण गर्ने र त्यो मतैक्यताको आधारबाट अरू राजनीतिक दलसँग पनि आफ्नो पक्षमा त्यो एजेण्डाको पक्षमा ल्याउन सक्यो भने कार्यान्वयन गर्न सजिलो हुन्छ। नभएदेखि त सरकारले ल्याउने, सरकारभित्रकै केही मान्छेहरूले विरोध गर्ने, प्रतिपक्षीले पनि विरोध गर्ने, अनि कार्यान्वयनमा पनि अप्ठ्यारो हुन्छ। त्यो नीतिलाई, नीतिको अपनत्व वा स्वामित्व लिनलाई कर्मचारी तन्त्रलाई पनि गाह्रो हुन्छ। भएको त त्यही हो,
1: राजनीतिक विषय छँदैछ। अब आर्थिक दृष्टिकोणका हिसाबले प्राविधिक रूपमा सरकारले चाहिँ, यहाँको लामो अनुभव प्रशासनिक क्षेत्रमा, देशको त्यही पनि अझ निजामती सेवाको सबैभन्दा उच्च पदमा रहेर यहाँले काम गरेर आउनुभएको अनुभव भन्ने पनि यहाँको चाहिँ एउटा इतिहास छ। सरकारले चाहिँ के कुरामा चाहिँ सुधार गर्न सक्थ्यो? सरसरी हेर्दाखेरि अहिलेसम्म नभएको विषयमा यो सरकारले के गर्न सक्थ्यो बुदागत रूपमा भन्दाखेरि? आर्थिक रूपमा
2: सरकारसँग प्रष्टता नै भएन, मूल कुरो प्रष्ट हुनु पर्यो, होइन? हामी नेपालमा आर्थिक उदारवादका आधारमा निजी क्षेत्रलाई आर्थिक वृद्धिको र विकासको संवाहक बनाएर मध्यम क्षेत्र मध्यम वर्गलाई आर्थिक अवसरहरू प्रदान गर्ने र तल्लो वर्गलाई मध्यम वर्गपट्टि दीक्षित भएर जाने अवसर सृजना गर्ने, त्यो एउटा पूर्णताको एजेण्डा सरकारले निर्माण गर्न सक्थ्यो। चुक्यो। अब त्यो एजेण्डा निर्माण गरिसकेपछि सरकारभित्र मतैक्यता निर्माण गरेर अरू राजनैतिक दलहरूसँग संवाद गर्न सक्थ्यो, जसले गर्दा एउटा राष्ट्रिय अर्थनीति निर्माण गर्न सक्थ्यो त्यो बहुमतले। त्यो बहुमतले चुकेको हुनाले अब सरकारका ससाना कुराहरूमा चाहिँ अनि खोट देखाउने प्रवृत्ति बढ्यो, सरकारले प्रत्येक कुरामा स्पष्टीकरण दिनुपर्ने देखिन थाल्यो। यसले त द्वन्द्व सृजना गर्यो नि, त्यो द्वन्द्वमा त अर्थनीति यसलाई पूर्ण रूपले कार्यान्वयन गर्नै सकिँदैन, किनभने अर्थनीति भनेको सबैले एउटै ढंगले बुझ्ने र एउटै ढंगले त्यसको नीति निर्माण गर्न र कार्यान्वयन गर्ने कुरा हो ओके अब एउटै ढंगको बुझाइ नै छैन प्रत्येकले आफ्नो ढंगले बुझेको छ र सरकारले बेग्लै ढंगले बुझेको होला त्यस्तो अन्योल सृजना गर्नु हुँदैन थियो सरकारले त्यो राजनीतिक सूझबूझ नभएर त्यो भएको हो र सरकारले अब आगामी दिनहरूमा अलि परिपक्व भएर सरकार ज्ञानको एकाधिकार सरकारसँग छ भन्ने सोच्नु हुँदैन सरकारले ज्ञान जनतासँग छ जनतासँगबाट ज्ञान लिने हो र त्यो ज्ञानलाई सरकारले आफ्नो कार्यक्षेत्रमा आन्तरिकीकरण गर्ने हो भन्ने सोच्यो भने सुध्रिँदै जान्छ होइन सोचेन र सरकार एकाङ्गी ढंगले बढ्यो भने चाहिँ फेरि दुर्घटना हुन सक्छ
1: बजेटबाट सरकारको सबैभन्दा बढी आलोचना भएको टिप्पणी भयो स्वास्थ्य र शिक्षामा लगाएको कर चाहिँ तत्कालका लागि स्थगित गरेको अवस्था छ यो नेपालको सन्दर्भमा अहिलेको अवस्थामा यो कर चाहिँ आवश्यक हो सरकारले के हिसाबले चाहिँ ल्याए जस्तो लाग्छ
2: अब सरकारले ल्याउँदा एउटा तर्क के दियो भनेदेखि हुने खानेबाट लिएर विपन्नमा यसको प्रसारण हुन्छ स्रोत र साधनको त्यसैले समतामूलक समाज निर्माण गर्न मदद गर्छ भन्ने तर्कको आधारबाट ती करहरू ल्याए अब ती करहरू ल्याउनु भन्दा अगाडि नै सरकारभित्र छलफल गरेर औचित्यताको आधारबाट कति राख्ने भन्ने कुरा सोच्नु पर्थ्यो वा जनमत लिन सक्नु पर्थ्यो त्यो नलिकन सरकारले एकाङ्गी रूपले राख्यो अनि भइरहेको जुन करको दर थियो त्यसमा परिवर्तन आउन साथ बढोत्तरी हुन साथ जनताहरू बिच्किन थाले अब यो अतिरिक्त भार भयो भनेर बिच्किन थाले बिच्किन थालेपछि सरकारले फेरि त्यसलाई रिथिङ्क गर्न थाल्यो है अब यो चाहिँ एउटा अर्थ नीतिमा अर्थतन्त्रको सञ्चालनमा सबभन्दा ठूलो दुर्बल पक्ष भनेको के हो भने सरकारले पर्याप्त गृह कार्य नगरिकन ल्याएका करका दरहरू र त्यसअनुसार बनेको राजस्वको संरचना बीच बीचमा परिवर्तन गर्न साथ फेरबदल हुन्छ र त्यो राजस्वको आकार जुन कल्पना गरेका छ त्यो प्राप्त हुँदैन त्यो बढ्दैन अनि त्यो नोक्सानी त के हो भने नेपाली जनतालाई नै हो नि त्यो नोक्सानी कसरी पूर्ति गर्न सक्छ सरकारले जनतालाई नबिजाइकन नदुखाइकन भन्ने कुराको आकलन त सरकारले राख्नु पर्यो अब ल्यायो दर बढ्यो प्रधानमन्त्रीले फेसबुकमा भनिदिनु भयो कि चाहिँ यो अब हट्छ भनेर अब फेसबुकमा भनेर हट्ने त होइन नि यसका त विधि छन् है अब सरकारले बजेट पारित भइसकेपछि करका दर बढाउन चाहिँ सक्दैन बढाउनु पर्यो भने संसदै जानुपर्छ घटाउन हटाउन सक्छ मन्त्री परिषदमा यसको विधिहरू छन् जसले पारित गरेर सरकारले संसदलाई समेत सूचना दिएर गर्न सकिन्छ अब हामी त छक्क पर्यो त अब मन्त्री परिषदबाट निर्णय भएको छैन फेसबुकमा लेखेर गर्दाखेरि त्यो अलिकति अचम्म भयो अब सम्भवतः अर्थमन्त्रीसँग राम्रो संवाद पनि हुन सकेन होला नभए अर्थमन्त्रीले भन्नुहुन्थ्यो होला यसलाई चाहिँ प्रक्रिया पुर्याएर यसलाई हटाउँ भनेर भन्नुहुन्थ्यो होला त्यो यो देख्दाखेरि सरकारको सूझबूझ र प्रक्रियागत हिसाबले जुन परिपक्वता देख्नु पर्थ्यो त्यो चाहिँ देखिएन
1: अझै प्रधानमन्त्रीले त अर्थमन्त्रीसँगको छलफलबाटै यो चाहिँ हामीले गरेको भनेर भन्नुभएको छ त्यतिसम्म स्पष्टीकरण दिनुपर्ने अवस्था देखिया छ
2: होइन अब छलफल भयो छलफलमा सहमति पनि भयो होला तर त्यो सहमतिलाई त कानूनी प्रक्रियामा त लैजानु पर्यो र त्यसलाई चाहिँ परिपक्व बनाउनु पर्यो नि अब त्यो नगरिकन मौखिक रूपले भनेर यो त हुकुमी शासन जस्तो भयो नि त्यो त हुनु हुँदैन
1: के हुन्छ यसको प्रक्रिया यो चाहिँ कार्यान्वयनमै आउँदाखेरि यो कर फिर्दै भयो भनेर अहिले त यो लागू नै भएको अवस्था छ अब नयाँ आर्थिक वर्षदेखि त अब यो के हुन्छ यसको प्राविधिक विषय
2: चाहिँ अर्थ मन्त्रालयले कतिका दरले घटाउने भनेर एउटा अभ्यास गरेर त्यसले राजस्व जुन सहमति प्रधानमन्त्री र अर्थमन्त्रीको बीचमा भएको कुरा अर्थ मन्त्रालयले अभ्यास गरेर त्यहाँबाट पर्ने राजस्वको असर त्यसलाई कसरी मिलान गर्ने भन्ने आधारबाट सोलो डोलो अध्ययन गरेर प्रस्ताव चाहिँ मन्त्री परिषदमा पठाउने र मन्त्री परिषदले निर्णय गरेपछि संसदलाई जानकारी दिने यो प्रक्रिया हो। संसदलाई जानकारी दिने बेलामा जनतालाई पनि सार्वजनिक जानकारी दिए भइहाल्यो। अब एकैचोटि फेसबुकमा दिँदा त हामी त अचम्म पनि भयो लाग्यो। त्यसो हुँदाखेरि अलिकति परिपक्व निर्णयमा परिपक्वता चाहिँ देखाउनु पर्छ, नभएदेखि जनता अल्मलिन्छन्।
1: यो जुन सरकारको शासन गर्ने शैली छ यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ, के देख्नु भएको छ?
2: अब के छ भने सरकारसँग त्यो बहुमतले गर्दाखेरि एउटा शक्ति सरकारसँग छ, सरकारले चाहेका कुराहरू गर्न सक्छ भन्ने कुरा पनि छ, सरकारसँग आँट पनि होला भोगे, सरकार अहिले अहिलेसम्म देख्दा सरकारसँग इमान पनि छ, तर सरकारसँग ढङ्ग छैन। ढङ्ग पुर्याउनु पर्यो, ढङ्ग पुर्याउनु पर्यो र जनतालाई अहिले कस्तो भइसक्यो भने यति छोटो अवधिमै सरकारले बोलेका कुरा यी हुन् होइनन् भनेर पत्याउने नपत्याउने कुराहरू आउन थालिसके। सरकारले बोलेपछि जनताले पत्याउने वातावरण सृजना गर्नु पर्यो। यो पत्यार घट्नु भनेको सरकारको साख घट्दै जानु हो। त्यसो हुँदाखेरि अलि होस पुर्याएर प्रक्रिया पनि लाई पनि ध्यान दिएर विधि सम्मत ढंगले जान पर्छ सरकार। अब यो गणित होइन, यो सार्वजनिक नीति भनेको गणित 2+2=4 भनेर भोकेर हुँदैन है, तर 2+2=4 हुन्छ भने कसरी हुन्छ त्यो प्रक्रिया पनि पुर्याउनु पर्ने हुन्छ र सरकारले प्रक्रिया पुर्याइरहेको छैन, हतारमा सबै कुरा गर्ने अनि एकछिनपछि पछुताउने गरिरहेछ। त्यो लामो समयसम्म यो प्रक्रिया चल्यो हतारमा निर्णय गर्ने र अलिकति होस पुग्दाखेरि पछुताउनु पर्ने प्रक्रिया चल्यो भने चाहिँ यो जस्तो घातक कुरा मुलुकको निम्ति केही हुँदैन।
1: अरू पनि छ, जस्तो घरायसी विद्युत उपभोगमा 50 युनिट भन्दा बढी माथि प्रयोग गर्नेलाई 5% भ्याट भनेर फेरि यो थप्यो सरकारले, यो त प्रत्यक्ष नागरिकसँग सरकार राख्ने विषय। यस्ता यस्ता कुराहरूमा सरकारले स्रोत सुन्ने अथवा त्यो विपन्न नागरिकको लागि आवश्यक पैसा अरू कुनै माध्यमबाट जुटाउन सक्थ्यो, नागरिकको ढाड सेकेर अर्को नागरिकलाई सहयोग गर्ने भन्ने चाहिँ यो कस्तो लाग्छ?
2: अब यो चाहिँ अलि विवादास्पद विषय हो है। यो राजस्व संकलन र राजस्व परिचालन गर्दाखेरि राजस्वका स्रोतहरू थोरै भए भने उपलब्ध स्रोतलाई अलि अत्यधिक रूपले परिचालन गर्नुपर्ने हुन्छ, तर सरकारले भरसक जनतालाई नबिजाइकन नदुखाइकन स्रोत परिचालन गर्ने र दायरा बढाउने काम चाहिँ गर्नु पर्थ्यो र विवादित खालका करहरू अतिरिक्त शुल्कहरू नलिएको भए त्यो राम्रो हुन्थ्यो, त्यो परिस्थिति राम्रो हुन्थ्यो। तर अब सरकारले लिइसकेपछि त्यसलाई चाहिँ त्यसको औचित्य त प्रमाणित गर्नु पर्यो कि के कारणले गरिएको हो भनेर, जनतालाई दुख्दैन र अथवा दुख्यो भने पनि त्यति बराबरको अर्को ढंगको सहुलियत जनताले पाउँछन् उसले तिरेको पैसाको भन्ने कुरा आश्वस्त नभइसकेपछि त त्यो त अतिरिक्त बोझै हुन्छ नि। त्यसकारण मलाई यो कहाँनिर समस्या लाग्छ भने यो गृह कार्यै भएको छैन र सरकारले एकाङ्गी रूपले जनमत पनि नबुझिकन र आर्थिक सुधारका कुराहरूलाई नहेरिकन कति त्यसको खर्च लागत कति हुन्छ र सरकारले कति उठाउनु पर्छ, सरकारले कतिसम्म जान सक्छ विकास निर्माणमा, यी सबै कुराहरूको सोलो डोलो अध्ययन नगरिकन अनि छिटपुट पिसमिल बेसिसमा छिटपुट ढंगले यहाँबाट आउँछ नि त बढ्ता पैसा यहाँबाट आउँछ भनेर त्यसरी उठाए जस्तो देखिन्छ, त्यो अध्ययन नभएको र परिपक्वता नदेखिएको काम हो यो।
1: त्यसमा सरकारले सुधार गर्दै जाओस् त्यो हाम्रो कामना पनि छ त्यो होला। अब नेपालमा कर प्रणालीको सन्दर्भमा कुरा गर्दा संघीय संरचनामा गए पछाडि स्थानीय प्रदेश र संघीय सरकारले कस्तो खालको कर उठाउने कर चाहिँ कसरी व्यवस्थित गर्ने भन्ने कुरा अहिलेसम्म पनि विवादित छ। कतिपय स्थानीय सरकारले पनि दोहोरो कर प्रणाली भन्ने भनिन्छ, प्रदेशले पनि त्यही उठाउने स्थानीयमा पनि त्यही बाजिने संघमा छुट्टै, यो हुँदाखेरि यो कसरी हेर्नु भएको छ यसलाई संघीय संरचना पछाडि यो व्यवस्थापन भएको अवस्था छ कि छैन, स्पष्ट मापदण्ड छ कि छैन त्यसको?
2: संघीयता संविधानमा छ, संघीयता लागू भएकै छैन। यो केन्द्रीकृत संघीयता हो, केन्द्र बलियो बनाउनु, सबै राजस्वका रसिला स्रोतहरू केन्द्रले राखेर अनि फोक्राहरू जति चाहिँ तल प्रसारण गरेको अवस्था छ। अब त्यसरी त संघीयता फस्टाउँदैन, संघीयतामा त प्रदेशलाई पनि पर्याप्त स्रोत परिचालन गर्ने ठाउँहरू दिनुपर्छ, स्थानीय निकायलाई पनि पर्याप्त स्रोत परिचालन गर्ने ठाउँ दिनुपर्छ। तर केन्द्रले के गर्यो भनेदेखि अब आयकर पनि केन्द्रले उठाउने है, अब मूल्य अभिवृद्धि कर पनि केन्द्रले उठाउने, अनि त्यसपछि आयातबाट आउने राजस्व पनि केन्द्रले उठाउने, भनेपछि के रह्यो त? त्यसकारण संघीयता यदि हामीले कार्यान्वयन गर्ने हो र प्रदेशहरूलाई स्वायत्त बनाउने हो भने राजस्व परिचालनलाई चाहिँ प्रष्ट रूपमा त्यसलाई चाहिँ सीमारेखा कोरेर उनीहरूलाई अधिकार दिनुपर्छ। यस्तो किसिमको संघीयता जहिले पनि प्रदेश र स्थानीय निकायले आ गरेर मुख बाएर केन्द्रको अनुहार हेर्ने यो के संघीयता हो र यस्तो संघीयताको कामै छैन।
1: आज हामीसँग कार्यक्रम बदलियो नेपालमा नेपाल सरकारका पूर्व मुख्य सचिव एवं काठमाडौँ विश्वविद्यालयका आगन्तुक प्राध्यापक डाक्टर विमल कोइरालाजी हुनुहुन्छ। करकै सन्दर्भमा अलिकति सकारात्मक कुरा पनि छ, सरकारले चाहिँ 10 लाख रूपियाँसम्मको आयमा 1% मात्रै कर लाग्ने व्यवस्था गर्यो, यसले चाहिँ मध्यम वर्गलाई कस्तो फाइदा पुग्छ, राजस्वमा दीर्घकालीन रूपमा कुनै असर हुन्छ कि हुँदैन, सरकारले एकातिर लोकप्रियताको लागि चाहिँ घटाइदिने अर्कोतिर लिने,
2: त्यो त त्यही गर्छ सरकारले। सरकारको आफ्नो ढुकुटी त खाली राख्ने गरी त करको संरचना बनाउँदै बनाउँदैन नि। मध्यम वर्गीयलाई अलिकति विस्तार गर्ने योजना राख्यो भने त्यो स्रोत त के उच्च वर्गबाट त लिनु पर्यो, नभए त राजस्व खाली राखेर रा त हुँदैन। मूल कुरो के भने राजस्व अथवा करको दर यति बढ्ता पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारै चल्न नसकोस् है, त्यो मध्यस्थता खोज्नुपर्छ है। कम कर उठाएर सरकारै चल्न नसक्ने परिस्थिति पनि नहोस्, धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्। धेरै उठाउँदा अर्को जोखिम के छ भने त्यो भाँडो चाहिँ चुइन थाल्छ, भनेपछि दुरुपयोग हुन्छ, भ्रष्टाचार हुन्छ, किनभने कर छली कर योजना बनाउने काम हुन्छ अनि सरकारले पाउँदैन। त्यसो हुँदाखेरि करको दर चाहिँ भरसक एकदम सर्वग्राही तर दायरा चाहिँ विस्तार गरेर बढी कर लिने, बढी ठाउँहरूबाट कर उठाउने, बढी स्रोतहरू खोज्ने, त्यतापट्टि सरकार लाग्नु पर्थ्यो। अब सरकारले चाहिँ भइरहेका स्रोतहरूलाई नै अलि निमोट्ने, अलिकति निचोर्ने कामपट्टि लाग्यो, जुन चाहिँ अहिलेको परिस्थितिलाई सुहाउँदो कुरा थिएन।
1: एकातिर सरकारले निजी क्षेत्रसँग राम्रो समन्वय, प्रधानमन्त्रीले दैनिक भेटघाट गरिराख्नु भएको छ फरक फरक क्षेत्रसँग प्रतिनिधिहरूसँग, अर्कोतर्फ यो चाहिँ अहिले यति बेला यो 5 तारे होटल लग्जरी रिसोर्ट लगायत केही अलिकति विलासिताका वस्तुहरूमा मदिरा नै भइहाल्यो, यसमा चाहिँ विलासिता शुल्क भनेर छुट्टै चाहिँ व्यवस्थापन गरेछ, यसले कस्तो चाहिँ असर गर्छ मनोविज्ञानमा निजी क्षेत्रको र यसले राजस्व संकलनको कुराहरूमा?
2: अब उठ्छ तर धेरै त्यसबाट ठूलो उल्लेख्य राजस्व उठ्दैन है। अब पर्यटन व्यवसायलाई बढाउन अब हेर्नु, हामी त प्रतिस्पर्धामा पर्यटनमै पनि धेरै कमजोर अवस्थामा छौँ। अब हामीले अहिलेसम्म 30 लाख 40 लाख पर्यटकहरू ल्याउनु पर्थ्यो, अहिले पनि 10-12 लाखमै छौं। पर्यटन चाहिँ हाम्रो तुलनात्मक लाभको क्षेत्र हो, त्यो यसलाई विकास गर्नलाई के गर्न सकिन्छ, कस्ता किसिमका सहुलियत प्रणाली भो भने पर्यटन क्षेत्रको विकास हुन्छ भन्ने सोच्नुपर्ने हो। अब विलासिताका कुराहरूमा त कर बढ्छ, यो चाहिँ विश्वव्यापी नै एउटा ट्रेन्ड चाहिँ के हो भने विलासिताका वस्तुहरूमा, किनभने धनी मानिसहरूले त्यो सक्छन् बेहोर्न, त्यस कारण लाउनुपर्छ कर भन्ने मान्यता हो। त्यस कारण चुरोट रक्सी जस्ता कुराहरूमा कर लाउनुलाई अनुचित चाहिँ मान्नु हुँदैन।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। सरकारले राजस्व संकलन सुधार गर्न डिजिटल प्रणालीको विस्तार, कर प्रशासनमा सुधार तथा अनलाइन सेवाको प्रयोग बढ़ाउने प्रयास गरेको छ। यसले केही क्षेत्रमा पारदर्शिता र सेवा प्रवाहमा सुधार ल्याएको देखिन्छ। यो अहिलेका अर्थतन्त्रका सकारात्मक पक्ष हुन्। अर्थतन्त्रसँग सरोकार राख्ने केही नकारात्मक पक्षहरू पनि छन्। आर्थिक वृद्धि दर अपेक्षा अनुसार हुन नसक्नु, उद्योग निर्माण र निजी लगानी सुस्त रहँदा रोजगारी सिर्जना पनि अपेक्षित स्तरमा पुगेको छैन, युवा जनशक्तिको विदेश पलायन उच्च हुँदै गएको छ, त्यसै गरी विकास बजेट खर्च गर्ने क्षमता अझै चुनौतीपूर्ण बन्दै गएको छ। आजको कार्यक्रममा हामी सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको करको मापदण्ड, आम नागरिकमा यसको प्रभाव र समग्र आर्थिक गतिविधिमा केन्द्रित रहेर पूर्व प्रशासक एवं काठमाडौँ विश्वविद्यालयका आगन्तुक प्राध्यापक डाक्टर विमल कोइरालासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुकै समय में पनि चाहिन सक्छ। कर्ण थपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। नयाँ आर्थिक वर्षसँगै सरकारले आर्थिक सुधारका नाममा कर प्रणालीमा व्यापक परिवर्तन गरेको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क अन्तत सरकारले फिर्ता नै गर्नु पर्यो। यस घटनाले बजेट निर्माण प्रक्रिया, कर नीतिको प्रभाव, निजी क्षेत्रको भूमिका, सरकारको तयारी र समग्र अर्थतन्त्रको दिशाबारे धेरै प्रश्न उठाएको छ। आज हामी यिनै अर्थतन्त्रसँग सरोकार राख्ने विषयवस्तुमा केन्द्रित रहेर कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला।
3: अब अर्को यो उद्योगसँग सम्बन्धित छ, जस्तो औद्योगिक कच्चा पदार्थमा भन्सार घटाउने, भन्सारका तह 11 बाट 7 सीमित गर्ने निर्णयले उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन पर्याप्त छ कि छैन, अथवा यसमा पनि सरकारले अरू केही गर्न सक्थ्यो कि उद्योग व्यवसायको लागि?
4: अब के हुन्छ भने भन्सारको दरबन्दी नै हो उद्योगको संरक्षण र व्यापारको सहजीकरण। त्यही भन्सारको दरबन्दी प्रयोग गर्ने हो। सामान्यतया संसारभरि प्रभावकारी संरक्षण दर निर्माण गर्दाखेरि कच्चा पदार्थमा भन्सारको दरबन्दी एक तह मुनतिर राख्ने र तयारी वस्तु आयात गर्दाखेरि एक तह माथि राख्ने भन्ने चलन छ। तर अब कतिपय अवस्थामा हाम्रो मुलुकमा विशेष गरी कुन वस्तुमा एक तह पर्याप्त छैन त, र सबै कुराहरू कच्चा पदार्थहरू आयात गर्नुपर्छ, त्यस्तो अवस्थामा चाहिँ एक त होइन दुई तहसम्म पनि अथवा अर्को दरबन्दी सृजना गरेर पनि प्रभावकारी संरक्षण दर कायम गर्नुपर्छ। अहिलेलाई सजिलोको निम्ति हुन त यो नयाँ कुरा होइन, यो साबिकदेखि नै के छ भने कच्चा पदार्थको दरबन्दी एक तह मुनतिर र तयारी वस्तुको एक तह मास्तिर राखेका छ, र तयारी पनि जुन एकदमै अत्यावश्यक कुराहरू सुती कपडाहरू जस्तामा एक तह माथि, अलिकति विलासिताकोमा दुई तह माथि, तीन तह माथि पनि छ। त्यो अहिले नयाँ कुरा गरेको होइन, नयाँ ल्याएको होइन, तर गर्नु चाहिँ के पर्थ्यो भने कुन कुन उद्योगलाई प्रभावकारी संरक्षण कम पुगिरहेछ र त्यसले प्रतिस्पर्धा गर्न सकेको छैन र विश्व बजारमा र आन्तरिक बजारमा पनि आयातित वस्तुसँग चाहिँ प्रतिस्पर्धा गर्न नसकेकोले उसको बजार साँगुरो हुँदै गएको छ भन्ने कुराको अध्ययनै भएको छैन। त्यो अध्ययन भएपछि अनि प्रभावकारी संरक्षण कति चाहिँ हुन्छ, यो ठिक हो होइन सरकारले गरेको भन्न सकिने अवस्था हुन्थ्यो।
3: कृषि क्षेत्रमा कुरा गरौँ कि बजेटकै सन्दर्भमा 2 करोड़ रुपियाँभन्दा 2 करोड़सम्म लगानी गर्ने किसानलाई 40% अनुदान दिने व्यवस्था गर्यो होइन। 2 करोड़ भने त सबैको चाहिँ पहुँचको विषय भएन, त्यो अवस्था छैन। किसान भने त सामान्य छ, हाम्रो दैनिक बिहान साँझ काम गरेर वर्षभरि छाक टार्न पनि नपुग्ने खालको पनि अवस्था छ। यसले चाहिँ के गर्छ, यसले चाहिँ वास्तविक किसानहरू अथवा चाहिँ निम्न वर्गलाई केही प्रभाव पार्छ?
4: अब हेर्नुहोस्, गरीबहरू निर्वाहमुखी खेतीमा छन्, उनीहरूको बचत चाहिँ बजारमा ल्याउन सक्ने अवस्था हुँदैन। त्यसो हुँदा गरीबहरूको निम्ति एउटा छुट्टै प्याकेजिङ गर्ने र अब निर्वाहमुखी भन्दा पनि अधिक उत्पादन गरेर बजारीकरण गर्ने कृषिलाई बेगै ढंगले सोच्ने, त्यो दुईटा ढंगले सोचेर मैले अघि पनि भने नि गरीब र मध्यम वर्गको बीचको लिंकै छैन। त्यो लिंक कायम गरेको भएदेखि यो विवादित हुँदैन थियो। अहिले अब लक्षित चाहिँ कसलाई बनाइयो भने जो हुने खाने छ, अब हुने खाने लक्षित हुँदा त विवाद त आउँछ आउँछ। गरीबलाई चाहिँ के त त्यही ढंगको अनुपातीय हिसाबले त्यही ढंगको सुविधा गरीबलाई निर्वाहमुखी खेतीपाती गर्नेलाई पनि दिएको भए यो प्रश्नै उठ्दैनथ्यो।
3: निजी क्षेत्रले अझै पनि लगानीको वातावरण बनिरहेको छैन भन्ने गुनासो गर्छ पटक पटक। सरकारको नीति एउटा, व्यवहार चाहिँ अर्को, यो कमजोरी कहाँ छ निजी क्षेत्रसँग? खासमा हुनुपर्ने चाहिँ के थियो? भलै अहिले अलिकति आशा लाग्ने विषयहरू पनि छन् कतिपय, करको विषय त एउटा विवादित भए पनि।
4: अब निजी क्षेत्र पनि हाम्रोमा एकदमै व्यवसायी संस्कार बोकेको निजी क्षेत्र छैन है। निजी क्षेत्र पनि क्षणिक फाइदा हुने तत्काल पैसा कमाइहाल्ने ठाउँमा लगानी गर्छ, लामो दूरगामी प्रभाव पर्ने र मुलुकको अर्थतन्त्रमा लामो समयसम्म यसले लाभांश दिइरहने क्षेत्रमा त्यो जोखिम उठाउन सक्ने र जो जोखिम उठाउँछु भन्ने ताकत राख्ने निजी क्षेत्र बनेन, त्यसैले उसले पनि क्षणिक लाभका निम्ति करका दरहरू, करका संरचनाहरू, यी प्रशासनिक कुराहरूमा अल्मलिएको छ, कुनै जोखिम उठाएर अहिले हेर्नुहोस् न, पहिले ब्याज दर भन्थ्यो, अहिले ब्याज दर घट्दा पनि लगानी गरिरहेको छैन, त्यसो हुँदा निजी क्षेत्र पनि अलिकति व्यवस्थित ढंगले आउनुपर्ने जरुरी छ, तर सरकारको यसमा ठूलो भूमिका छ। एउटा त नीतिगत टेवा दिने, अर्को सरकारको व्यवहार चाहिँ जे लेखेको छ, जे नीति छ, त्यो नीति अनुसारको सुविधा अथवा काम चाहिँ सरकारले गर्न सकेन। सरकारका संरचनाहरू चाहिँ कस्तो देखियो भने निजी क्षेत्र मैत्री हुनुको सट्टा निजी क्षेत्र अमैत्री भएर गयो है। अब त्यसलाई कसरी पुनरअभिमुखीकरण गर्ने भन्ने चुनौती छ। हामीलाई नीति नियमको खडेरी पर्या होइन कि नीति नियम कार्यान्वयन गर्ने प्रक्रिया र पद्धति बसाउने, एउटा लगानीको संस्कृति विकास गर्ने, त्यो चाहिँ चुनौती हो।
3: अब राष्ट्र बैंकले हालै मात्र एउटा यो मौद्रिक नीति सार्वजनिक गर्यो, त्यसबाट पनि त्यति सन्तुष्टि आएन, छोटो आयो, कर्मकाण्डी रूपमा आयो भन्ने खालको पनि त्यो टिप्पणी भयो, यसलाई कसरी लिनु भएको छ यहाँको?
4: हेर्नुहोस्, मौद्रिक नीति भनेको सरकारलाई सघाउने किसिमले मात्रै आयो भने जुन उद्देश्य हो मौद्रिक नीतिको त्यो उद्देश्य परास्त हुन्छ। उद्देश्य चाहिँ के हो भने महँगी कम गर्ने है, मुद्रास्फीति महँगी भनौँ न कम गर्ने, विनिमय दरको स्थिरता र अर्थतन्त्रको सबै अवयव आर्थिक नीतिसँग पनि तालमेल मिलाउने, सामञ्जस्यता मिलाउने, त्यो हो मौद्रिक नीतिको उद्देश्य। हामीसँग त्यो खालको स्वायत्तता लिएर नयाँ ढंगले सोच्ने खालको राष्ट्र ब्याङ्कै बन्न सकेन। राष्ट्र ब्याङ्क चाहिँ कस्तो भनेदेखि रुटिन काममा अल्झिने अनि दिनै पछि दिन बिताउने, त्यस्तो मात्रै नयाँ कुराहरू गर्ने भएन। अनि त्यसले गर्दाखेरि के भयो भनेदेखि सरकारका कुराहरूको परिपूरक संस्था जस्तो भयो। सरकारले अलिकति बजेट घाटा बढायो भने मौद्रिक नीति विस्तारकारी बनाएर सरकारलाई सहयोग गराइदिने, महँगी जहाँ सुकै जाओस्, उसको आफ्नो उद्देश्य बिर्सेर पनि सरकारलाई सघाउनेपट्टि गयो, सरकारलाई खबरदारी पनि गर्न सक्नुपर्छ। त्यस्तो खालको मौद्रिक नीति नै आएन। त्यसो हुँदाखेरि मलाई त कस्तो यता 5-7 वर्षदेखि कस्तो देखेर आएको छ भने त्यो मौद्रिक नीति बजेट आएपछि कस्तो मौद्रिक नीति आउँछ भनेर पहिले नै अनुमान गर्न लाउन सकेन, अनुमान लाउन नसकोस् न मान्छेले, होइन, त्यो चाहिँ हुन सकेन।
3: बैंकहरूमा चाहिँ पैसा थुप्रियो, लगानीको वातावरण बनेन, बैंकहरूले चाहिँ लगानी विस्तार गर्न सकेनन् अथवा चाहिँ लगानी चाहिँ गर्न निजी क्षेत्रले चाहेन, ऋण लिन चाहेन भन्ने खालको पनि एउटा व्यापक अहिले पछिल्लो समय अर्थतन्त्र धराशायी बन्नु अथवा चाहिँ अस्थिर बन्नुको कारण यो भनिन्छ, यसलाई कसरी लिनुभएको छ?
4: अर्थशास्त्रको सूत्रै असफल भयो नेपालमा। हेर्नुहोस् है, ब्याज दर कम भयो भने लगानी बढ्छ भन्ने अर्थशास्त्रको सूत्र हो है। ब्याज दर कम हुँदा पनि लगानी बढेन भनेपछि लगानीका निम्ति आवश्यक कुराहरू के छन् भन्ने पहिचानै भएन हामीलाई। त्यो लगानीकर्ताले पनि के भने यत्रो महँगो ब्याजमा कसरी हाम्रो चाहिँ वित्तीय प्रतिफल कम हुन्छ, त्यो वित्तीय प्रतिफल भयो भने कसरी कम भयो भन्दा कसरी लगानी लाउने भनिराखेका थिए। अहिले त वित्तीय प्रतिफल माथि हुने ठाउँमा पनि लगानी लाउन सकिरहेको छैन भनेपछि हाम्रा औद्योगिक नीति, व्यापार नीति र आर्थिक नीति र त्यसलाई सञ्चालन गर्ने हाम्रो संयन्त्रमा खोट रहेछ भन्ने बुझ्नुपर्छ।
3: अर्को संघीयताको कुरा अघि हामीले अलिकति जोड्यौं, प्रदेश सरकारहरू अझै पनि आफ्नै आन्तरिक राजस्वमा आत्मनिर्भर हुन सकेनन् भनिन्छ, स्थानीय तहको कर प्रशासनमा समेत क्षमताको अभाव, उठाउन सकेन अथवा चाहिँ आन्तरिक स्रोत व्यवस्थापन गर्न सक्दैन भन्ने व्यापक गुनासो छ, त्यसले गर्दाखेरि यो बजेट निर्माणमा केन्द्रकै भर पर्ने त्यो अवस्था छ।
4: अब संघीयता लागू भइसकेपछि हाम्रो सबभन्दा ठूलो गल्ती के भयो भने केन्द्र जस्तो छ संघ प्रदेश पनि त्यस्तै बनाउने पट्टि लागे त्यस्तै गरी मन्त्रालय नाम पनि त्यस्तै राख्ने त्यस्तै त्यहाँ पनि योजना आयोग त्यहाँ पनि के सबै अनि त्यसैको सिको स्थानीय निकायले पनि गर्न थाले त्यो प्रदेश पनि त्यस्तै बनाउने हो भने किन संघीयता चाहियो होइन संघीयता भनेको त त्यो विविधतालाई कायम राखेर रा, है अनि विकास चाहिँ आफ्नो प्रदेशको आवश्यकता अनुसार चाहिँ गर्ने हिसाबले पो प्रदेश बनेको थियो स्थानीय निकायलाई स्वायत्तता दिने हामीले त त्यही हुबहु नक्कल गर्न थाल्यौं अब त्यसले गर्दाखेरि संघीयतामा त्यो सुरुमै के भयो भनेदेखि यो केन्द्रले जति दिन्छ त्यतिमा गर्ने हो भन्ने धारणामा गयो केन्द्रले नदिए पनि गर्नुपर्छ भन्ने धारणै विकास हुन थालेन अब सुरुका दिनमा के भयो भनेदेखि प्रदेशमा केन्द्रमा जसको सरकार छ प्रदेशमा त्यसकै सरकार भयो भने बोल्नै नसक्ने है प्रदेशको सरकारले घाँटी थिचिहाल्थ्यो अब भिन्न सरकार आयो र यसो प्रश्न उठायो भनेदेखि त्यसलाई पाखेलाइ दिइहाल्ने अनि त्यो प्रदेश त विकासै हुन सकेन नि यो राजनीतिक गन्जागोलले है त्यसो संघीयता फस्टाउने भनेको संघीयताको मूल उद्देश्य नै के हो भने प्रदेशले स्थानीय निकायले केन्द्रलाई चुनौती दिन सक्ने यो गर्नु हुँदैन यो हामी गर्दैनौं र हामीले भने अनुसार गर्छौं भनेर भन्न सक्ने त्यो चुनौती दिन सक्ने आँट भएको प्रदेश स्थानीय निकाय नै भएन
5: हामीसँग आज कार्यक्रम बदलिँदो नेपालमा पूर्व मुख्य सचिव एवं काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर विमल कोइरालाजी हुनुहुन्छ अब यहाँको आफ्नो मैले अलिकति अनुभवलाई पनि त्यो जिज्ञासा राख्न चाहे जस्तो अहिले अब सरकार पनि झण्डै दुई तिहाईको सरकार स्थायी सरकार भनिन्छ अर्को देशका लागि स्थायी संयन्त्र मानिने यो स्थायी सरकारै भनिन्छ कर्मचारी र सरकार बीचको सामञ्जस्यता कस्तो छ सम्बन्ध अहिले भलै यस वर्ष बजेट कार्यान्वयन पुँजीगत खर्च त अझ 45% मात्रै भयो सबैभन्दा बढी अपेक्षा गरेको अवस्था थियो तत्कालीन अर्थमन्त्रीले ल्याउनुभयो अहिलेको अर्थमन्त्रीले कार्यान्वयन गर्ने अलिकति समय थियो तैपनि सकेन यो कहाँ तालमेल मिलेन बजेट खर्चको कुरालाई अलिकति जोडौं
4: जुन प्रस्थान बिन्दु भन्छ नि डिपार्चर पोइन्ट त्यो नै गलत रोज्यो क्या सरकारले सरकारलाई के लाग्यो भने हामी चाहिँ एकदम प्रचण्ड जनमत छ सबै पढे लेखा छन् कसले सिकाउने हामी आफै ठोक्छौ भनेर कर्मचारी तन्त्रप्रति अविश्वास र त्रासमा राख्ने यो भएर त्रासले सृजित अनुशासन दिगो हुँदै हुँदैन त्यो कुरो बुझ्दै बुझेनन् होइन अनुशासन भनेको त उसलाई उत्प्रेरित गरेर उसबाट नतिजा निकाल्ने बनाउने भयो भने त्यो चाहिँ अनुशासित उसको उत्तरदायित्व वहन गर्ने खालको अनुशासन कायम हुन्छ सरकारले त्रासमा राखेर कसलाई झिक्ने कसलाई कता पठाउने त्यो गरेपछि कर्मचारी तन्त्र शंकामा मेरो के हुन्छ भोलि भन्ने सोच्ने अवस्थामा पुग्यो त्यसले त्यसैको परिणति देखिरहनु भएको छ अहिले
5: तर सरकारले त बाहिर फेरि कार्य सम्पादन मूल्याङ्कनको आधारमा सरुवा बढुवा त्यसलाई पनि फेरि डिजिटल सिस्टममा जाने कर्मचारीको अभिलेख राख्ने भन्ने छ यसलाई के भन्छ
4: हास्यास्पद कुरा गर्छ क्या कहिलेकाहीँ सरकारले यो गर्ने मान्छे हो गर्ने त्यो कम्प्युटर होइन कम्प्युटरलाई त हामी जे राख्छौं त्यसैलाई प्रोसेस गर्ने हो तर मान्छेलाई तपाईँले उत्प्रेरित गरेर उसलाई चाहिँ आफ्नो कामप्रति सजग गराएर अनुशासित ढंगले नतिजा निकाल्ने भन्ने कुरा त्यो कम्प्युटरले गर्ने हो र त्यसले त खालि के भनेदेखि उसले गरेका कामहरूको गणना विधि चाहिँ आधुनिक बनाउने हो र त्यो गणना विधिका कारणले मान्छे सचिन्छ भन्ने अनुमान गर्ने हो त अहिले कर्मचारीलाई चाहिँ भयत राख्नु तिमीलाई आजै खोज्छु भोलि नै खोज्छु नगरे हुन्छ तपाईँ जान्ने हुनुहुँदैन मन्त्रीहरू सबै जान्ने छन् भनेर भन्दाखेरि त कर्मचारीमा अविश्वास त आउँछ
5: अब कर्मचारी पनि अब यही देशको नागरिक होइन उहाँहरूको पनि राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका सबैभन्दा ठूलो भूमिका सरकार त आउने जाने भइ नै रहन्छ राजनीतिज्ञहरू के छ पछिल्लो अवस्था चाहिँ उहाँहरूले चाहिँ के कुरामा चाहिँ ध्यान दिनुपर्ने देश विकास भन्छौ हामी
4: मूल कुरो कर्मचारीलाई विश्वासमा लिनु पर्यो र उनीहरूलाई कार्यविवरण दिनु पर्यो यति काम तिमीले गर्नुपर्छ भने कार्यविवरणको आधारमा है उनीहरूलाई परिचालन गर्नु पर्यो र नतिजा समयमा प्राप्त भएन भने दण्डित र पुरस्कृत गर्ने व्यवस्था गर्नु पर्यो तर जसले गर्छ त्यो पनि इमान्दार चाहिँ हुनु पर्यो होइन त्यसो हुँदाखेरि उसले इमान र निष्ठाका साथ कर्मचारी परिचालन गर्न सक्यो भने नतिजा त भिन्न आउँछ
3: अब यो भ्रष्टाचार नियन्त्रणमा अहिले सरकारले शून्य सहनशीलता भन्छ यसका लागि सरकारले देखाएको सक्रियता दीर्घकालीन रूपमा संस्थागत सुधार हो कि अथवा यो राजनीतिक एजेण्डा मात्रै हो अथवा सन्देश नागरिकमा लोकप्रियताको लागि मात्रै देखिन्छ कि यसलाई कसरी लिन सकिन्छ सरकारले नियतमै भित्रैबाट गर्न चाहेको छ अथवा अरू केही छ
4: कुन सरकारले संसारभरि भ्रष्टाचार बढाउँछु भ्रष्टाचार नियन्त्रण गर्दिन भन्छ सबैको एजेण्डा त भ्रष्टाचार नियन्त्रण भ्रष्टाचारमा शून्यशीलता म भ्रष्टाचार गरेको हेर्दिन पनि आफू पनि गर्दिन यस्तै यस्तै नारा दिएर त सरकारहरू आउँछन् र समय बिताएर जान्छन् भ्रष्टाचार र सुशासन भनेको यिनीहरू पारस्परिकतामा आधारित विषय हुन् भ्रष्टाचार बढ्यो भने शासन व्यवस्था फितलो हुन्छ शासन व्यवस्था फितलो हो भने भ्रष्टाचार बढ्छ त्यसो हुँदाखेरि यसको अन्यश्रित सम्बन्धलाई एकैसाथ हामीले समाधान खोजेनौं भने न सुशासन प्राप्ति हुन्छ न भ्रष्टाचार घट्छ अब भ्रष्टाचार घट्नलाई चाहिँ सबभन्दा ठूलो कुरो के भनेदेखि यो चाहिँ नीतिगत हिसाबले हुने हुनाले माथो त इमान जमानमा बस्यो भने तल्लो तहमा भ्रष्टाचार चाहिँ कम हुँदै जान्छ निर्मूल हुन्छ होइन कम हुँदै जान्छ अनि नीतिगत हिसाबले पारदर्शिता र जवाबदेहिताको व्यवस्था प्रत्येक तहमा गर्यो र कार्यविवरणको काम गर्दै गयो भने शासन व्यवस्था पनि सङ्घलिँदै आउँछ भ्रष्टाचार पनि कम हुन्छ त्यसो हुँदा यो भ्रष्टाचार भने म आजको भोलि अथवा 100 दिनमा अथवा 120 दिनमा सिद्ध्याउँछु भन्ने विषय होइन शासन व्यवस्थालाई पनि सङ्घलो बनाउँदै लाने अनि भ्रष्टाचार पनि न्यूनीकरण गर्दै लाने त्यो नै हो
3: अब यो राष्ट्र सरकारले चुनाव अगाडि विभिन्न एजेण्डाहरू थिए यसको हामी देशभित्र रोजगारी सिर्जना गर्छौं वैदेशिक रोजगारलाई निरुत्साहित गर्छौं युवाहरूलाई चाहिँ उत्पादनमा लगाउँछौं होइन अझ ग्रामीण क्षेत्रहरूमा यो केन्द्रित गर्छ भन्ने थियो तर अहिले चाहिँ केही देखिएन त्यो जस्ताको तस्तै छ भर उल्टो सरकारप्रति चाहिँ अझ आलोचना बढ्दै गइरहेको देखिन्छ यसमा चाहिँ अहिलेको आवश्यक सुधार चाहिँ के हो आम नागरिकले समेत युवाहरूलाई चाहिँ देशभित्रै बस्ने वातावरण बनाउनका लागि के गर्नु पर्थ्यो
4: अब चुनावमा बेच्ने नारा बेग्लै हुन्छ चुनावमा होइन अब सबैले चुनावमा बिक्री गर्ने नारा चाहिँ देशलाई एकदम उत्पातै हामी आएपछि हामी नआएर पो नभएको त हामी आएपछि त भइहाल्छ भन्ने नारा बिक्री गर्ने र हाम्रो साविकदेखिको रोग के हो भनेदेखि अत्यधिक बाचा कबुल ओभर प्रोमिस र कम डेलिभरी हाम्रो रोग है अनि बाचा कबुल चाहिँ जे पनि गरिदिएर जाने जनताको आशालाई पनि अलिकति व्यवस्थापन गर्न कुनै राजनीतिज्ञले ध्यान दिँदैन है यति चाहिँ सकिँदैन यति चाहिँ हामी एक वर्षमा गर्छौं अर्को वर्ष अलिकति बढाएर गर्छौं भन्दैन उसले भनेको ए भइहाल्छ नि अनि गर्न सक्दैन त्यसो हुँदाखेरि यो हाम्रो राजनीतिक जुन प्रक्रिया चुनाव जित्ने प्रक्रिया छ त्यो प्रक्रियाको खोट हो यो निर्वाचन प्रणालीको जसले जति बढ्ता ठूल्ठूला कुरा गर्न सक्यो त्यसैले बढ्ता जनतालाई आकर्षित गर्ने त्यसैले चुनाव जितेर
3: तर यो पटकको सरकारलाई चाहिँ त्यति छुट योभन्दा पहिलेको जस्तो खालि सरकार मात्रै परिवर्तन होइन त्यत्रो चाहिँ युवा नवयुवा आन्दोलन भयो होइन आर्थिक देशले ठूलो आर्थिक क्षति बिहोरेको छ उहाँहरूले त अलिकति केही फरक सोच्नुपर्ने अवस्था होला नि अहिले उहाँहरू पनि चाहिँ केही गरी असफल हुनुभयो भने त देश अर्को अवस्थामा जान सक्ने पनि देखिन्छ
4: होइन गर्न सक्नुहुन्छ मैले भने नि म आशावादी पनि छु गर्न सक्नु पनि हुन्छ गर्न चाहनुभयो भने धेरै नयाँ कुराहरू हुन्छन् र कम समयमा नतिजा दिन सकिन्छ त्यो आशा जगाउन सकिन्छ जनतामा तर अब सरकारले सबै कुरा मैले गर्छु मैले म जति जान्ने कोही छैन र मेरै ज्ञान मात्रै परिचालन गर्छु भनेर भन्यो भने त दुर्घटनामा जान्छ।
3: यसका लागि अरू दलहरूसँग पनि समन्वय आवश्यक छ,
4: सबै जनतासँग जनतासँग संवाद। हामीहरू पहिले गाउँमा निर्णय गर्दा भन्थ्यौं नि गाउँ सल्लाह गर्ने भनेर, होइन त्यो सल्लाह गर्नु पर्यो, सल्लाह नगरी हुँदैन।
3: फरक फरक विषय आउँछ त्यसको निचोड चाहिँ
4: सल्लाह गर्नुपर्छ।
3: अब अन्त्यमा यो यसपटक सरकारले यो हिजोदेखि नै अलिकति चर्चामा पनि बढी आएको छ सामाजिक सञ्जालमा, यो आम नागरिकलाई करको दायरामा ल्याउनका लागि यो लटरी सिस्टम यसलाई कसरी लिनुभएको छ? यो पहिले थिएन कि थिएन अहिले मात्रै सरकार?
4: पहिले थिएन, तर के छ भने धेरै मुलुकहरूमा यस्ता प्रयोगहरू भएको छन् है। अब भिएटी मूल्य अभिवृद्धि कर अपेक्षा गरे अनुसार उठेन, त्यो किन नउठेको भन्दाखेरि कर्मचारीहरूले भन्यो होला धेरैले बिलै दिँदैन भनेर भन्यो होला, अब बिल दिने बनाउनलाई के गर्ने भन्दा अनि सहुलियत पनि दिने भनेर त्यस्ता कुराहरू धेरै मुलुकहरूमा प्रयोग गरेका छ। तर कतिपय मुलुकहरूमा के देखिया छ भने त्यसबाट उठेको राजस्व भन्दा त्यो सहुलियत दिने बढ्दा खर्च भएको छ। त्यसो हुँदा यसको प्रशासकीय विधि कस्तो हुन्छ र सरकारले पत्यारिलो ढंगले राजस्व बढाउन सक्छ सक्दैन भन्ने कुरा चाहिँ मूल हो। कम कर उठाएर सरकारले चल्न नसक्ने परिस्थिति पनि नहोस्, धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्। धेरै उठाउँदा अर्को जोखिम के छ भने त्यो भाँडो चाहिँ चुइन थाल्छ, भनेपछि दुरूपयोग हुन्छ, भ्रष्टाचार हुन्छ,
3: यो बोझिलो खर्चिलो पनि हुन सक्छ।
4: राजस्व अथवा करको दर यति बढ्दा पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारै चल्न नसकोस्, है त्यो मध्यस्थता खोज्नुपर्छ।
3: हस्, यहाँलाई धन्यवाद सर कुराकानीको
4: लागि। धन्यवाद मेरो पनि ल।
3: उहाँ हुनुहुन्थ्यो पूर्व प्रशासक एवं हाल काठमाडौँ विश्वविद्यालयका आगन्तुक प्राध्यापक डाक्टर विमल कोइराला। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848076403, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का
3: रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: QAA प्राप्त बानेश्वर बहुमुखी

0: समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म इन्द्रराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको 48 औं स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै। हदबन्दी भन्दा बढ़ी जग्गाको स्थलगत अनुगमन शुरू, मालपोत कार्यालयलाई निरीक्षण गर्न विभागको निर्देशन। साउदीले नेपाली श्रमिकका लागि ल्याएको सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा। मनसून अवधिभर विशेष सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता र आईसीसी विश्वकप क्रिकेट लीग 2 मा आज नेपालले नेदरल्याण्डसँग खेल्दै।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475-90-466 98-692-65-99-8।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है त्यही।
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र

0: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 MHz
3: अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्वत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका महिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाएका थिए। उनी शहीद गंगालालको भाइ हुन्। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंग्लिसद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए। विक्रम सम्वत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मती देवी साक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए। नेकपा स्थापना गर्नु अघि विक्रम सम्वत 1998 उनले प्रेम बहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राम राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संगठन गरेका थिए। नेपाली कंग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मूल मत राखेका थिए। उनको विक्रम सम्वत 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। स्मृति दिवसको अवसरमा आज नेकपा एमाले राजधानी प्रदेश कमिटिले कार्यक्रमको आयोजना गरेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी लगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा खरिद गरेका वा स्वामित्वमा राखेका कम्पनी, उद्योग, प्रतिष्ठान, आयोजना तथा संस्थाको स्थलगत अनुगमन शुरू गरेको छ। विभागले देशभरका 40 जिल्ला स्थित भूमि प्रशासन मालपत कार्यालयलाई पत्रचार गर्दै सम्बन्धित संस्थाले स्वीकृत उद्देश्य अनुसार जग्गाको उपयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत निरीक्षण गर्न निर्देशन दिएको हो। यसअघि पटक पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट विवरण प्राप्त न भएकाले विभागले अनुगमन तथा निरीक्षण समितिलाई फिल्डमै खटिएर वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न पूर्ण निर्देशन दिएको जनाएको छ। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न नेपाल सरकारको स्वीकृति प्राप्त उद्योग, कम्पनी, शिक्षण संस्था तथा अन्य संघ संस्थाको नियमित अनुगमन गर्नुपर्ने कानूनी व्यवस्था छ। ऐनले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्थाको निरीक्षण गरेर विभागमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ। विभागले सम्बन्धित कार्यालयलाई ढिलाइ नगरी अनुगमन सम्पन्न गर्न तथा स्वीकृत प्रयोजन अनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरण सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। यस अनुगमनबाट स्वीकृत उद्देश्य विपरीत प्रयोग भएका वा उपयोगविहीन अवस्थामा रहेका जग्गाको वास्तविक अवस्था समेत उजागर हुने अपेक्षा गरिएको छ। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढ़ाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्यांकन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्ध जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढ़ाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा धेरै देशमा निर्यात हुँदै आएका छन्, जसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गर्छ। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तुलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँले बताउनु भएको छ। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री भालेन्द्र शाहले घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। त्यस्तै 2085 साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन मिटर ब्याज पीड़ितसँग सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ। यस्तै बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी र गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राजकुँवरलाई तोक्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून अवधिभर बाढ़ी पहिरो कटान डुबान चट्टाङ सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्व सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नु अघि मौसम तथा सड़कको अवस्थाबारे जानकारी लिन भनेको छ। यस्तै वर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ। ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढ़ी आएका बेला खोला खोल्सा तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचना मार्फत अनुरोध गरेको छ। वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रूपमा आवतजावत नगर्न प्राधिकरणले ध्यान आकर्षण गराएको छ। जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटा भिडियो नखिच्न, पैदल यात्रा तथा हाइकिङ नसकेसम्म एक्लै नजान र विपदको संकेत देखिएमा सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सम्पर्क गर्न भनिएको छ। यसै गरी आफ्नो घर वरिपरि रहेका ढल तथा नाला सफा राख्न, बर्खाको समयमा सर्पले डस्ने जोखिम धेरै हुने भएकाले घर वरपर सफा राख्न, राति बाहिर हिँड्दा टर्च लाइटको प्रयोग गर्न आवश्यक छ। चट्याङ पर्न लागेमा तुरन्त सुरक्षित स्थानमा जान, महत्वपूर्ण कागजात, अत्यावश्यक औषधि, नबिग्रने खानेकुरा एउटा झोलामा सुरक्षित राख्न, मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न प्राधिकरणले सूचना मार्फत आग्रह गरेको छ। अफवाहको पछाडि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न, मौसम र विपद बारेको आधिकारिक सूचना नियमित सुन्न एवं हेर्न सचेत गराइएको छ। विपद सम्बन्धी सूचना एवं उद्धारका लागि 1234, 1100 र 1114 र मौसम सम्बन्धी जानकारीका लागि 1155 सम्पर्क गर्न अनुरोध गरेको छ। यस वर्षको मनसून गत असार 5 गतेदेखि शुरू भइसकेको छ। विपदका कारण ठूलो जनधनको क्षति हुन नदिन र पूर्व सावधानी अपनाउनका लागि प्राधिकरणले अनुरोध गर्दै आएको छ। यसबीच पछिल्लो 24 घण्टामा देशभर कुल 47 विपदका घटना घटेका छन्। प्राधिकरणका अनुसार विपदका कारण ₹13,10,000 बराबरको अनुमानित क्षति भएको छ। विपदमा परेर 3 ज्यान जाँदा 8 घाइते भएका छन्। यही साउन 5 गते बिहानदेखि 6 गते बिहानसम्म सर्पदंश आगलागीका 8-8 घटना घटेका छन्। यस्तै बाढ़ीका 2, पहिरोका 14, अविरल वर्षा 8, जनावर आक्रमण 3 र हावाहुरीको 1 घटना घटेका छन्। सिटीभिटीबाट शीत प्रशिक्षणको मात्र अनुमति लिएर अनाधिकृत रूपमा शीत परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्यूटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटीभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको, विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको शर्त विपरीत सिप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको, प्राप्त गुनासोका आधारमा कार्यवाही अघि बढ़ाइएको हो। अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानून र शर्तहरूको गम्भीर उल्लंघन गरेको समेत देखिएको छ। सिप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय सिटीभिटीलाई मात्र भएको से परीक्षण र प्रमाणीकरणको अधिकार अनाधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ। संस्थाले अनुमति लिँदा तोकिएका विधाहरूभन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको छ। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्र अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँ महानगरपालिका 30 दिल्ली बजारबाट हिज अग्रवाललाई पक्राउ गरेको। अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। नेपाल सरकार र व्यवसायको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित स्थित प्रमाणीकरण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याउने तयारी थालेको भए पनि म्यान पावर व्यवसायीहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एक निजी कम्पनी परिचालन गरी म्यान पावर व्यवसायीहरूलाई प्रति श्रमिक 50 देखि 100 अमेरिकी डलरसम्म बुझाउन दबाव दिइरहेको छ। शुरूमा रोजगारदाताले नै यो शुल्क बिहोर्ने भनिए पनि अहिले इमेल पठाएर म्यान पावर व्यवसायीसँगै डलर असुल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकोले यो पूर्णतया शंकास्पद र गैर कानूनी रहेको व्यवसायीहरूको भनाइ छ। यसअघि निशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसभीपी शुल्क मेडिकल खोप र दर्ता खर्च सहित साउदी जाने एक श्रमिकमाथि अहिले झन्डै 30,000 रूपियाँको अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउन जस्ता सामान्य कामदारका लागि समेत यो परीक्षण अनिवार्य गरिएपछि व्यवसायीहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्रचार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। ओखलढुङ्गामा आर्थिक प्रतिष्ठानको संख्या बढ़ेको छ। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अनुसार जिल्लामा 5177 आर्थिक प्रतिष्ठान रहेका छन्। यो संख्या पहिलो राष्ट्रिय आर्थिक गणना 2075 तुलनामा 831 अर्थात 19.12% बढ़ी हो। 2075 गणनामा जिल्लामा 4346 आर्थिक प्रतिष्ठान फेला परेका थिए। जिल्ला जनगणना अधिकारी सुभाष राईका अनुसार नयाँ व्यवसाय तथा सेवा क्षेत्रको विस्तार, व्यवसाय दर्तामा वृद्धि, विप्रेषणको लगानी तथा सड़क र संचार पूर्वाधारको विकासका कारण प्रतिष्ठानको संख्या बढ़ेको हो। गणनाका क्रममा अनुमान गरिएका 5491 प्रतिष्ठान मध्ये 5177 गणना गरिएको थियो। यो 94.3% प्रगति हो। अनुमानित संख्याभन्दा कम प्रतिष्ठान फेला पर्नुमा बसाई सराई, नकारात्मक जनसंख्या वृद्धि तथा केही प्रतिष्ठान बन्द वा निष्क्रिय हुनु मुख्य कारण रहेको राईले बताउनु भएको छ। समाचारको क्रममा मौसम समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सर्दर स्थानमा रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मध्य प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र प्रदेशका तराईका केही स्थान तथा मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागकै दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागको केही र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यससँगै फ्रान्स बाल बालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बाल बालिकाको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेको बेला फ्रान्सले कानून पारित गरेको हो। फ्रान्सेली राष्ट्रपति इमान्युएल माक्रोनले यस कदमको स्वागत गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालको एक दशक पूरा भएको अवसरमा यो कदम अघि बढ़ाउने प्रतिबद्धता जनाउनु भएको थियो। यद्यपि केहीले यस कानूनको व्यवहारिकतामाथि प्रश्न उठाएका छन्, तर सरकारले उमेर जाँचको व्यवस्था लागू गर्न प्रयोग गरिने अनलाइन उपकरणहरू प्रभावकारी र सुरक्षित रहेको कुरामा जोड़ दिएको छ। बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया पछि फ्रान्स दोस्रो देश हो। अमेरिका र साउदी अरबबीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकारी गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ। अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकारी सम्झौताले अमेरिकी कम्पनीहरूलाई साउदी अरबको परमाणु ऊर्जा कार्यक्रमसम्म आबद्ध हुने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्य राखेको बीबीसीले जनाएको छ। यो सम्झौतालाई साउदी अरबका लागि ठूलो कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ। साउदीले लामो समयदेखि अमेरिकाको उन्नत परमाणु प्रविधि प्राप्त गर्न चाहँदै आएको थियो भने वर्षदेखि चलिरहेको वार्ता विभिन्न कारणले अघि बढ़न सकेको थिएन। सम्झौताको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन, तर सम्झौता घोषणा हुनु अघि अमेरिकी संचार माध्यमहरूले यसले साउदी अरबलाई भविष्यमा युरेनियम सम्वर्धन गर्ने सम्भावना खुला गर्न सक्ने उल्लेख गरेका छन्। यही विषयलाई लिएर सुरक्षा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यदि साउदी अरबले आफ्नै देशमा युरेनियम सम्वर्धन गर्न थालेमा इरानका कट्टरपन्थी समूहहरूलाई पनि गोप्य रूपमा आणविक हतियार निर्माण को दौड़ तीव्र बनाउन प्रेरणा मिल्न सक्ने जोखिम रहन्छ। यद्यपि अमेरिकी ऊर्जा सचिवले सम्झौताले परमाणु सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डका उच्चतम सुरक्षा मानकका पालना गर्ने स्पष्ट पार्नुभएको छ। र समाचार कन्तेमा केही खेल समाचार। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनशीपमा नेपाली आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार बिहान 10:30 बजे शुरू हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा काजाकिस्तानसँग पराजित भएको थियो, त्यस्तै श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो। आजको खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रनेछन्। यही साउन 13 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 बजे शुरू हुनेछ। नेपाली श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपाली श्रृंखलाको तेस्रो खेल 11 गते पुनः नामिबियासँग र 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लीग 2 अङ्क तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अङ्क पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 औं र नामिबिया 6 औं स्थानमा छन्। नेदरल्याण्ड्स 32 अङ्क सहित तेस्रो स्थानमा छ। अङ्क तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको 48 औं स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै। हदबन्दी भन्दा बढ़ी जग्गाको स्थलगत अनुगमन शुरू, मार्फत कार्यालयलाई निरीक्षण गर्न विभागको निर्देशन। साउदीले नेपाली श्रमिकका लागि ल्याएको सी प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा मनसून अवैध घर विशेष सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता। र आईसीसी विश्वकप क्रिकेट लीग 2 आज नेपालले नेदरल्याण्डसँग खेल्दै। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो बिहान 11 बजेको हजुरको खबर मनी नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: garbanon kulagira cement jasta pata chaine ka batelyaune hola feri yo mantali ma testo ramro adil ko pasal che ka hola batit
1: kaka timlai etini tha chaina अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर संजित मल्ल ठाकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश।
11: हजुरको रेडियो 102.1 मेगा।
12: Oh, my God. ओहो कहिले आयो भानिजी विदेशबाट?
4: हिजो आएको मामा हिजो।
12: यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा।
13: लु लु लु नानी हो चम्ची ल्याऊ यता ल्याऊ बाबु र आउनु भएको विदेशबाट
14: बस्नुहोस्।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: ए बुहारी, सारे मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230, 9767-65-24-29।
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
6: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
5: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौशलको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँग रहेर हामी यो एक घण्टाको समय सहयात्रा गर्छौं भने तपाईँ उकाली उराली निर्देश गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। आज बिहिबारको बसाई तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, गीत गाउँछु भन्ने साथीले गीत गाउन सक्नुहुन्छ, र यदि तपाईँसँग कुनै लेख रचना कथा कविता गजलहरू छ भने पनि तपाईँले हामीलाई आजको बसाईमा सुनाउन सक्नुहुन्छ। त्यसको लागि 0840 40 00 26 को नम्बर खुल्ला रहेको छ। तपाईँले हामीलाई यो सबै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ, साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा कोष एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छ तपाईँकै साथी ललिता हायु। तपाईँ आजको व्यवसायमा के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता हुनुहोला र आफूलाई मनपर्ने आफ्नै प्रस्तुति सुनाउन सक्नुहुन्छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ। एकदम बीच अनि रमाइलो एउटा गीत, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै मिठो अनि रमाइलो गीत भएको थियो पानी धारा भन्ने बोलको गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। सरोज लामी साने अनि पवित्र जंगलको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रमको शुरूआत भएको छ। अब भने पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ 0848400026 को नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँ फेसबुक लाइभबाट यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट पठाउन सक्नुहुन्छ, कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुन्छ, कार्यक्रम के कस्तो लाग्छ तपाईँले सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। कार्यक्रम साताको साथै दिन आउँछ तर फरक बार फरक प्रस्तुति रहन्छ। आजको व्यवसायमा तपाईँलाई मनपर्ने प्रस्तुति सुनाउन सक्नुहुन्छ, कार्यक्रम सञ्चालन गर्ने साथीले चाहिँ कार्यक्रम चलाउन पनि सक्नुहुन्छ। तपाईँको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ, देश विदेशमा हुनुहुन्छ होला, विभिन्न ठाउँमा हुनुहुन्छ होला, साथसाथै यो समय उकाली उरालीले बेसी गर्दै हामीलाई पनि सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने पनि लागिरहेको छ। हामीसँगै रहेर एक घण्टाको समय सहयात्रा गर्न सक्नुहुन्छ, फोन पनि गर्न सक्नुहुन्छ। तपाईँले आजको बस्दैमा तपाईँका रमाइला मेचा प्रस्तुति सुन्ने दिन रहेको छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भनेपछि बिस्तारै कोदो रोपाई सुरु हुँदैछ हिजो आज।
1: हजुर, एकदमै भन्नुपर्छ, हल्का हल्का बेलुका पानी पर्छ,
0: दिनभयो नि काम गर्न सहज हुने भयो। तपाईँले अब रोप्नुभएका कोदोहरू सर्नलाई पनि पानी परेर सहज भइरहेको छ। ल, अब दिनचर्या तपाईँको त्यसै गरी बित्दैछ। कार्यक्रम चाहिँ कतिको सुन्दै गर्नु भएको छ? सुन्दै हुनुहुन्छ, सुनि पनि राख्नु भएको छ? ल, तब कार्यक्रम सुनिराख्नु भएको छ, कोदो पनि रोप्दै हुनुहुन्छ। कोदो रोप्दै गर्दा गीत संगीत सुन्दाखेरि खनेका ती बारीहरू नाच्दै नाच्दै मार्नु त साह्रो त बनाउनु भएको छैन नि हाम्रो सन्देशले? ल, ठिक छ ठिक छ, फेरि कोदो रोप्ने साथीहरूलाई सहजै होस् भनेर नि त होइन। ल, खानपिन खाइवरी नै हो कि कामतिर अब बिस्तारै हुन्छ के हो? ल, आज बिहानकै कोदो रोप्न जानुभयो?
1: हजुर,
0: आज बिहानकै कोदो रोप्न जानुभएको भने?
1: हजुर, एकदमै।
0: ल, ठिक छ, मौसम शीतल शीतलै छ, त्यति धेरै घाम पनि छैन, काम गर्न सहजै छ, हामीलाई पनि सुन्नुहोस्, अब समयमा पनि खानपिन खानुहोस्, काम मात्रै गर्ने भन्दा पनि आफ्नो स्वास्थ्यले पनि ख्याल गर्नुपर्ने हुन्छ होइन त सन्देश? ल, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज हामीलाई के सुनाउनुहुन्छ त नि? साइरी सुनाउनुहुन्छ? ल, हामी सुन्छौ नि त, ल
1: सुनाउनु।
0: यति मात्रै भन्नुहुन्छ सन्देश? किन त्यस्तो उकात पनि देखाउनु भएर साथीहरूले कि के हो कि यहाँले सन्देशजीले चाहिँ यस्तो सन्देश मात्रै दिनुभएको? सुनाइदिनु मात्रै भएको? ल, औकातको कुरा भन्दै हुनुहुन्थ्यो, ठिकै छ, अब यहाँले चाहिँ अब बिर्से भन्नुभएको छ, थोरै भए पनि यहाँले सोधाएको भन्दा नयाँ प्रस्तुति सुनाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम पनि सुन्दै गर्नुहोस्, अन्डे बसाइमा पनि आउनुहोस्, अहिलेको लागि छोड्छौँ है त। हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीदेखि सन्देश तुलाङ्गीजी, उहाँले साइरी सुनाउँछु भन्नुभएको थियो तर छोटो मिठो सुनाउनु भयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँलाई पनि यस्तै प्रस्तुति सुनाउन मन छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ कार्यक्रम लोकोशैलीको विषयमा, साथसाथै आज बिहिबारको विषयमा छौँ हामी। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते हजुर, आवाज एकदमै सानो आयो, कहाँदेखि बोल्दै हुनुहुन्छ? रामे छापको कुन छापदेखि हजुरको शुभनाम भन्नुहोस् न। तपाईँको मैले नाम चाहिँ नेपाली मात्रै बुझे, निर्मल नेपाली भन्नुभयो। के छ निर्मल चाहिँ के गर्नुहुन्छ? घरतिरै बसी बसाई गर्दै हुनुहुन्छ निर्मलजी?
1: हजुर,
0: हामीलाई सुन्दै हुनुहुन्छ? अनि खानपिन खानुभयो कि बाँकी नै छ?
1: हजुर, खानपिन भइसक्यो हजुरहरूको।
0: हाम्रो पनि भइसकेको छ। अनि कार्यक्रम बजाले सुन्दै हुनुहुन्छ कि के हो?
1: हजुर, एकदम कार्यक्रम सुनिरहेको।
0: ल, सुरुदेखि सुन्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। आज नि दिनहरू कसरी बिताउने तर्खरमा हुनुहुन्छ नि?
1: दिनहरू अब गाउँतिरै यसो आलु खन्नुपर्छ, त्यस्तै चाहिन्छ।
0: आलु खन्ने भन्नुभयो? आलु बेसरी फलेको छ?
1: हजुर, हाम्रो त यो विशेष भनेर आलु नै हुन्छ। यो हाम्रो सुर्दीले ठाउँमा चाहिँ आलु नै बढी हुन्छ, आलु जोडै फुलाएको छ।
0: ल, बेसरी आलु फलेको छ, यता रामित छ बजारतिर पनि पठाउनु होला है त। ल, अब यहाँले पठाउँछु भन्नुभएको छ, हामी आशा गरेर बस्छौँ है। ल, अनि निर्मलजीसँग मेरो पहिलोचोटि कुराकानी हो कि यो भन्दा अगाडि कुराकानी भइसकेको छ?
1: यो भन्दा अगाडि सायद छैन होला हजुर। म तर सुन्न चाहिँ एकदम मजा आउँछु, तर फोन ट्राई गर्दा फुनै नलागेको कारणले।
0: फुनै नलाग्ने चाहिँ के भयो होला त है निर्मलजी? यहाँले मजाले सुन्नुहुन्छ, धेरै पटक फोन प्यास गर्नुभयो तर फोन लागेन भन्नुभयो। फोन चाहिँ किन नलागेको होला भन्ने यहाँले के थाहा पाउनु भएको छ त? थाहा पाउनै सक्नु भएन। कहिलेकाहीँ अब नेटवर्कको समस्याले हुन सक्छ, अब कहिलेकाहीँ बर्खायामको समय छ, बर्खायाममा सबैको फोन लागे पनि कहिलेकाहीँ आवाज सुन्न कठिनाई हुन्छ होइन। त्यसै गरी अब धेरै साथीहरूले फोन गरिरहँदाखेरि फोन त्यसै पनि व्यस्त हुन्छ, त्यही भएर पनि यहाँको फोन नलागेको हुनसक्छ है निर्मलजी? ल, अब आज यहाँको फोन लागेको छ, तपाईँ र मेरो कुराकानी भेटघाट भइसकेको छ, आज चाहिँ हामीलाई के सुनाउनुहुन्छ त? ल, हामी कविता सुन्छौँ, ल सुनाइहाल्नुहोस्।
1: लेख्नलाई कलम होइन शब्द राम्रो हुनुपर्छ, लेख्नलाई कलम होइन शब्द राम्रो हुनुपर्छ, लेख्नलाई रूप होइन पानी बेहोरा राम्रो हुनुपर्छ,
0: यति मात्रै सुनाउनुहुन्छ? ल, यो कविता आफैले लेख्नु भएको हो? ल, कति कविताहरू लेख्ने गर्नुहुन्छ यहाँले?
1: कविताहरू हल्का हल्का लेखिन्छ।
0: योभन्दा अरू पनि लेख्नु भएको छ?
1: लेखिन्छ
0: भन्नुभएको छ। ल, त्यसो भए अन्य प्रस्तुति अन्य कार्यक्रमहरूमा साथसाथै अर्को हप्ता पनि हामीलाई यस्तै कविताहरू सुनाउनु होला, लेख्नु होला आफ्नो लेख रचना। अब यहाँले फेसबुकहरू चलाउनुहुन्छ भने फेसबुक कमेन्टमा पनि लेख्न सक्नुहुन्छ, तपाईँको कमेन्ट बाँच्नुहुन्छ है त निर्मलजी? ल, कार्यक्रममा आइदिनु भयो, यहाँले मिठो कविता पनि सुनाइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि छोड्छौँ है। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मल नेपालीज्यू, रामी सरदेखि हुनुहुन्थ्यो, उहाँले पनि मिठो कविता सुनाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँलाई पनि आफूलाई मनपर्ने प्रस्तुति सुनाउन सक्नुहुन्छ आजको बसाईमा। तपाईँको लागि 0840 40 0026 नम्बर खुल्ला छ। कार्यक्रम लोकोशैलीको बसाईमा छौं, तपाईँले हामीलाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनि पनि राख्नु भएको छ भन्ने लागेको छ। फोन लाग्ने साथीले फोन गर्न सक्नुहुन्छ, फोन लाग्दैन तपाईँ फोन लाग्ने ठाउँभन्दा बाहिर हुनुहुन्छ अथवा इन्टरनेट अनलाइनको पहुँचतिर हुनुहुन्छ भने कार्यक्रम लोकोशैली हजुरको रेडियोमा तपाईँले फेसबुक लाइभबाट सुन्न सक्नुहुन्छ, कमेन्टहरू पठाउन सक्नुहुन्छ। डिभलरको साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? शर्मिला जी, के छ सन्चै आरामै हुनुहुन्छ?
2: म एकदम सन्चै राम्रै छु हुनुपर्छ है त अहिलेसम्म ल पक्कै पनि सन्चै आरामै हुने कोसिस गर्छु है त मैले शर्मिलाले मेरो भइसकेको छ हाम्रो शर्मिलाजीको भयो कि बाँकी छ ल खाना खाइवरी आज के काम गर्नुहुन्छ कता जाने तर्खरमा हुनुहुन्छ भन्नुहोस् न त खासै कहीँ जानुहुन्न बर्खायामको छ जानु पनि कहाँ जानु र है अनि बर्खायामको समयमा रेडियो चाहिँ कतिको सुन्दै गर्नुहुन्छ त हाम्रो शर्मिलाजीले साथ भएसम्म मिलेसम्म सुन्नुहुन्छ ल ठिक छ अब जो मैले साथ दिएको छ फोन गर्नुभयो आउनुभएको छ खुसी लाग्यो है त ल अब हामीलाई त्यसो भए के सुनाउनुहुन्छ त
3: खास चाहिँ गीत गाउँदा आउँदैन
2: ल हुन्छ सुरु गर्नुहोस्

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
5: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
6: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
7: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदी जन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
7: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
7: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे, खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
10: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दिए त।
8: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854042239।
10: कति रे 9854 अनि
8: 9854042039 फोन नम्बर चाहिँ 0485402039
10: 0485402039।
11: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
10: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
11: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
8: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
12: विराज किसानको साथी।
1: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827820। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

कार्यक्रम लोको सेलिमा राखी कुनेछु गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको व्यवसायमा रहेर हामीले तपाईँसँगै रहेर सहयात्रा गर्दै तपाईँकै प्रस्तुतिहरूलाई सुनिरहेका छौं। तपाईँले 0840404026 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरी सक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेलामा तपाईँको फेसबुक कमेन्टहरू पनि प्राप्त भएका छन्, तिनी कमेन्टहरूलाई पनि भाषण गर्नेछु। तपाईँको फोन लाग्छ भने तपाईँले फटाफट सहभागिता जनाउनुहोला। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, मिलन घायल मोटोजी लेख्नुहुन्छ, गुड मर्निङ हाई दिदी, कार्यक्रम सुन्दैछु, अब बस निकेत सबैको लागि, म त्यता दुहा कतारदेखि भन्दै हुनुहुन्छ। त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है दोलखाबाट भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा सुशीला विश्वकर्मा, दाईबाज कली मगर, विवश कुलुङ पृथक, तिलक विष्ट, त्यसै गरी रत्नबहादुर थापा, घायल अभिमान सुनवार, कुमार प्रजा, नवराज श्रेष्ठ, मायालु नेता, योजन संगीता लामा, कविता घतानी, सुरा श्रोता पोखरेल लगायत मलाई अमिना भनेर जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बोज्न मिठो गीत समर्पण गर्छु ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ, शुभ बिहाने पोखरेली, नमस्कार, सन्चै हुनुहुन्छ हजुर, कार्यक्रम सुनिरहेको छु है पोखराबाट, साथीहरूलाई सम्झनु पर्दा सबैलाई सम्झेको छु, कहीँ कसैलाई पनि बिर्सेको छैन, कार्यक्रम चाहिँ राम्रो लाग्छ है भन्दै हुनुहुन्छ। रेडियो परिवारलाई आजको दिन शुभ रहोस् पनि भन्न चाहन्छु भन्दै हुनुहुन्छ। जीवनजीलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी मनोज सोमदासजी पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, गुड मर्निङ, के छ खबर, म कार्यक्रम सुन्दैछु है सिन्धुलीको झाका झोली, रातमा त बजारबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी शान्ति विशेषजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, के छ खबर, सन्चै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु है यता रोल्पाबाट, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु ला भन्नुभएको छ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ अर्को साथी ढकाल धर्मराज, उहाँ लेख्नुहुन्छ, नमस्ते शुभ दिन है, म ढकाल धर्मराज बिर्तामोड झापा घर भइहाल्छ दुबईबाट, कार्यक्रम सुन्दैछु, आज मलाई मिल्छ भने खेम सेन्चुरीको मन्जी त्यो बोली बच्चनैले बोलको गीत बजाइदिनु होला भन्दै हुनुहुन्छ, सम्भवतः हामी बजाउने प्रयत्न गर्छौँ, यदि भन्यो भने पनि अर्को गीत कार्यक्रममा बज्छ। उहाँ लेख्नुहुन्छ, यस कार्यक्रम मार्फत आज सन्देश राख्नुपर्दा चाहिँ साउन 7 गते जन्मदिन मनाउँदै झापाकी दिदी अनामी ढकाल, अरमिका ढकाल, त्यसै गरी मोरङ पथरी हाल युवियासीमा हुनुहुने दिदी मुना विष्ट, त्यसै गरी इलामा दानाबारीका साथी उमेश बोराईले, झापाका साथी युवराज विवश इचहरी, नमस्ते एफएम के पुरानो आरजे सिस्टर सुषमा थापा, मोरङ बिर्ताबारी रेडियो एम्ब्रेडीका पुरानो आरजे साथी मिथुन शिवा र टिका शिवा, वरिष्ठ गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार लगायत सम्पूर्ण साथीलाई बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। हाम्रो एकदमै लोकप्रिय गायक लगायत अन्य सबै साथीहरूको जन्मदिन परेको छ आज, उहाँहरू सबैलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु हाम्रो तर्फबाट। त्यसै गरी अर्को साथी हुनुहुन्छ विष्णु खनाल हाकुजे, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते हाई दिदी, म पढे कार्यक्रम सुन्दैछु, के छ सन्चै आरामै हुनुहुन्छ होला, म चाहिँ विष्णु खनाल हाको आश्रायत तीरथमबाट, कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दा मनको साथी जीवन कार्की विनिता दाहाल सुवेदी, त्यसै गरी गगन तीरथ मेर लिम्बुले साझा दुर्गा कटवाल पूर्वेले खुशी ममता पोया कार्यक्रमला उणेम लिम्बु ढकाल धर्मराज लगायत सम्पूर्ण साथीले अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। विष्णुजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी सत्यकोला ईशाहराजी पनि लेख्नुहुन्छ, नमस्ते हाई दिदी, म कार्यक्रम सुन्दैछु, सबैलाई शुभ दिनको कामना भन्दै हुनुहुन्छ। पासाङ शेर्पाजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु, केजी तिन्दाचार ओखलढुङ्गा, हाल चाहिँ मुस्ताङबाट सुन्दैछु है कार्यक्रम, अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ।
त्यसै गरी बिर्जाङ लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो हजुर, शिवारो नमस्ते है। साथीहरूलाई सम्झनु पर्दा अब बस्ने गीत मार्फत चाहिँ विनोद देखेन्द्र आचन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिने नचिने सबैलाई अब बस्ने गीत भन्दै हुनुहुन्छ। त्यसै गरी निशा ठोकरजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, अब बस्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। त्यसै गरी रोचना योगीजी पनि लेख्नुहुन्छ, नमस्ते हाई दिदी, के छ खबर, राम्रै हुनुहुन्छ, खाना खानुभयो, म कार्यक्रम सुन्दैछु त सिन्धुलीको ढुङ्ग्रीवासबाट रूपसना योगी हो, अब बस्ने गीत हजुरको लागि रेडियो परिवारको लागि। त्यसै गरी प्यारी मामु दिदी दाई भाउजू भिनाजु त्यसै गरी भदा छोरा छोरीको लागि त्यसै गरी डियर हस्बेन्डको लागि पनि भन्दै हुनुहुन्छ उहाँले। दिदीहरूमा राई सम्झनाको लागि त्यसै गरी साथीमा कमला विष्ट सुनिता सुनवार बिमला राई सेन्दोली त्यसै गरी शिला अधिकारी पोखरेल सबिना बेलियोग स्वामी निकिता मगर सुजना सुनवारे त्यसै गरी नेता राउत हिरा बहादुर लगाई बनोज सुन्दास धनु गजनेर प्रवीणा प्रयासी अन्जो अनुज खातीको लागि र विशेष नाम छुटेका सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। रोशनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई हिसाब सुन्दै हुनुहुन्छ। आजको व्यवसाय विशेष रहेको छ, हामीले तीनजना साथीहरूको आवाजमा आफ्नै प्रस्तुतिहरू सुनिसकेका छौं। हामी कार्यक्रमको अब केही समय बाँकी छ, 10:42 गएको छ। तपाईँको अलिक फोन लाग्छ, तपाईँ यो समय फुर्सदको समय हुनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुन्छ। तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म गीत गाउँछु भन्ने साथीले गीत गाउन सक्नुहुन्छ र गीत पनि गाउँदिन है, म मेरै लेख रचना सुनाउँछु भन्ने साथीले कथा कविता गजल होइन त्यसै गरी साहित्य के छन् तपाईँले लेख्नुभएका ती रचनाहरू कार्यक्रममा तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ। तपाईँले थाहा हुनेछ तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई कार्यक्रमको बारेमा हामीले भनिराख्न पनि पर्दैन। त्यसै गरी यति बेला सौरभ केसीजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु यता बागचौर नगरपालिका 8 मान्छे हालसी भारतको गुजरातदेखि, अब बस्ने गीत मेरो घर परिवार लगायत सबैको लागि छोरा श्रीमतीको लागि पनि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी दीपिका पूर्व छाने मगरजी पनि लेख्नुहुन्छ, नमस्ते हाई दिदी, के छ खबर भन्दै हुनुहुन्छ। म चाहिँ काठमाडौँबाट दीपिका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु, अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबैलाई समर्पण गरे भन्नुभएको छ। दीपिकाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी आरजे निशान्त रुका मगरजी लेख्नुहुन्छ, हेलो नमस्ते, म कार्यक्रम सुन्दैछु है अनि हेर्दै पनि छु भन्दै हुनुहुन्छ। मसित रोल्पाबाट भन्दै हुनुहुन्छ, रोल्पाको थाङदाङ 4 अर्जे निशान्त रुका मगर हो भन्दै हुनुहुन्छ। कार्यक्रम चाहिँ राम्रो लाग्छ सम्झनु पर्दा रेडियोको लागि, त्यसै गरी सबैको लागि चाहिँ समर्पण गर्न चाहन्छु ल भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला हामी कार्यक्रममा अर्को एकदमै छोटो मिठो गीततर्फ लाग्न चाहन्छौ। कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ, गीतपछि हामी छोटो विश्राम त जाँदैन, हामी गीतपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो रमाइलो गीत बजिसकेको छ। अब लगभग हामी पनि कार्यक्रमको अन्त्यतिर पनि आउन लागिसकेका छौ। तपाईँकै आवाजमा तपाईँकै प्रस्तुतिहरू सुन्दै साथसाथै तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन गर्दै गर्दै कार्यक्रमबाट सुत्ने बेला पनि भइसकेको छ। यति बेलामा फेरि पनि तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। केही साथीहरूको कमेन्ट प्राप्त छन्। अर्जुन याखाजी लेख्नुहुन्छ, दर्शन शिवा हजुर, म यता शङ्कुवासुबा धर्मादेवी दुई तामा पोखुबाट अर्जुन याखा सम्झना आशु सबै साथीहरूलाई, विशेष गरी मिडिया प्रेमी भाइ अनि साथसी गरी राज वियोगी गुरूङ त्यसै गरी अञ्जिता मल्ल ठकुरी छेत्री लगायत सबैलाई अब बस्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी टेकबहादुर पुमाजीले पनि लेख्नु भएको छ, सम्झना साहै भन्दै हुनुहुन्छ, कार्यक्रममा सुन्नुभएको छ होला सधैँभरि जस्तै सम्झनाजी आउनुभएको थियो त्यही भएर उहाँलाई सम्झनाजी भनेर पठाउनु भएको छ। सुन्दै हुनुहुन्छ है, बाहिर प्राविधिक हुनुहुन्छ। नमस्कार, शुभ बिहानी सुन्दैछु उदयपुर चौ दण्डीगढी नगरपालिका बेलटार राई टोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम लुकोशेरी हजुरको रेडियो 102.3 मेगा हर्ज भनेर पठाउनु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अञ्जिता मल्ल ठकुरी छेत्रीजी लेख्नुहुन्छ, गुड मर्निङ, नमस्कार दिदी, म यता खुरकुटबाट अञ्जिता मल्ल ठकुरी छेत्री कार्यक्रम सुन्दैछु। विशेष गरी मामु बाबाको लागि भाइ प्रदीप त्यसै गरी प्रदीप खत्री अर्जुन याखाको लागि पनि भन्दै हुनुहुन्छ। क्षमिता मगर लगायत मलाई अञ्जिता मल्ल भनेर चिने नचिने सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी सिर्जना मुखियाजी लेख्नुहुन्छ, नमस्ते है, सबै साथीलाई सम्झेको छु, गई कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। रिन आलेजीले पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीको फिकलबाट भन्दै हुनुहुन्छ। आरएनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी कर्णप्रिय केसी संगीतजी लेख्नुहुन्छ, हजुर लगायत सम्पूर्णमा शुभ दिनको शुभकामना, म चाहिँ कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर हाल चाहिँ भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ 3 जिल्लासम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सकाइसकेको छु र कार्यक्रमको समय पनि लगभग सकिसकेको छ। आजको विषयमा हामीले 3 जना साथीसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिएर उहाँहरूकै आवाजमा हामीले विभिन्न प्रस्तुति सुनेका थियौं। साथीले सहभागिता जनाउनु भएको थियो, सन्देश चुलाङ्गेजीले हामीलाई सायदै सुनाउनु भएको थियो, निर्मल नेपालीजी हुनुहुन्थ्यो उहाँले कविता सुनाउनु भयो, त्यसै गरी शर्मिला थापा भगरजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँले मिठो एउटा लोकगीत सुनाउनु भएको थियो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले 3 जना साथीलाई र अन्य साथीले फोन प्रयास गर्नुभयो होला, फोन लागेन, अन्डे बसाइमा तपाईँको फोन लाग्छ र अन्डे बसाइमा पनि तपाईँले सहभागिता जनाउनु होला भन्दै कार्यक्रममा तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई मैलेदेखि पुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोकशैली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत साथै सम्झना खड्गीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि तपाईँको माझमा अर्को एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकशैलीको व्यवसायबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hazurko.radio

पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेकपा एमाले कम्युनिष्ट पार्टी लगायत विभिन्न कम्युनिष्ट दल तथा संगठनहरूले स्मृति दिवसका अवसरमा श्रद्धांजलि सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रम आयोजना गरिएका छन्। विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र माता तुलसी कुमारीका माहिला छोराको रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा रहँदै नेपाल कम्युनिष्ट आन्दोलनलाई संगठित र विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ प्रजातान्त्रिक आन्दोलनका शहीद गंगालाल श्रेष्ठका भाइ पनि हुनुहुन्छ। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेलसद्वारा लिखित कम्युनिष्ट कम्युनिष्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषा अनुवाद गर्नुभएको थियो। साथै विभिन्न पुस्तक लेख तथा वैचारिक दस्तावेज मार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिष्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गर्नुभएको थियो। विक्रम सम्वत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोती देवी साकेसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो। त्यसअघि विक्रम सम्वत 1998 प्रेम बहादुर कंसकार, शम्भु राम श्रेष्ठ, सूर्य बहादुर भारद्वाज र राम राजासँग मिलेर उहाँले नेपाली प्रजातान्त्रिक संगठन गर्नुभएको थियो। पुष्पलालले नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलन मार्फत पञ्चायती व्यवस्थाको अन्त्य गर्नुपर्ने धारणा अगाडि सार्नु भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 3 महत्वपूर्ण ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदामा सर्वसाधारण स्वास्थ्यकर्मी तथा सरकारवालासँग राय सुझाव मागेको छ। मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण एन 2049 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी एन 2067 र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार एन 2075 संशोधनका मस्यौदामा सार्वजनिक गरिएको हो। इच्छुक व्यक्तिले साउन 12 गते भित्र मन्त्रालयको कानून शाखाको इमेल मार्फत तोकिएको ढाँचामा सुझाव पठाउन सक्नेछन्। आमाको दूधलाई प्रतिस्थापन गर्ने प्रस्तुत सम्बन्धी ऐनको मस्यौदामा स्तनपानको संरक्षण र प्रवर्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्यकर्मीले विशेष अवस्था बाहेका आमाको दूध विकल्प सिफारिस गर्न नपाउने, स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सकिने प्रदेश तथा स्थानीय तहमा स्तनपान संरक्षण समिति गठन गर्ने तथा आमाको दूधको विकल्प सम्बन्धी वस्तुको विज्ञान र प्रवर्धनमा कडाई गर्ने प्रस्ताव गरिएको छ। ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि हुने समिति गठन गर्ने तथा आमाको दूधको विकल्प सम्बन्धी वस्तुको विज्ञापन र प्रवर्धनमा कडाई गर्ने प्रस्ताव गरिएको छ। ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि हुने कैद, जरिवाना र क्षतिपूर्तिको व्यवस्था पनि स्पष्ट बनाएको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन 2 खरिबोट वनस्थली स्थित राज श्री खाद्य स्टोरलाई जरिमाना गरेको छ। उपभोक्ता संरक्षण ऐन 2075 दफा अनुसार बिलबीज नराखेको पाएपछि विभागले उक्त स्टोरलाई 5,000 रूपियाँ जरिमाना गरेको हो। विभागले हिजो कुल 8 फार्ममा स्थलगत अनुगमन गरेको थियो। तीमध्ये 7 फार्मलाई सुधारात्मक निर्देशन दिएको छ। विभागले उपभोक्ता अधिकार कर्मीहरू

को उपस्थिति में नियमित रूप में बजार अनुगमन गर्दै आएको जनाएको छ। राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून अवधिभर भारी पहिरो कटान डुबान चट्याङ तथा सर्पदंश जस्ता विपदको जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्व सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नु अघि मौसम तथा सड़कको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ। साथै वर्षायाममा यात्रा गर्दा विशेष सतर्कता अपनाउनु पनि आग्रह गरेको छ। प्राधिकरणका अनुसार ठूलो वर्षा भएका बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न, बाढ़ी आएका बेला खोल्सा तथा नदी तर्ने प्रयास नगर्न अनुरोध गरिएको छ। वर्षा भइरहेको समयमा काठ दाउरा संकलन गर्न, माछा मार्न वा पौडी खेल्न खोला तथा नदीमा नजान पनि सचेत गराएको छ। त्यसै पहिरोको जोखिम भएका क्षेत्र वरपर अनावश्यक आवत जावत नगर्न, जोखिमयुक्त पुल तथा खोलाको किनारमा उभिन, फोटो वा भिडियो नखिच्न र पैदल यात्रा तथा हाइकिङमा सकेसम्म एक्लै नजान प्राधिकरणले आग्रह गरेको छ। विपदको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जानुका साथै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई सम्पर्क पनि गर्न अनुरोध गरिएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। मध्य पूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था सीआईएका गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रूसले सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सका अनुसार आक्रमणको उच्च सटीकता देखिएपछि इरानलाई रूसले लक्ष्य निर्धारण सम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हो। सम्भावनाको अनुसन्धान भइरहेको छ। गत मार्चसम्म साउदी अरबको राजधानी रियाद स्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए केन्द्र तथा इरानको पूर्वी क्षेत्रमा रहेको अर्को गोप्य केन्द्रमा ड्रोन आक्रमण भएको थियो। स्रोतका अनुसार अन्य केही सीआईए केन्द्रहरू पनि निशानामा परेका थिए। यद्यपि ती स्थानहरूको विवरण सार्वजनिक गरिएको छैन। अनुसन्धानका क्रममा आक्रमणमा प्रयोग गरिएको इरानको शहीद 136 ड्रोनमा रूसको कमेटा एम नेभिगेशन प्रणाली जडान गरिएको भेटिएको बताएको छ। विज्ञहरूका अनुसार उक्त प्रणालीले ड्रोनलाई अब सटीक बनाउनका साथै इलेक्ट्रोनिक जामिङबाट बस्न पनि मदद गर्छ। अमेरिकी विश्लेषकहरूले आक्रमणका क्रममा रूसबाट प्राप्त लक्ष्य निर्धारण सम्बन्धी सूचना प्रयोग गरेको थियो वा थिएन भन्ने विषय पनि अध्ययन गरिएका छन्। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यति बेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। हवस् त, नमस्कार।

0: बजाज एक्सचेंज मेला पुरानो बाइक संग नया बाइक काटने मेला
1: स्टार ऑटो हब प्राली र घरणा ऑटो हब प्राली को समन्वय र एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक राबिस्ता बस पार्क को सहकारीमा तपाईको शहर मन्थली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो पट्टी को भवन में रहेको एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में साउन 3 गते देखि 8 गते सम्म एक्सचेंज मेला
0: न्यू खोज्नेलाई झ्याम्मै बजाज ले दिन्छ एक्सचेंज मेला में
2: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स को सुविधा 0% ब्याज दर
0: निशुल्क हेलमेट र आवाज 2083-84 को ट्र्याक पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9802038305 र 9806085530
1: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
4: राष्ट्रिय परिचय पत्र नम्बर
3: 1 प्रति पासपोर्ट साइजको फोटो
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
3: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
5: घर बनाउनको लागि सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
6: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
7: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
8: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
9: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841426910
11: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
12: सूर्य ज्योति सही प्लान
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: Can we all just walk together?
1: नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पप नामक कार्यक्रम प्रस्तुत श्रोता आज म उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पालि आज विशेष बनाउनको लागि नेपाली भव्य त संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ अनि तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छौ प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने नम्बर 0440 40 00 26 रहेको छ 0440 40 00 26 को माध्यममा आउन सक्नुहुन्छ भने साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौ पनि भन्न चाहन्छु अनि त्यस्तै गरेर यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक पाटोमा रहेर ललिताजीले उहाँको साथ रहेको छैन साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ आउनुहोस् नम्बर 0440 40 00 26 रहेको छ आजको विषयमा हामी तपाईँसँग कुराकानी गर्छौँ तपाईँकै त्यो सुमधुर आवाजमा नेपाली पप गीत सुन्नेछौँ अनि साथमा लेख रचनाहरू पनि सुनाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु आजको बसाइमा होइन लेख रचनाहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु सुनाउन सक्नुहुन्छ नेपाली गीत गाउन आउँछ भने ठिकै छ होइन नेपाली पप गीत गाउनुपर्ने हुन्छ होइन म नेपाली पप गीत गाउन आउँदैन भने लेख रचनाहरू पनि सुनाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु 11 बजेर 18 मिनट गइसकेको छ कहाँ हुनुहुन्छ के गरिदिनुहुन्छ होइन जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा नेपाली पप गीत राखेर त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज गर्दै गर्नुहोला है त

हजुर कि तपाईँको माझमा राख्यौँ एन्ड देन शेर्पाको आवाजमा गीत थियो कार्यक्रम टपअप दिपा पनि अर्कै राखेको छ। हजुर वर्षमा हामी तपाईँकै त्यो सुमधुर आवाजमा नेपाली पप गीत सुन्नेछौँ अथवा लेख रचना दुइटामा एउटा सुनाउनु पर्ने हुन्छ है कार्यक्रममा सहभागी भइसकेपछि। कृपया नियमको पालना गरिदिनु हुन पनि अनुरोध छ भन्नु हुन चाहन्छु। यति बेला कोही हुनुहुन्छ पनि भन्न चाहन्छु, ओके ठिक छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नु हुन चाहे नम्बर 0440 0026 माध्यमबाट आउन सक्नुहुन्छ अनि म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँहरूले पठाउनु भएका मेसेजहरू पनि वाचन गर्नेछौँ पनि भन्न चाहन्छु। हप्ताको छ दिन आउँछौँ, भिन्न भिन्न बार भिन्न भिन्न बसाइको साथमा उपस्थित हुने गर्दछौँ अनि साथमा मिठा रमाइला कुराकानी अनि साथमा रमाइला रमाइला नेपाली पपगीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ, बढिरहेका पनि छौँ, यहाँहरूले सुन्दै आइराख्नु भएको छ होइन। जो खुसी लाग्छ माया गरिदिनुहुन्छ पनि भन्न चाहन्छु। यति बेला आउन सक्नुहुन्छ नम्बर 0440 0026 माध्यमबाट रहेको छ। प्रायः जस्तो गीत सङ्गीत भनेको हाम्रो एउटा अभिन्न होइन अङ्ग जस्तो लाग्छ। हामी हर जहिले पनि भनौँ न जति बेला पनि गीत सङ्गीत सुनिरहेका हुन्छौँ जस्तो लाग्छ कि सुन्नुहुन्न तपाईँ सुन्नुहुन्छन् होइन। प्रायलाई लोकदोर गीतहरू मनपर्न सक्छ, कोहीलाई नेपाली पप गीत मनपर्न सक्छ, कोहीलाई आधुनिक गीत, कोहीलाई होइन पुराना पुराना लोकदोहोरी भाकाहरू अथवा लोकगीतहरू मनपर्न सक्छन् होइन। कोहीलाई हिन्दी होइन अन्य भाषाका गीतहरू मनपर्न सक्छन् होइन। जे होस् हामी गीत त सुनिरहेका हुन्छौँ जति बेला पनि, प्रायः जो भनौँ न काम गर्दा पनि सुनिरहेका हुन्छौँ, एक्सर्साइज गर्दा पनि सुनिरहेका हुन्छौँ होइन। एउटा छुट्टै इनर्जी एउटा हिलको रूपमा होइन काम गर्छ त्यसलाई जस्तो लाग्छ, स्वास्थ्यलाई अथवा शरीरलाई होइन पनि हुन चाहे। सो आउन सक्नुहुन्छ, तपाईँले पनि गुनगुनाउने बानी गर्नुभएको छ भने, गुनगुनाउने बानी छ नेपाली पप गीत भने यहाँ कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ पनि भन्न चाहे। त्यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार, हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। ठिक छ, अनि मौसमको कुराकानी गर्नुपर्दाखेरि मौसममा फेरबदल भइराखेको छ होइन, पानी धमिलो भइराखेको छ होला, मुहान फोहोर छ होला, पानी उमालेर पिउने बानी बसाल्नु होला, प्रशस्त मात्रामा पानी पिउने पानी पिउने बानी बसाल्नु होला पनि भन्न चाहन्छु होइन। सो आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, कतै जाँदै हुनुहुन्छ यात्रामा निस्कन अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिनु होला पनि भन्न चाहन्छु। अहिले हेर्नु जतासुकै बाढी पहिरो होइन भेलबाडी छ, यस्तो समस्या छ, कति बेला बाटोमा के हुन्छ भन्न सकिन्न। सो बेलैमा यसो बाटोको बारेमा अनि साथसाथै मौसमको बारेमा जानकारी लिएर अगाडि बढ्नु हो भने बाटोमा अलपत्र पर्ने काम हुँदैन पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा घाँस दाउराको लागि गाउँघरतिर त घाँस दाउरा गर्नुपर्छ होइन, घाँस दाउरा गर्न जाँदाखेरि बिरपाखातिर नजानु होला, रुख नचढ्नु होला पनि भन्न चाहन्छु, खोला खाल्सीतर्फ पनि नजानु होला, ख्याल गर्नुहोला। अनि मेन कुरा भन्ने कुरो आफ्नो नानी बाबु कहाँ छन्, कहाँ जाँदैछन्, कोसँग खेल्दैछन् होइन, चाहे त्यो सहरमा होस् चाहे त्यो गाउँघरमा होस्, नानी बाबुहरूको विशेष ध्यान दिनुपर्छ होइन। चञ्चले हुन्छन् कि कति बेला कता पुग्छन्, कोसँग खेलिरहेका हुन्छन् होइन, कता गइरहेका हुन्छन् थाहा हुन्न, अझै बर्खाको बेलामा त विशेष ध्यान दिनुपर्छ। सो त्यो भएर पनि मैले बेला बेलामा यी कुराहरू उठाइरहेको हुन्छु ध्यान दिनुहोला भनेर। त्यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार, हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यति बेला हामी गीततर्फ लाग्छ, तपाईँको माझमा साजन राज वैद्यको आवाजमा गीत राख्छौँ बेहुली, यो गीत तपाईँको माझमा।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
4: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
7: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
7: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
7: राष्ट्रिय परिचय पत्र नम्बर,
2: 1 प्रति पासपोर्ट साइजको फोटो,
7: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
7: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
7: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
9: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकारीमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सेन्स मेला।
10: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
9: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
10: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9806085030।
9: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।

सटन स्वीट कमर्ट सेलर ब्रेक बसी पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपक दीपकमा आवाजमा म श्री राज महर्षि साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथमा रमाइला रमाइला कुराकानीहरू पनि गर्नेछौँ साथमा रमाइला रमाइला नेपाली पवगीतहरू पनि राख्दै राख्दै अगाडि बढ़िरहेका छौँ पनि हुन चाहन्छु आउन सक्नुहुन्छ यति बेला हामी अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ सुन सुन पानीमा राम्रो गीत छ रेखा शाहको आवाजमा गीत छ यति बेलाको समयमा तपाईँको माझमा

सुनसुने पानी में चलने के हन घर से किसी लगानी में ये गीत तपाई का मास में राखियो लोक आई ना पापा शैली में थे ये गीत दीपिका पूर्व छाने मगर हुनुहुन्छ काठमाडौँबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ जनक रजाली मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सबिन टिम मगर हुनुहुन्छ मन्थलीको चिसा पानीबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ हङ्गामा राई हुनुहुन्छ होइन हेलो हजुर गुड मर्निङ खाना भयो हजुर इट्स मी हाङमा राई अल द वे फ्रम धरानबाट भन्नुहुन्छ अब गुड डे फ्रेन्ड भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मिलन गायल मुटु हुनुहुन्छ गुड मर्निङ सर कमिङ सामी डेडिकेट टु अल माई फ्रेन्ड्स अल द वे फ्रम आइएम होइन अल द वे फ्रम कतारबाट भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मिलन सर त्यस्तै गरेर प्रेम भण्डारी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ जेमी लिम्बुले पनि सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नु छ यति बेला तपाईँको माझमा अर्कै एउटा गीत राख्न चाहन्छौँ चाइना कम्पनी ब्रोसिस ब्रान्डको गीत रहेको छ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला

Dieter Paikama ist mit der Kings, einer Company, eine Ramala Nepali Pop-Gitarre, mit der Paikama ist mit der Kirohika, so, in Sanchu ist das, die Mita Ramala Kurakani Hunetsan, oder Bandavani Ramala Gitarre, Rakti Agari Bari Rahika, so, Sinner Satin Allah, in Sanchu, Karakramai, Sierger Satin Allah, Message Rupin, Basin Gornetsu, in Sanchu, Message Rupini. आइन पठाउन सक्नुहुन्छ प्राप्त म्यासेजहरूलाई स्थान दिइरहेको छु आफ्नो हुन चाहन्छु सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू यो समय बाँकी छ म्यासेजहरू वाचन हुनेछ तर यति बेला अर्को एउटा गीत तपाईँको माझमा फेरि राख्न चाहन्छु किनकि आज ननिष्ठ रूपमा गीत सुन्नुपर्छ भन्ने सोच आइरहेको छ यति बेलाको समय तपाईँको माझमा राख्न चाहन्छु मुटु छुने लुम्लेको हावाले परवेश बहनको गीत

राख्यौँ लगभग कार्यक्रमको समय अवधि सकिन लागिसकेको छ। आज नन स्टप रूपमा मिठा मिठा रमाइला नेपाली पप गीतहरू तपाईँले सुन्नुभयो पनि हुन चाहन्छु। सधैँ हामी होइन कुराकानी गरिरहेका हुन्छौँ, कहिले काहीँ गीत सुन्न पनि पर्छ जस्तो लाग्छ, मजा आउँछ होइन र ठिक छ। यति बेला केही मेसेजहरू म वाचन गर्छु, मेसेजहरू छन् प्राप्त होइन, मेसेजहरू पठाउनु भएको छ सर लगाएर सफ्ट एन्ड स्विट मेसेजहरू वाचन गर्नेछु म, त्यसमा छुटिनु पर्ने हुन्छ पनि हुन चाहन्छु। यति बेला हुनुहुन्छ बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, खोल्दुङ्गा पोकली घर भइहाल्छ रियादबाट हुनुहुन्छ, घर परिवार सबैमा सम्झना माया छ, धेरै सम्झिराखेको छु भन्नुहुन्छ। सौरभ केसी हुनुहुन्छ बागसर नगरपालिका अर्को मान्छे, आज भारतको गुजरातदेखि सुन्दैछु, घरमा हुनुहुन्छ श्रीमती छोरा, उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ। त्यस्तै मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, भैसुरबाट सुन्दैछु, मिडिया प्रेमी राई अनिसा हो भन्नुहुन्छ। मुना बस्नेत आलानिया तामाङ हिमहाङ राई तीनजनालाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ। अलानिया तामाङ हिमहाङ राई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ, सायद मैले नाम उच्चारण गलत गरेँ कि जस्तो लाग्छ, त्यसमा माफी माग्न चाहन्छु। अनिता हुनुहुन्छ ह्याभ अ गुड डे अल भन्नुहुन्छ, मिडिया प्रेमी मिरन भन्दा पनि निरन मगर हुनुहुन्छ, मिडिया प्रेमी निरन मगरले पनि नमस्ते सुन्दैछ सबैमा सम्झना छ भन्नुहुन्छ। धनु राउत हुनुहुन्छ, आमा धनु राउत भन्नुहुन्छ नमस्कार भन्नुहुन्छ, सुन्दैछु है सुर्खेतबाट सम्झना सबैलाई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कमला मुखिया हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सम्झना सबैलाई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। तिनजलसम्म त्यस्तै तपाईँ देशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथीमा मनदेखि धन्यवाद। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला, नम्बर 4940026 रहेको छ भने साथसाथै सामाजिक सञ्जालतिर पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भन्न चाहन्छु। प्राविधिक बाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै, मेसेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै, अन्तिममा तपाईँको माझमा मिठो गीत 1974 AD ब्यान्डको गीत रहेको छ गुराँसै फुल्यो बनाईमा, यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको वासैबाट म कार्यक्रम प्रस्तुत श्री राजमा छुटे हवस् त नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने समय
3: के तपाईँ कब्जियत पाइल्स फिसर तथा
4: अहिले 12 बजे
5: हजुरको रेडियो

मध्यम जोखिम हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन दुरूपयोग गरे अनुदान रोक्का हुने ईआईए स्वीकृति हुनेमा जलविद्युत आयोजना धेरै 218 आयोजनाको म्याद थप्ने प्रक्रिया शुरू इजरायली सेना फिर्ता भएपछि दक्षिणी लेबनानमा लेबनानी सेनाको तैनाथी बढ्दै विस्थापित नागरिकहरू पनि घर फर्कदै र विश्वकप क्रिकेट लीग टूमा आज नेपाल र नेदरल्याण्डसले खेल्दै नेपाल खबरमा अब पूरा खबर आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दा यात्रु र सरकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार तेह्रथुम शंखुवासभा सोलुखुम्बु दोलखा रामेछाप काभ्रे काठमाडौँ भक्तपुर ललितपुर मकवानपुर सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा तनहुँ लमजुङ कास्की स्याङ्जा पर्वत बागलुङ म्याग्दी मुगु सुर्खेत दैलेख अछाम डोटी लगायत आल र नेदरल्याण्डसले खेल्दै नेपाल खबरमा अब पूरा खबर आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दा यात्रु र सरकारवाला निकायहरूलाई

0: साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि कोशी र गण्डकीका पहाड़ी र हिमाली क्षेत्रसँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यसैगरी पर्सी बागमती प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षापछिको पहिरो बाढ़ी र सड़कमा हेलो गेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार सात जिल्लाका सड़क पूर्ण रूपमा अवरूद्ध भएको र केही सड़कमा राति गाड़ी चलाउन रोक लगाइएको छ। प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बीबी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जेबी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म बेलुकी छ बजेदेखि बिहान चार बजेसम्म सबै प्रकारका गाड़ी चलाउन रोक लगाइएको छ। त्यसैगरी कान्ति पथमा वर्षायामको जोखिमका कारण पाँच बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका गाड़ी संचालनमा रोक लगाइएको छ। मेची राजमार्गमा सड़क हिलामे भएपछि सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गर्दै आएको ब्याज अनुदानलाई थप प्रभावकारी पारदर्शी र व्यवस्थित बनाउन कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गर्दै लागू गरेको हो। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको छ। नयाँ व्यवस्था अनुसार सहुलियतपूर्ण कर्जा प्रवाह ब्याज अनुदान वितरण कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई थप स्पष्ट र व्यवस्थित बनाइएको छ। प्राप्त गर्ने ऋणले कर्जा तोकिएको उद्देश्य अनुसार नै उपयोग गर्नुपर्नेछ भने बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरूपयोग रोक्ने, ब्याज अनुदान वितरणलाई पारदर्शी बनाउने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता बढ़ाउने उद्देश्यले विभिन्न प्रावधान संशोधन गर्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यससँगै बैंक तथा वित्तीय संस्था सम्बन्धित सरकारी निकाय र लाभग्राहीको भूमिका तथा जिम्मेवारी समेत थप स्पष्ट पारिएको छ। आर्थिक वर्ष 2082-83 वातावरणीय प्रभाव मूल्यांकन ईआईए स्वीकृत भएका आयोजनाहरूमध्ये जलविद्युत आयोजनाको वर्चस्व देखिएको छ। वन तथा वातावरण मन्त्रालयले एक वर्षमा 26 आयोजनाहरूको ईआईए प्रतिवेदन स्वीकृत गरेको छ। यसमा अधिकांश ठूला जलविद्युत आयोजना रहेका छन्। यस अवधिमा 32 स्कोपिङ प्रतिवेदन, 6 पूरक ईआईए तथा 9 परिमार्जित वातावरणीय व्यवस्थापन योजना ईएमपी पनि स्वीकृत भएका छन्। मन्त्रालयका अनुसार 341 मेगावाटको बूढ़ी गण्डकी, 270 मेगावाट भेरी एक लगायतका ठूला जलविद्युत आयोजन तथा एमसीए नेपाल अन्तर्गतका 400 केवी प्रसारण लाइन र सब स्टेशनको वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएसँगै ऊर्जा पूर्वाधार विस्तारले गति लिएको छ। यसैबीच नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर समयमै निर्माण सम्पन्न हुन नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्ने अन्तिम मिति थप्ने प्रक्रिया अघि बढ़ाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचातीको भाव आज सामान्य बढ़्यो, फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 28 जिल्लामा बाढ़ीको जोखिम, बाढ़ी पहिरोले 7 जिल्लाका प्रमुख सड़क अवरूद्ध, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 300 रूपियाँ र चाँदी 25 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाव तोलाको 2,91,300 रूपियाँ र चाँदीको भाव 4,505 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 2,91,000 र चाँदीको भाव 4,480 रूपियाँ थियो। पर्यटकीय नगर पोखराको फेवातालमा डुंगा सैर गर्ने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले चालकहरूको जाँड रक्सी तथा लागू औषध सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकको स्वास्थ्य परीक्षण गरिएको हो। महानगरपालिका वडा नम्बर 6 रहेको बराही घाट क्षेत्रमा संचालित अभियानका क्रममा 32 डुंगा चालकको परीक्षण गरिएको छ। अब विदेशको खबर। इजरायली सेना दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट फिर्ता भएपछि लेबनानी सेनाले शरीफा, जाबतार अल घर्बिया, फ्रोन लगायतका शहरमा आफ्ना सुरक्षा तैनाथी तीव्र बनाएको छ। महिनौ लामो द्वन्द्वपछि इजरायली फौज पछि हटेपछि लेबनानी सेनाले सुरक्षा व्यवस्था सुदृढ बनाउन, नागरिक नियन्त्रण कायम गर्न तथा खाली गरिएका क्षेत्रको जिम्मेवारी सम्हाल्न व्यापक रूपमा सैनिक परिचालन गरेको छ। ती क्षेत्रमा सेनाका चेक प्वाइन्ट स्थापना गरिनका साथै सैन्य गाड़ीहरू पनि परिचालन गरिएको थियो। सैनिकहरूले गस्ती बढ़ाएका छन् भने शहरका मुख्य प्रवेशद्वारमा सुरक्षा कड़ा पारिएको छ। द्वन्द्वका कारण ठूलो क्षति पुगेको शरीफा क्षेत्रमा भग्नावशेष हटाउने र अवरूद्ध सड़क सञ्चालनमा ल्याउने काम पनि शुरू भएको छ। यसका लागि डोजर लगायतका ठूला उपकरण परिचालन गरिएको छ। यसैबीच लामो समयदेखि विस्थापित स्थानीय बासिन्दा आफ्नो घर फर्किने र सम्पत्तिको अवस्था बुझ्ने आशमा गाउँ शहर नजिकै भेला हुन थालेका छन्। सुरक्षा जोखिम अझै कायम रहे पनि उनीहरूमा घर फर्कने उत्साह देखिएको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाली श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले श्रृंखलाको तेस्रो खेल साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्ने तालिका छ। लीग टू अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्ड्स 32 अंक सहित तेस्रो स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन, दुरूपयोग गरे अनुदान रोक्का हुने, ईआईए स्वीकृति हुनेमा जलविद्युत आयोजना धेरै, 218 आयोजनाको म्याद थप्ने प्रक्रिया शुरू, इजरायली सेना फिर्ता भएपछि दक्षिणी लेबनानमा लेबनानी सैनिकको तैनाथी बढ़दै विस्थापित नागरिकहरू पनि घर फर्कदै, र विश्वकप क्रिकेट लीग टूमा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
5: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राबिथा बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
4: न्यु खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
5: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
4: निशुल्क हेलमेट र आवा 2083-84 को ट्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-85।
5: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
6: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश।

0: বর্তমান নম্বর ওয়ান বানা
1: হে পোশাক বানা নম্বর ওয়ান দামায় সবে ভান্ডা খান
2: ধ্বনি
3: প্রীতি মা কান্তি আয়ো নাচো আবার ছম ছম ছম ছম
4: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 9863023422।
9: तन्नै पैसो कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
9: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
12: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998 0845403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
12: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
13: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
13: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
13: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
13: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
13: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो एकसय थप्लो एक मेगाहर्ज नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सिलसिला जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा त तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ र आजको बसाई बिहिबारको बसाई छ। आजको बसाईमा चाहिँ हामी तपाईँसँग कुराकानी मात्र गर्नेछौ र तपाईँसँग तपाईँको गाउँ बस्तीतिर के कस्तो भइरहेको छ, मौसम कस्तो छ, तपाईँको खबरहरू तपाईँले हामीलाई सुनाउन सक्नुहुनेछ। साथै छोटो मिठोमा आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले फटाफट फोन गर्नुहोला। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो समय मध्याह समय रहेको छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिँदै कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु र कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
2: कुन चाहिँ एक्स?

0: कार्यक्रम एकदमै मिठो गीत ब्रेक अफ सङ रहेको थियो सका 15:05 बाट एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ र कार्यक्रमको शुरूआत पनि भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। आजको बसाइमा तपाईँसँग हामी कुराकानी मात्रै गर्नेछौ। तपाईँको गाउँ बस्तीतिर के छ मौसम, कस्तो छ तपाईँहरूको खबर, त्यो कुरा बताउन सक्नुहुनेछ। यो समय अवधिबाट एकदमै मिठा गीत संगीतहरू पनि राखेर तपाईँले मनोरञ्जन दिनेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, आरतीजी भन्नुभयो? के छ हजुरको खबर? आरामै हुनुहुन्छ नि?
1: एकदम आरामै छु दिदी, हजुरलाई कस्तो छ?
0: मलाई पनि एकदम ठिक छ, म पनि आरामै छु भन्नुपर्छ है। के गर्दै हुनुहुन्छ यो समय, कहाँ हुनुहुन्छ?
1: यति बेर दिदी म बाख्रा गोठालाई गर्दैछु है।
0: त्यसो भए जङ्गलतिर हुनुहुन्छ? कार्यक्रम पनि सुन्दै हुनुहुन्छ? ल अनि त्यताको मौसम कस्तो छ सुनाउनुहोस् न, अनि तपाईँको खबर पनि के छ सुनाउनुहोस्।
1: मेरो खबर एकदम चिसो दिदी, यताको मौसम भन्नुपर्दा घरि घाम लाग्छ, घरि धुम्म भएर पानी पर्ला जस्तो हुन्छ, त्यस्तै छ भन्नुपर्दा।
0: ठिक छ, यता पनि अब त्यस्तै छ होइन, कहिले धुम्म हुन्छ कहिले चर्को घाम लाग्छ, पानी चाहिँ परेको छैन, यस्तै छ भन्नुपर्छ है त। ठिक छ, कार्यक्रममा आउनुभयो, कार्यक्रम पनि सुन्दै गर्नुहोस्। आजको विषयमा साथीसँगलाई छोटो मिठो सम्झनुहोस् अनि एकदमै मिठा गीतहरू राख्नेछौ, सुनेर इन्जोय गर्नु होला है त।
1: फर्स्ट अफ अल दिदी हजुरको लागि, प्राविधिकमा रहनु भएको दिदीको लागि, राज दाईको लागि, मेरो घरमा रहनु भएको मम्मी बाबा दाई भाउजू अङ्कल आन्टी अनि मेरो साथीहरू भन्नुपर्दा अर्पना सङ्गीता शोभिता लक्ष्मी लक्ष्मी पोखरेल
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो हाम्रो आरती बस्नेतजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँग छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोला र आफ्नो आफन्तजन साथीसँग पनि छोटो मिठोमा सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हजुर दिदी नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, हाम्रो यो आवाज काठमाडौँदेखि हो?
2: हजुर हजुर, पक्कै पनि काठमाडौँबाटै हो है त।
0: कृष्णजी भन्नुभयो जस्तो लाग्यो।
2: हजुर हजुर,
0: धेरै समयपछि यो आवाज सुन्न पायौँ त। के छ हजुरको खबर, आराम हुनुहुन्छ नि?
2: हजुर मेरो खबर एकदम ठिकठाकै छ, आरामै छु है त। अनि तपाईँहरूलाई कस्तो छ नि?
0: हामी पनि एकदम आराम कुशलै छौँ भन्नुपर्छ, सबैजनालाई हामी ठिक छौँ होइन। अनि काठमाडौँतिरको मौसम के छ, हाम्रो कृष्णजीको खबर के छ, अहिले के हुँदैछ सुनाउनुहोस् न।
2: काठमाडौँतिरको मौसम हिजोसम्म चाहिँ पानी परिरहेको थियो, आज चाहिँ घाम लागिरहेको छ, यस्तै छ, घाम धेरै तर्केको छ, गर्मी धेरै छ काठमाडौँतिर, पानी चाहिँ परेको छैन है त।
0: ठिकै छ, अब त्यता चाहिँ घाम चर्को लागिरहेको छ, गर्मी गर्मी छ भन्नुभएको छ, अब यता रामेछापतिरको मौसम चाहिँ अब त्यस्तो धेरै गर्मी चाहिँ छैन होइन, मन्द मन्द घाम लागिरहेको छ भन्नुपर्छ। ठिक छ, कुराकानी गर्न पाएँ एकदमै खुसी छु कृष्णजी, र कार्यक्रममा एकदमै मिठो गीत पनि बज्छ, हजुरले आफ्नो आफन्तजन साथीसँग सम्झनुहोस् है त।
2: हुन्छ, फर्स्ट अफ अल हजुरलाई अनि प्राविधिक मित्र प्राविधिकमा जो हुनुहुन्छ उहाँलाई अनि साथीहरू सम्झिनु पर्दा अङ्गिता ठकुरी धनुगत मेर अनि अनि मलाई कृष्ण सुनाय भनेर जस्तै चिन्नुहुन्छ सम्पूर्णलाई भन्दै चिन्छ हामी सबै। बाई
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो कृष्ण सुनवार काठमाडौँदेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँग छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ, पालो तपाईँको रहेको छ। र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँग सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिबाट वाचन गर्ने प्रयास गर्नेछौ र तपाईँले पनि सहभागिता जनाउनुहोला र तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ, कस्तो छ मौसम, हामीलाई त्यो पनि सुनाउनुहोला पनि भन्न चाहन्छु। यति बेला सोना कन्दुङवाजी हुनुहुन्छ सेवारो, नमस्कार आर्जी सम्झना आशिष हजुर, म सोना कन्दुङवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु, यो बेला मिठो माया सम्झना छ साथीहरूमा, टीकाराम सुनवार, लेखक पान्तवा राई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजमेर, सरस्वती खत्री, हीरा बहादुर लकाई, लीलाराज गम्बाङ, अन्जान तुलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता विगास, सिर्जना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना रेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, उत्तप्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिरमान, देवेन किशोर, अन्जान समीर सगी, किरात आदि, जीवन चामलिङ राई, बेलिया स्वामी, मिना घिसिङ, रत्न शमशेर थापा, सुनिता युमी कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, हजुर नमस्कार। हजुरको आवाज एकदमै सानो सुनिरहेको छु है मैले।
3: हजुर दिदी,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हजुर, म ओखलढुङ्गा प्रकृति फलाटेबाट सपना सुनु।
0: सपना सुनुवारजी बोल्नुभयो। सपनाजीको खबर के छ? आरामै हुनुहुन्छ?
3: आरामै छ भन्नुपर्छ, ठिकै छ भन्नुपर्छ। दिदी लगायत रामेसाबतिर के छ त्यताको?
0: म लगायत हाम्रो रामेसाबतिरको खबर पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। भन्दा भन्दा घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। त्यताको के छ सुनाउनुहोस्।
3: यता पनि त्यस्तै छ भन्नुपर्छ, मन्दा मन्दा घाम लागिरहेको छ। अनि यतिखेर चाहिँ बारीतिर मकै गोलास बनाउँदै तर घाम सुन्दै बसिरहेको नि हजुरको।
0: ल, काममा व्यस्त हुनुहुँदो रहेछ र पनि हामीलाई सुनेर साथ दिनुभएको छ। कार्यक्रममा पनि सहभागिता जनाउनु भइसकेको छ, खुसी लाग्यो सुन्दै गर्नुहोला। कार्यक्रममा पनि एकदम मिठाईहरू गीतहरू बस्छ होइन, काम गर्दै गर्दा गीत सुन्दा पनि आनन्दित हुन्छ। अनि के छ अरू खबर सुनाउनु, के छ नानीहरू?
3: अरू त्यस्तो नयाँ नहुँदा खासै त केही परिवर्तन भएको छैन, सबै कुरा नै ठिकै छ भन्नुपर्छ अहिलेसम्म त दिदी हजुर। त्यस्तो नयाँ केही भएछ भने दिदी हजुरलाई भनौला नि।
0: पक्कै पनि भन्नुहोला पनि भन्न चाहन्छु। र कार्यक्रममा अर्को मिठो गीत बज्छ, साथी सङ्गीलाई सम्झनु सहित।
3: हुन् साथी, कृष्ण सुनवारलाई पनि सम्झन चाहन्छु र साथी मुना भण्डारी र साथी मिश्र श्रेष्ठलाई धेरै सम्झिन्न, साथी प्रवीण सुनवारलाई पनि र साथी मनिषा श्रेष्ठलाई पनि र बहिनीलाई सुनवारको लागि र अन्जना सुनवारको लागि र जति पनि साथीहरूले मलाई सपना सुनवारले चिन्दैन सम्पूर्णको लागि भन्दै सिकिन्छु।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो सपना सुनवारजी हुनुहुन्थ्यो। उहाँले पनि आफन्तजन साथीसँगले सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौं। विश्रामपछि फेरि आउनेछौं। तपाईँ हामी रेडियो सुन्दै गर्नुहोला।

0: ए बुहारी साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिर्छप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिर्छप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट्सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0845-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: भूक्षय नियन्त्रण गरौ, उर्वर भूमि जोगाउ।
9: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
8: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
9: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
8: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
9: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
9: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण, बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
9: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
9: राष्ट्रिय परिचय पत्र नम्बर,
1: 1 प्रति पासपोर्ट साइजको फोटो,
9: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
9: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
10: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
9: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
10: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
11: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
12: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला
11: न्यु खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
12: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
11: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9802-08305 र 9806-84-85
12: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथि

0: कार्यक्रम एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्राम, विश्रामपछि फेरि उपस्थित भइसकेका छौं। आजको व्यवसायमा तपाईँसँग मिठा कुराकानीको साथमा हामी सयात्रा गरिराखेका छौं र कार्यक्रममा पनि एकदमै मिठा गीत संगीतहरू बजिराखेका छौं र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पठाउनु भएका सन्देशहरूलाई पनि वाचन गरिराखेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार तारुजी, आउनुभयो?
1: हजुर हजुर, आएको भन्नुपर्छ है।
0: ल, के गर्दै हुनुहुन्छ?
1: यतिखेरको समयमा कार्यक्रम बसिरहेको छु भन्नुपर्छ। अनि सन्चै हुनुहुन्छ दिदी?
0: म एकदम सन्चै आराम कुशलै छु भन्नुपर्छ है। हजुरलाई के कस्तो छ भन्नु सुनाउनुहोस् न।
1: मलाई पनि एकदमै ठिकै सन्चै आराम कुशलै छु भन्नुपर्छ।
0: ल, अहिले हाल चाहिँ कता हुनुहुन्छ, बाहिर हुनुहुन्छ कि घरतिरै हुनुहुन्छ? त
1: घरतिरै रेडियो सुनेर बसिरहेको छु।
0: सुरुवातदेखि नै कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुरुवातदेखि सुन्न पाइनँ। सुरुवातमा अब अघि एकजना बोल्नु भएको थियो, त्यहाँदेखि चाहिँ सुनेको
0: हो। त्यहाँदेखि चाहिँ कार्यक्रम सुन्नुभयो?
1: हजुर।
0: आजकल केमा व्यस्त हुनुहुन्छ? रोपाई सक्यो कि के छ त?
1: रोपाई त सक्यो दिदी,
0: सकिसक्यो है।
1: हजुर,
0: अहिले चाहिँ केमा व्यस्त हुनुहुन्छ त?
1: आज भोलि चाहिँ त्यस्तै अब बस्छु, बाख्रा अनि
0: ठिक छ। अब असार साउनको बेला होइन, यो बेलामा त अब मलहरू पनि धेरै बनाउनु पर्ने हुन्छ र गाई वस्तुलाई पनि अब होइन हेर्नु पर्ने, यताउता हरेक कामहरू यो बेलामा हुन्छ। अनि फेरि अब मल तन्ने बनाइसकेपछि फेरि मकै फलाउनको लागि हामीले यति इत्यादि कामहरू सबै चलिरहेको छ होइन, गरिराख्नु पर्छ। निरन्तर प्रक्रिया जारी छ होइन। त्यसपछि अब के गर्नुपर्ने, कसो गर्नुपर्ने भन्ने कुरा त सबै थाहा नै छ। अरू समग्रमा सबै ठिक छ है? यता हाम्रो रामेछापतिरको मौसम चाहिँ अब भन्नुपर्दा कहिले घाम लाग्छ, कहिले धुम्म हुन्छ होइन, यस्तै छ भन्नुपर्छ। खासै त्यस्तो होइन पानी पर्ने, बेसरी चर्को घाम लाग्ने गर्मी भन्ने चाहिँ छैन। अहिले चाहिँ एकदम शीतल शीतलै छ, भन्दा भन्दा घाम लागेको छ, यस्तै छ भन्नुपर्छ। त्यता के कस्तो छ?
1: आज यता पनि त्यस्तै छ, सिस्टम पानी चाहिँ परेको छैन, पानी पर्ला परेको पनि थाहा छ, घाम चाहिँ लागेको छैन, धुम्मा धुम्मा भएको छ, त्यस्तै छ भन्नुपर्छ।
0: घाम चाहिँ लागेको छैन, धुम्मा धुम्मा भएको छ, त्यस्तै छ। यता र उता लगभग उस्तै रहेछ है मौसम। ल, कार्यक्रम आउनुभयो, हामी अन्तिममा भए पनि यो मिठो आवाज सुन्न पायौँ। आफ्ना आफन्त जुन साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हजुर, हुन्छ। फर्स्टमा यति मिठो आजमा कार्यक्रम चलान गरिदिनुहुन्छ हजुरको लागि भन्न चाहन्छु। त्यसरी हजुर अलिट राजन दाई अनि श्री दाई अनि हाम्रो ललिता दिदीको लागि पनि सक्नुहुन्छ भनेर चाहिँ दाई मारा घिसिङ शङ्करलाल तामाङ दाईलाई पनि सम्झनु छ, भरत ऋषि भरत शिवकोटी दाईलाई भन्न चाहन्छु। अनि चौखोलिङ्गाले दाई हुनुहुन्छ, निन्दा बुरुखनगर दाईलाई पनि सम्झन्छ भन्न चाहन्छु। निन्दु दाई पनि लाई पनि सम्झना छ भन्न चाहे दिदी कविता नगर कविको लागि, घर परिवारमा मेरो मम्मी बाबा अनि नानी सानाको लागि भन्न चाहन्छु, भाइ बहिनी सम्झनालाई भन्न चाहन्छु, आफन्त मान्यजन प्रियजन सबैलाई, विशेष साथीहरू सुन्दै हुनुहुन्छ होला, अनुलुङ्गेली नगर, बेनिसा श्रेष्ठ, निशा श्रेष्ठ, निशा लामा, दुर्गा नगर, सम्पर्क आइसको लागि, अनि हुन्छ यो दिएको लागि सम्झन छ भन्न चाहन्छु। अनि साथी हिमा छेत्रीको लागि, अनि बहिनी रमिला तामाङ पनि, करिना खड्का, सिआइएलजी बहिनीलाई पनि सम्पर्क है भन्न चाहन्छु, दाईहरू माझी दुर्गा पाण्डेलाई पनि सम्झन सक्न चाहन्छु। साथीहरू हुनुहुन्छ कृष्ण कुमार, कुमार श्रेष्ठ, राजगले मगर, सुरबसमा सुरेन्द्र विष्टको लागि पनि धेरै सम्झन छ भन्न चाहन्छु। हुनुहुन्छ साथी अविनाश रङ्गेली मगरको लागि, मारलिङ्गी साई हिराबहादुर लोकाईलाई पनि सम्झन छ भन्न चाहन्छु। त्यहाँदेखि साथी हुन्छ युनी तामाङसँग हाम्रो जिल्लाधिकारीलाई पनि धेरै सम्झना समर्पण गर्न चाहन्छु। सबिना पोखरेल हुनुहुन्छ छेत्री दिनुको लागि, अनि कल्पी छेत्रीलाई पनि सम्झन चाहन्छु। अमिना कुमार, कविता भट्टानी, रमेश भट्टानीको लागि पनि सम्झन छ भन्न चाहन्छु। साथीहरू त धेरै हुनुहुन्छ, रामकुमार लिम्बू, छेत्रा राजु र शैली, र उहाँहरूलाई पनि सम्झनु छ भन्न चाहन्छु। मलाई धेरै साथीहरू हुनुहुन्छ नाम चुकेको साथीहरू सुनाउन चाहन्छु र मलाई धन्यवाद भनेर सबैको लागि भन्दै जान्छु ल।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो त अनु कश्मीरजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, लगभग हामी अन्तिम क्षणमा आइसकेका छौँ। अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैनौँ, समय कम छ। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दै हामी पनि कार्यक्रम एकदमै मिठाई गीत राख्दै बिदा लिँदैछौँ। हुनुहुन्छ शान्ति विष्णुजी हुनुहुन्छ, नमस्कार। म पनि कार्यक्रम सुन्दैछु है, मिस यु अल भन्नुभएको छ कृष्ण सुनवारजी हुनुहुन्छ, त्यति नमस्कार है। म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु, संगीता ठाकुरी धनु कश्मीरजीलाई पनि सम्झना छ भनिदिनुहुन्छ। रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार है। म चितवनबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ। सरिका छेत्रीजी हुनुहुन्छ, दिदी नमस्ते है, गुड आफ्टरनुन, म के छ खबर भन्नुभएको छ, मेरो खबर एकदम ठिक छ, हजुरको के छ, सुन्दैछु है कार्यक्रममा भन्दै हुनुहुन्छ। उहाँ चाहिँ हुनुहुन्छ बैतरीहरूदेखि चाहिँ हाल बैतरी घर भई हाल चाहिँ इन्डियाको बाट चाहिँ हिमाचलबाट चाहिँ हिमचालबाट चाहिँ सुन्दैछु भन्दैछ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी निशा थोकरजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी सिमरन पाखरिनजी हुनुहुन्छ, नमस्ते दिए, म पनि सुन्दैछु है, फर्स्ट टाइम हजुरको प्रोग्राम काठमाडौँबाट भनिदिनुहुन्छ। सिमरनजीलाई विशेष धन्यवाद धन्यवाद, र अबको बसाइमा पनि सुन्दै गर्नुहोला है त सिमरनजी। र त्यसै गरी मिडिया प्रेमी राय अनि साहजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। मिलन खानमटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भनिदिनुहुन्छ। सौरभ केसी हुनुहुन्छ, नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु भारतको पुस्तराजदेखि, सम्पूर्ण मेरो घरमा आउने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, नमस्कार है पोखरेले, म सुनिरहेको छु कार्यक्रम, चलचित्रलाई नेपाल चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बुद्धवीर तामाङजी हुनुहुन्छ, सबैलाई मिठो माया सम्झना छ है, म काभ्रे पुलाञ्चोकोबाट सुन्दैछु लाइभ मार्फत भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। मनिषा मनुजी हुनुहुन्छ, सबैमा सम्झना भनिदिनुहुन्छ। मिना सामलिङजी हुनुहुन्छ, नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ, मलाई पनि विशेष धन्यवाद। र त्यस्तै गरी सिम्पल इच्छा थामीजी हुनुहुन्छ, नमस्ते शेष भन्नुभएको छ, नमस्ते नमस्कार। जनक रजाली मगरजी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङसँग डेडिकेट अवर फ्रेन्डको लागि भनिदिनुहुन्छ। बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु ओखलडुङ्गा पोकली घर भए हजुरी यादबाट, सबैलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ। मेरो प्यारो बुढा भन्ने आइडीबाट हुन्छ होइन हुनुहुन्छ, उहाँ चाहिँ निमा शेर्पाजी हुनुहुन्छ, त्यसै कारण म पनि सुन्दैछु है कार्यक्रम ओखलडुङ्गा चरण आलुबाट, मिस यु अल फ्रेन्ड हुनुभएको छ। र त्यसै गरी मिना माया घिसिङजी हुनुहुन्छ, हेलो दिदी नमस्ते है, म चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, मिस यु अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी श्रीधरजी हुनुहुन्छ, उहाँलाई पनि नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु इन्डिया नेपाल अर्घ खाँचीबाट चाहिँ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी कर्णर फ्री केसी संगीतजी हुनुहुन्छ, सम्झना सबैमा भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै। तपाईँहरूले पठाउनुभएका सन्देशहरू पनि मैले आजको बसाइमा वाचन गरिसकेको छु, अब चाहिँ छुट्टिनु पर्ने हुन्छ। आजको बसाइमा जो जति साथीहरू कार्यक्रममा सहभागिता जनाउनु भयो, आफ्नो आत्मजन साथी सङ्गीलाई सम्झना सन्देश राख्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मैलेदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन चाहिँ त्यहाँबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, प्रयास गर्नुभयो, एसएमएस मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना गर्नुभयो, लाइभ मार्फत कार्यक्रम सुन्नुभयो, सम्पूर्णलाई एकमुष्ट धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिजनबाट यो तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो, ललिता हायुलाई पनि मैलेदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत छोड्दै आजको अवस्थाबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।
2: यसो देखाइदिउँ कि क्या हो, चल न त, चल चल।
3: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी हो, अब थर्ड जेनेरेसनको भजनको पालो।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थले कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँ
2: अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला

0: हो र कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू:
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 0845 41 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-41-575, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछा बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

डीजे वाले बाबू मेरा गाना चला तो गाना चला तो गाना चला तो।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
7: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
6: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
7: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
6: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
7: राष्ट्रिय परिचय पत्र नम्बर,
6: 1 प्रति पासपोर्ट साइजको फोटो,
7: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
6: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
7: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
6: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
7: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
6: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
7: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
8: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
9: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
8: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
9: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
8: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30।
9: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो वेक्स 2 थोप्लेक मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन कार्यविधि संशोधन गरी लागू गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको छ। नयाँ व्यवस्था अनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान वितरण, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई थप स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाइएको छ। अब ब्याज अनुदान प्राप्त गर्ने ऋणीले कर्जा तोकिएको उद्देश्य अनुसार नै उपयोग गर्नुपर्नेछ। साथै ब्याङ्क तथा वित्तीय संस्थाले कर्जाको नियमित अनुगमन गरी सम्बन्धित निकायमा आवश्यक विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। अर्थ मन्त्रालयका अनुसार कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरूपयोग रोक्ने, ब्याज अनुदान वितरणलाई पारदर्शी बनाउने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रावधान संशोधन गरिएको छ। यससँगै ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी सरकारी निकाय तथा लाभग्राहीको भूमिका र जिम्मेवारी समेत थप स्पष्ट पारिएको छ। संशोधित कार्यविधि अनुसार कर्जा उपयोगमा अनियमितता वा कार्यविधि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। अर्थ मन्त्रालयका अनुसार कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरूपयोग रोक्ने, ब्याज अनुदान वितरणलाई पारदर्शी बनाउने तथा अनुदान

आवश्यक परे प्रचलित कानून बमोजिम थप कार्यवाही समेत गरिने व्यवस्था गरिएको छ। मन्त्रालयले संशोधित कार्यविधिले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई लक्षित वर्गमुखी नतिजामुखी तथा थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई आवश्यक समन्वय र जिम्मेवारी पूर्वक काम गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएको विधेयकको मस्यौदामा सर्वसाधारण स्वास्थ्यकर्मी तथा सरकारवाला संघ राय सुझाव मागेको छ। मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका मस्यौदा सार्वजनिक गरिएको हो। इच्छुक व्यक्तिले साउन 12 गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल मार्फत तोकिएको ढाँचामा सुझाव पठाउन सक्नेछ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सम्बन्धी ऐनको मस्यौदामा स्तनपानको संरक्षण र प्रवर्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्यकर्मीले विशेष अवस्था बाहेक आमाको दूधको विकल्प सिफारिश गर्न नपाउने स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सकिने प्रदेश तथा स्थानीय तहमा स्तनपान संरक्षण समिति गठन गर्ने तथा आमाको दूधको विकल्प सम्बन्धी वस्तुको विज्ञापन र प्रवर्धनमा कडाई गर्ने प्रस्ताव गरिएको छ। ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि हुने कैद जरिवाना र क्षतिपूर्तिको व्यवस्था पनि स्पष्ट पारिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनमा स्वास्थ्य सम्बन्धी परिषद दर्ता हुने विषय अध्ययनरत विद्यार्थीलाई पनि कानूनी संरक्षणको दायरामा ल्याउने स्वास्थ्य संस्थामा हतियार सहित बल प्रदर्शन गर्न रोक लगाउने स्वास्थ्य कर्मी र विद्यार्थीमाथि हुने हिंसालाई कानूनी रूपमा संशोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मन्त्रालयलाई ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका कार्यविधि र मापदण्ड बनाउन सक्ने अधिकार दिने प्रस्ताव पनि अघि सारिएको छ। यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनमा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूति कर्मीको व्यवस्था गर्नुपर्ने सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्नुपर्ने तथा गर्भवती र सुत्केरीमाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानूनी रूपमा निषेध गर्ने व्यवस्था समावेश गरिएको छ। साथै प्रसूति विधा कम्तीमा 98 दिनबाट 6 महिनासम्म पुर्याउने सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी बनाउने तथा विपदको समयमा सुरक्षित मातृत्व आकस्मिक प्रसूति नवजात शिशु सेवा परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउने प्रस्ताव गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून अवधिभर बाढ़ी पहिरो कचान डुबान चट्याङ तथा सर्पदंश जस्ता विपदको जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्व सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नु अघि मौसम तथा सड़कको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ। साथै वर्षा याममा यात्रा गर्दा विशेष सतर्कता अपनाउन पनि आग्रह गरेको छ। प्राधिकरणका अनुसार ठूलो वर्षा भएका बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न, बाढ़ी आएका बेला खोला खोल्सा तथा नदी तर्ने प्रयास नगर्न अनुरोध गरिएको छ। वर्षा भइरहेको समयमा काठ दाउरा संकलन गर्न, माछा मार्न वा पौडी खेल्न खोला तथा नदीमा नजान पनि सचेत गराइएको छ। त्यस्तै पहिरोको जोखिम भएका क्षेत्र वरपर अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त फूल तथा खोलाको किनारमा उभिएर फोटो वा भिडियो नखिच्न र पैदल यात्रा तथा हाइकिङमा सकेसम्म एक्लै नजान प्राधिकरणले आग्रह गरेको छ। विपदको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जानुका साथै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। आन्तरिक राजस्व कार्यालय लहान सिराहाका कर अधिकृत युवराज पाल 5 लाख रूपियाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। स्रोतका अनुसार सिराहा सुपर मार्केट प्रणालीको आर्थिक वर्ष 2078-79 पूर्ण कर परीक्षण फूल अध्ययन गर्ने क्रममा अधिकृत

सरकारको आफूभन्दा माथिका कर अधिकृत प्रकाश राई सहित अन्य व्यक्तिलाई समेत मिलाउनु पर्ने भन्दै शुरूआतमै 5 लाख रूपियाँ घुस मागेका थिए। घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढ़ने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात पेश गराइएको आरोप लागेको छ। अडिटका क्रममा कार्यालयले कर जरिमाना तथा अन्य शीर्षकमा करिब 2 करोड़ रूपियाँसम्म दायित्व पर्ने जनाएको थियो। कम्पनीले थप कागजात पेश गर्दै जाँदा दोस्रो चरणमा थप 30 लाखदेखि 35 लाख रूपियाँसम्म कर दायित्व बढ़न सक्ने बताइएको थियो। यसैबीच कर अधिकृत पालले 12 लाख रूपियाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर भएको बताएपछि रकम घटाएर 5 लाख रूपियाँमा सहमति गर्न खोजेको आरोप लागेको छ। घुस बुझ्ने योजना अनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो 1 बजेदेखि 2 बजेसम्म प्रतीक्षालयमा राखिएको थियो। साँझ 6:56 बजे नेपालले फोन गरे आफू गोल बजार क्षेत्रमा रहेको जानकारी दिएका थिए। त्यसपछि पुनः सम्पर्क गर्दै सोही दिन नभए भोलिपल्ट बिहान 9 बजेदेखि 10 बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको नम्बर पठाएका थिए। बिचौलियाले आफू बाहिर भएको भन्दै आफ्ना भाइ मार्फत रकम बुझाउन आग्रह गरेपछि अन्तत पालले रकम कार्यालयमै ल्याउन भनेका थिए। कार्यालयमै 5 लाख रूपियाँ घुस बुझ्ने क्रममा अख्तियार दुर्पयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत पाललाई रंगे हात पक्राउ गरेको अख्तियार दुर्पयोग अनुसन्धान आयोगको भर्दिवासका कार्यालय प्रमुख रामबहादुर कुरुम्बाङले जानकारी दिनुभएको छ। घटनाबारे अख्तियार दुर्पयोग अनुसन्धान आयोगले थप अनुसन्धान अगाडि बढ़ाएको छ। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तुलामा 300 रूपियाँ र चाँदी 25 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाव तुलाको 2,91,300 रूपियाँ र चाँदीको भाव 4,505 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 2,91,000 र चाँदीको भाव 4,480 रूपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। मध्य पूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था सीआईएका गोप्य क्षेत्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रूसले सहयोग गरेका हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सका अनुसार आक्रमणको उच्च सटीकता देखिएपछि इरानलाई रूसले लक्ष्य निर्धारण सम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने सम्भावनाको अनुसन्धान भइरहेको हो। गत मार्चमा साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए केन्द्र तथा इरानको पूर्वी क्षेत्रमा रहेको अर्को गोपी क्षेत्रमा ड्रोन आक्रमण भएको थियो। र खबरको अन्त्यमा खेल खबर। नेदरल्याण्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपालले बिहिबार घरेलु टोली नेदरल्याण्ड्सको सामना गर्ने भएको छ। नेपाल र घरेलु टोली नेदरल्याण्ड्स बीचको खेल बिहिबार दिउँसो 3 बजेदेखि शुरू हुने भएको हो। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले यस श्रृंखलाको तेस्रो खेल साउन 11 गते पूर्ण नामिबियासँग र साउन 13 गते नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। लीग 2 अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट नन रेटका आधारमा नेपाल 5 औं र नामिबिया 6 औं स्थानमा रहेका हुन नेदरल्याण्ड्स 32 अंक सहित तेस्रो स्थानमा रहेको छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रो स्कटल्याण्ड र चौथोमा ओमान रहेका हुन विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन्। विश्वकप लीग 2 मा प्रत्येक टोलीले 36 खेल खेल्ने भएका छन्। नेपालको अझै 7 खेल बाँकी रहेकाले शीर्ष 4 मा पुग्न जित्नै पर्ने दबाव रहेको छ। यस्तै एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनु पर्याप्त हुने भएको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
3: स्टार अटो हब प्राली र धरना अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-83।
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम र साथी तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सङ्गठन खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता आयु। साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई के साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सधैँ सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आज बिहिबारको बसाइ के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। आजको बसाइमा चाहिँ हामी सर्वप्रथम त तपाईँले पठाउनुभएका सन्देशहरूले वाचन गर्नेछौ र प्राथमिकता दिनेछौ र तपाईँले धेरैभन्दा धेरै कमेन्टहरू आजको बसाइमा पठाउन सक्नुहुनेछ र साथै तपाईँले फोन लाग्छ भने फोन मार्फत पनि आफ्नो आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0840 40 0026। फटाफट फोन गर्नुहोला। कार्यक्रममा अवधिभर मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआततर्फ लाग्छौ। एउटा मिठो गीत आदि सरी तिम्रो माया रहेको छ। शर्मा स्वरूप, राजा आचार्य र अञ्जना गुरुङ रचना संगीतमा परशुराम थपलिया र डियो बिन्दावासिनी म्युजिक रहेको छ। यसो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत आदि शरीफ तिम्रो माया एकदमै मिठो गीत रहेको थियो स्वरूप राज आचार्य र अञ्जना गुरुङको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम रसाई तपाईँको शुरूआत भइसकेको छ। अब भने पहिला तपाईँको 0840 40 00 26 फोन गरेर पनि आउन सक्नुहुनेछ। साथै तपाईँले फेसबुक पेजबाट पनि धेरै भन्दा धेरै साथीलाई सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ। आज तपाईँको कमेन्टको बसाइरहेको छ, तपाईँले धेरै भन्दा धेरै कमेन्ट पठाउनलाई पनि भन्न चाहन्छु। र यो समय तपाईँ उकाले ओह्रालो भन्सेल चौतारी गरिराख्नु भएको छ, आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, त्यसैले कामतिर व्यस्त हुनुहुन्छ होला, तपाईँ चाहनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनुहोला पनि भन्न चाहन्छु। र बुधवीर तामाङजीले पनि हामीलाई सम्झना गर्नुभएको छ। हेलो दर्शन नमस्कार है, म काभ्रे प्लाञ्चोकोबाट बुधवीर तामाङ हो। सुन्दैछु प्रोग्राम, अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू सोभिला शेर्पा, लभली टिका श्रेष्ठ, खुसी संस्कृति लामा, भूमिका राई, रमला सुमन, रामलाल सुमन, त्यसै गरी कमल श्रेष्ठ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी अञ्जिता मल ठकुरी छेत्रीजी हुनुहुन्छ, नमस्ते सुन्दैछु है खुरकोटबाट अञ्जिता मल ठकुरी छेत्री, प्यारी मामु बाबा, त्यसै गरी भाइ हुनुहुन्छ डियर प्रदीप खत्री र प्यारी समिता मगरजीलाई पनि समिता मगरजीलाई त्यसै गरी अर्जुन याकालाई पनि सम्झना गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, नमस्कार हजुर गुड आफ्टरनुन, म बाक्सर नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि चाहिँ कार्यक्रम सुन्दैछु है भनिदिनुहुन्छ। घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ माया छ भनिदिनुहुन्छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दी, म पनि प्रोग्राम सुन्दैछु है रामेछाप कुण्डाबारी घर भइहाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिलन घायल मोटोजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी धर्मराजी हुनुहुन्छ, नमस्ते म दुबईबाट चाहिँ कार्यक्रम सुन्दैछु, आज मलाई रामकृष्ण ढकालले ओह्राली लागेको हरिणको साल हो अनि बोलको गीत चाहिँ बजाइदिनुहोस् न है, गीत मार्फत सम्झनु पर्दा विशेष गरी रामकृष्ण ढकाललाई नै र जन्मदिनको शुभकामना सहित सम्झना चाहन्छु भन्नुभएको छ। र मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूले भन्नुभएको छ उहाँले ओह्राली लागेको हरिणकै साल हो भने रामकृष्ण ढकालको आवाजमा रहेको एकदम मिठो गीत बजाएर पार्नुभएको छ, हामी राखेको प्रयास गर्नेछौ। र त्यसै गरी हुनुहुन्छ प्रेम भण्डारीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ हामीलाई कमेन्ट पठाउनु भएको छ, मिस यु अल भन्नुभएको छ प्रेमजीलाई पनि विशेष धन्यवाद, मिस यु टू हाम्रो तर्फबाट पनि र सम्पूर्ण साथीको तर्फबाट पनि। रूपासना योगीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार प्यारे दिदी सुन्दैछु है सिन्धुली ढुङ्ग्रीबासबाट रूपासना योगी हो भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुना कन्दङ्गाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ सिमर नमस्कार आज सम्झना शीर्षा म सोना खन्दुवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ साथीहरूमा टिकराम सुनवार लेखक पान्तराई दिनेश देवन सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेदेव अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनक स्वेर सरस्वती खत्री हिराबहादुर लकाई लीलाराज गम्बाङ अन्जान तुलुङ त्यसै गरी पवित्रा तामाङ अनिता आर्य सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सृजना सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुशन थामी श्रीराज महदेव पप तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोषी अमिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गे युक्त प्रसाद श्रेष्ठ देवेन्द्र थाहा लकायल अभिरुवान देवेन किशोर अञ्जन समीर स्वर्गीय किरात आर्य जीवन चामलिङ राई बेली आसामी मिनागी सिंह रत्न शमशेर थापा सुनिता मेकुलुङ सबै सबैलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गरिराखेको छु र कार्यक्रमको मिठो गीततर्फ पनि लाग्नुपर्ने हुन्छ र त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्न आउने नै छौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 87 828 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए, राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दे त
4: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98 5 40 40 2 3 9।
6: कति रे? 98 5 40 अनि
4: 98 5 40 40 2 3 9। फोन नम्बर चाहिँ 048 5 40 2 3 9।
6: 048 5 40 2 3 9।
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
10: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
9: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
9: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
9: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ, यसको व्यावसायिक खेती र परिकार विविधीकरण

सुनिता चामलिङ राईजी हुनुहुन्छ। हेलो नाना सेवा, के छ खबर? सन्चै हुनुहुन्छ सर, म पनि सुन्दैछु है फेसबुक लाइभबाट। घरसे पाँच सर फिदिङ भए हालसी कुवेतबाट चाहिँ सुनिता चामलिङ राई हो। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू हुनुहुन्छ, खाइले मान्छे हुनुहुन्छ, जीवन फापेन प्यारे बुनुहुन्छ दिलसा राई, त्यसै गरी भावना बगर, दुर्गा कटुवाल, निर्दोष सिम, जीवन सुन्दास, त्यसै गरी हुनुहुन्छ रामकुमार लिम्बू, बसन्त श्रेष्ठ, गगन तेह्रथुमे, र त्यसै गरी हुनुहुन्छ रञ्जना बाहिर राई, सुनिता लिम्बू, याखा हुनुहुन्छ माया आयुष, लिम्बुनी साझा सिस्टर हुनुहुन्छ रिमा थामे, सुशीला विश्वकर्मा, गंगा रिया छेत्री हुनुहुन्छ दिलदेखि रिया, भूमिका राई, सपना तामाङ, मुक्तान, युनिसा तामाङ, किराती अञ्चना, अञ्जली श्रेष्ठ, सानु माया श्रेष्ठ शेर्पा, त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा, मेरो प्यारो मान्छे तिमी, अलुन राई हुनुहुन्छ, र राजा बाबु कुलुङजी हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सिम्पल इच्छा धामीजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी सुमन गुरुङजी हुनुहुन्छ, उहाँले पनि गुड आफ्टरनुन नमस्ते भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी भावना मगरजी हुनुहुन्छ, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है इन्डियाबाट, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, भावनाजीलाई विशेष धन्यवाद। त्यसै गरी मनोज सुन्दासजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो सेस नमस्ते है, के छ खबर? म पनि सुनिरहेको छु सिन्धुलीको जागजुली रातबाट बजारबाट, सबैलाई मिठो माया सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र हुनुहुन्छ अर्को साथी बाबुरा मगरजी हुनुहुन्छ, त्यति नमस्ते नमस्कार है, म बाबुरा मगर हो, कलडुङ्गाको कली घर भई हाल रियादबाट सुन्दैछु, सबैलाई धेरै माया धेरै सम्झना छ, मेरो घर परिवार साथी सङ्गीत सम्पूर्णलाई भन्दिनुहुन्छ, सम्झेको छु भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सेस, पुटोलबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ कल्पना साम्पाङजी हुनुहुन्छ, भोजपुर घर भई हालसे काठमाडौँबाट, गुड आफ्टरनुन नाना नमस्ते, मेरो प्यारो मान्छे दिलबाल शर्मिलालाई केट विल्सन भन्नुभएको छ, र मामु अञ्जनी यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, सोना कन्दुङमा मनिषा बान्तवा, रञ्जित राई, एमपी विवास लिम्बु, गगन तेह्रथुमे, रमला साम्पाङ, त्यसै गरी हुनुहुन्छ प्रेम भण्डारी, योगेन्द्र लिम्बु, तीर्थ राई, घायल अबिर बाण सुनवार, त्यसै गरी ढकाल धर्मराजलाई अग्रिम ह्याप्पी बर्थडे भन्दै हुनुहुन्छ, उहाँलाई पनि हाम्रो जन्मदिनको चाहिँ अग्रिम शुभकामना छ ढकाल धर्मराजजीलाई पनि। र त्यसै गरी हुनुहुन्छ दादा राम कुमार थापा, दादा गणेश श्रेष्ठ, प्रदीप खालिङ, युक्त प्रसाद श्रेष्ठ, माधव डुङ्गेल, इतराम चौधरी, देवेन किशोर अञ्जान, रत्न बहादुर थापा, जीवन कार्की, एकमत साई, शंकर कार्की, एम चामलिङ अललाई, र त्यसै गरी भन्दै छुट्टिन चाहन्छु भन्नुभएको छ कल्पनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यस्तै मिठा गीत संगीतहरूबाट नै तपाईँलाई आजको समयमा मनोरञ्जन दिइराखेका छौँ, केही मेसेजहरू चाहिँ बाँकी नै छ, यति बेला पनि हामी अर्को मिठो गीततर्फ लाग्छौँ, गीतपछि हामी फेरि आउनेछौँ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

रेडियो सिरानीमा एक एकदमै मिठो भन्सोली गीत रहेको थियो, मनिला सोताङको आवाजमा रहेको एकदमै मिठो गीत। यसमा लिरिक्समा रहेको छ धावा पाखरिन, म्युजिकमा रहेको छ उदय सोताङ। गीत हामी कार्यक्रममा राखिसकेका छौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम क्षणमा आइसकेका छौँ। अब चाहिँ हामी अन्तिम क्षणमा आइसकेका छौँ तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै, अर्को पनि मिठो गीत सङ्गीत राख्दै हामी पनि बिदा लिने समय भइसकेको छ। यति बेला हुनुहुन्छ मिडिया प्रेमी राय अनि साजी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ टेक बहादुर पुमाजी हुनुहुन्छ, उहाँले पनि देख्नु भएको छ सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन सुन्दैछु है। उदय पुरुषोत्तम टिगरी नगरपालिका आठ बेल्टा राइट टोल चोकबाट फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। श्री अन्त तामल ठकुरी छेत्रीजी हुनुहुन्छ सोना कन्दुङवा, आई मिस यु सो मच प्यारी, धेरै भन्दा धेरै माया सहाय प्यारी भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। यति बेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीले सुन्ने प्रयास गर्नुभयो र सुनेर साथ दिनुभयो, फेसबुक पेजबाट आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश पठाउनुभयो, सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साथीहरूलाई एकदमै श्रद्धा धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कार्यक्रम अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी प्रविधि संयोजनबाट एकिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को पनि मिठो गीत छोड्दै आजको बसाई रोजाइ तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
3: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
3: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
3: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
4: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
5: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजस्थान बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला
4: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
5: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
4: निशुल्क हेलमेट र आवा 2083-84 ट्याक्स पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30
5: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082
6: अहिले दिउँसोको 3 बज्यो
7: हजुरको रेडियो

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रूपियाँ खुद नाफा। सहुलियत पूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, किस्ता ढिला तिरे पनि अनुदान नकट्ने। आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई। प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैलाई पनि छुट नदिने भनाई। र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा। नेपाल खबरमा अब पूरा खबर। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री भएको थियो। गएको आर्थिक वर्ष नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा बढ़ी बिजुली निर्यात गरेको छ। भारतीय खुल्ला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ। यसै भारतबाट हुने बिजुली आयात भने घटेर 10 अर्ब 55 करोड़ रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18 अर्ब 76 करोड़ रूपियाँ खुद नाफा कमाएको छ। अहिलो आर्थिक वर्ष 2081-82 यस्तो खुद नाफा 4 अर्ब 53 करोड़ 57 लाख रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणले जनाएको छ। नेपालले हिउँदका केही महिना विद्युत आयात गर्छ भने बर्खायाममा निर्यात गर्दै आएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था थप गरेको हो। संशोधित

0: भुक्तानी नगरे अनुदान पाइँदैन थियो। यस्तै 2075 कार्यविधि अनुसार प्रवाह भई नवीकरण भएका कर्जामा शुरू भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको स्व घोषणा अनिवार्य गरेको छ। अहिले कृषि तथा पशुपक्षी महिला उद्यमशील स्टार्टअप तथा विपद पीड़ितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ। आन्तरिक राजस्व कार्यालय लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 5 लाख रूपियाँ घुससहित पक्राउ गरेको छ। लहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहजीकरण गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रंगी हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीहरूलाई समेत मिलाउनु पर्ने भन्दै 5 लाख रूपियाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढ़ाइने बताइएको छ। अडिटका क्रममा कार्यालयले कर जरिवाना तथा अन्य शीर्षकमा झण्डै 2 करोड़ रूपियाँसम्म दायित्व पर्ने जनाएको थियो, तर समयपछि कर्मचारीले 30 देखि 35 लाख रूपियाँ थप कर दायित्व हुन सक्ने बताएका थिए। यसै क्रममा कर अधिकृत पालले आफूहरूले सबै समस्या समाधान गरिदिने तर त्यसका लागि 12 लाख रूपियाँ घुस दिनुपर्ने कुरा बताएको र बार्गेनिङ हुँदै गर्दा 5 लाख रूपियाँमा टुङ्गो लागेको थियो। आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्ने सम्मको रणनीति बनाएको छ। इतर पक्षका नेताहरूले एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा संवादबाट भागेर एकलौटी ढंगले अघि बढ़ेको आरोप लगाएका छन्। बीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई बाहेक गरेर केवल युवा जोशका भरमा पार्टी चल्न नसक्ने नेताहरूको टिप्पणी छ। तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देशमा राजनीतिक स्थिरता कायम राख्न पनि दुवै पक्षीय मिल्नुको विकल्प नरहेको बताएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार आउँदो 15 औं महाधिवेशन अघि ऐतिहासिक विरासत भएको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ़न सभापति गगन कुमार थापाका लागि यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधाको एउटा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतना अभिवृद्धि र दीर्घकालीन व्यवस्थापनका विविध सुझावहरू प्रस्तुत गरेको हो। प्रतिवेदन ग्रहण गर्दै कृषि मन्त्री चौधरीले प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक

0: नीतिगत निर्णय र कानूनी सुधार मार्फत समस्या समाधान गर्न मन्त्रालय दृढताका साथ अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानहरूले भोगिरहेको समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले बाँदरका कारण बालीनाली नष्ट हुने, किसानहरू विस्थापित हुनुपर्ने र कृषि उत्पादनमै प्रत्यक्ष असर पुग्ने गरेको समस्यालाई कम गर्नको लागि प्रयास गर्ने बताउनुभयो। अब विदेशको खबर। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र चुहाट प्रकरणलाई लिएर भारतभर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई छिटो र कड़ा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको भन्दै विशेष अदालत गठन गर्ने निर्णय भएको बताउनुभयो। विद्यार्थीको हित संरक्षणका लागि थप कदम चालिने र युवाको भविष्यमा क्षति पुर्याउने कसैले पनि छूट नदिने उहाँको गएको सोमबारदेखि शुरू भएको चलो संसद अभियान सहित विभिन्न शहरमा भइरहेको प्रदर्शनका बीच प्रधानमन्त्रीको यो घोषणा आएको हो। आन्दोलनको नेतृत्व गरिरहेको काँग्रेस जनता पार्टी सीजेपीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आत्महत्या गरेका विद्यार्थीहरूको परिवारलाई 1 करोड़ रूपियाँ क्षतिपूर्ति र प्रदर्शनकारी माथिका मुद्दा फिर्ता हुनुपर्ने 3 बुँदे माग अघि सारेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रवक्ता सौरभ दासले बताउनु भएको छ। प्रदर्शनका क्रममा भएको झडपमा 118 जना भन्दा बढ़ी प्रगति कर्मचारी र झण्डै 60 जना प्रदर्शनकारी घाइते भएका छन्। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बिहोर्न बाध्य भएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। श्रीलंकाले पहिलो सेट 25-18, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। र जापानमा हुने एसियाली खेलको 2026 अन्तर्गत क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुङ्गो लागेको हो। यस्तै समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो। नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। सिंगापुरमा भएको एसियाली खेलकुद छनौटमा अपराजित रहँदै नेपाल एसियाली खेलकुदमा छनौट भएको थियो। चार भन्ज्याङ मित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रूपियाँ खुद नाफा, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, ढिला किस्ता तिरे पनि अनुदान पाइने, आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई, प्रश्नपत्र चुहाट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैले पनि छूट नदिने भनाई, र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
8: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
8: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
8: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
8: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
8: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
8: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
8: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
9: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
10: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
9: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
10: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
9: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
10: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
11: हजुरको रेडियो 102।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 048-545-143-98-63-023-422।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार हजुरको रेडियो 102.1 MHz अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछाप प्रहरीले एक महिलामाथि जबरजस्तीकरणी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खानादेवी गाउँपालिकाकी एक महिलाले दिएको जाहेरीको आधारमा प्रतिवादी तिलक बहादुर नेपाली पक्राउ परेका छन्। पीड़ित महिला आफ्नो घरको कोठामा एक्लै सुतिरहेको अवस्थामा नेपालीले गत साउन 4 गते बिहान करिब 2 बजे घरको ढोका फुटाएर जबरजस्ती घरभित्र प्रवेश गरी करनी गर्ने प्रयास गरेका थिए। प्रहरीका अनुसार प्रतिवादीले जबरजस्तीकरणी गर्न खोज्दा पीड़ित महिलाले खुकुरी लिएर प्रतिकार गरेकी थिइन्। प्रतिकारको क्रममा प्रतिवादीको बायाँ पाखुरामा चोट लागेको थियो। त्यसपछि प्रतिवादी घटनास्थलबाट फरार भएका थिए। घटनाबारेमा सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चोपराङ रामेछापबाट खटेको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा प्रतिवादीलाई मन्थली नगरपालिका एकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पक्राउ परेका उनी विरूद्ध पीड़ितको जाहेरीको आधारमा जबरजस्तीकरणी उद्योग सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले बताएको छ। साथै रामेछाप जिल्ला अदालतबाट 7 दिनको म्याथप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी

रजित श्रद्धांजलि कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता ढुङ्गेलले पुष्पलाल श्रेष्ठले नेपालको राजनैतिक भविष्य धेरै पहिले नै देख्नु भएको उल्लेख गर्नुभयो। स्मृति दिवसको अवसरमा भंगेरी स्थित अमर शहीद गंगालाल श्रेष्ठ तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिगमा पुष्पगुच्छार्पण गरी श्रद्धांजलि व्यक्त गरिएको थियो। नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीका अनुसार कार्यक्रम पार्टीका कार्यवाहक अध्यक्ष भोतराज ढकालको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा एमालेका प्रदेश कमिटिका पदाधिकारी, जनप्रतिनिधि, जिल्ला कमिटिका नेता, जनसंगठनका प्रतिनिधि, पालिका तथा वडा कमिटिका पदाधिकारी सहित स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले हिजो श्री शारदा संस्कृत माध्यमिक विद्यालय रामेछाप नगरपालिका 8 बाबीय खर्गमा आयोजना गरेको एक दिने निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट 150 जना स्थानीय लाभान्वित भएका छन्। विद्यालयसँगको समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकहरूको स्वास्थ्य परीक्षण, आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा निशुल्क प्रदान गरिएको थियो। शिविरमा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पुरानो खोकी, हाडजोड, पिनास, नशा सम्बन्धी समस्या, छालाका रोग तथा बाथ लगायतका विभिन्न स्वास्थ्य समस्याहरूको विशेषज्ञ चिकित्सकद्वारा परीक्षण गरिएको थियो। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपक कार्कीका अनुसार शिविरमा आवश्यक परामर्शसँगै बिरामीको अवस्था अनुसार आयुर्वेदिक औषधि समेत उपलब्ध गराइएको थियो। शिविरमा डाक्टर उत्तम गैरी, डाक्टर अरूण टेर्रा लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेका थिए। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 अन्तिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेसँगै सिन्धुलीका स्थानीय तहहरूको आर्थिक अनुशासनको अवस्था पनि बाहिर आएको छ। प्रतिवेदन अनुसार सिन्धुलीका 9 स्थानीय तहमध्ये आर्थिक वर्ष 2081-82 सबैभन्दा धेरै बेरुजु 3 पाटन गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम ग्याङले गाउँपालिकामा देखिएको छ। महालेखा परीक्षकको कार्यालयले गत वैशाख 31 गते स्थानीय तहलाई अन्तिम लेखा परीक्षण प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले स्थानीय तहहरूले आय व्यय परीक्षणको क्रममा असुल गर्नुपर्ने रकम, प्रमाण कागजात नबोकेका खर्च र नियमित गर्नुपर्ने भुक्तानी तथा पेस्की फर्सिट हुन बाँकी रकम बेरुजु भएको हो। सबैभन्दा बढ़ी बेरुजु 3 पाटन गाउँपालिकामा देखिएको छ। बढ़ी बेरुजु हुने स्थानीय तहको दोस्रो स्थानमा हरियर पुरगढ़ी गाउँपालिका रहेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको गोलन्जोर गाउँपालिकामा 4,55,55,000 रूपियाँ बेरुजु देखिएको छ। मरिन गाउँपालिकामा चालू वर्षहरू 3,83,26,000 बेरुजु कायम छ। सुनकोशी गाउँपालिकामा 2,19,27,000 बेरुजु देखिएको छ। दुधोरी नगरपालिकामा 2,11,68,000 तथा फिक्कल गाउँपालिकामा 2,50,48,000 बेरुजु कायम भएको छ। साथै सिन्धुलीको सबैभन्दा कम बेरुजु आर्थिक वर्ष 2081-82 ग्याङले गाउँपालिकामा देखिएको छ। गाउँपालिकामा 78,77,000 बेरुजु कायम भए पनि विगत वर्षको बेरुजु सहित कुल अध्यावधिक बेरुजु भने 14,90,68,000 पुगेको छ। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 2 स्थित कुसुम टारमा रहेको गुप्तेश्वर महादेव मन्दिरको योजनाबद्ध प्रचार प्रसार तथा आवश्यक भौतिक पूर्वाधार विकास गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमको रूपमा रहेको मन्दिरमा धार्मिक पर्यटनको उल्लेखनीय सम्भावना भए पनि पर्याप्त प्रचार प्रसार र पूर्वाधारको अभावमा अपेक्षित संख्यामा पर्यटक तथा तीर्थयात्री पुग्न नसकेको उनीहरूको भनाइ छ। स्थानीयवासीका अनुसार गुप्तेश्वर महादेव मन्दिर सिन्धुली जिल्लाकै महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सम्पदा मध्येको हो। मन्दिरप्रति स्थानीय समुदायको गहिरो धार्मिक आस्था रहे पनि यसको ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्वबारे बाहिरी क्षेत्रमा नागरिकसम्म पर्याप्त जानकारी पुग्न सकेको छैन। मन्दिरको व्यवस्थित रूपमा प्रचार गर्न सकिए आन्तरिक धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्। विशेष गरी साउन महिनाको प्रत्येक सोमबार मन्दिरमा पूजा आराधना गर्न जाने भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने गरेको छ। ओखलढुङ्गामा आर्थिक प्रतिष्ठानको संख्या बढ़ेको छ। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अनुसार ओखलढुङ्गामा 5,177 आर्थिक प्रतिष्ठान रहेका छन्। यो संख्या पहिलो राष्ट्रिय आर्थिक गणना 2075 तुलनामा 831 अर्थात 19.12% बढ़ी हो। 2075 गणनामा ओखलढुङ्गामा 4,346 आर्थिक प्रतिष्ठान फेला परेका थिए। जिल्ला गणना अधिकारी सुभाष राईका

नयाँ व्यवसाय तथा सेवा क्षेत्र विस्तार, व्यवसाय दर्तामा वृद्धि, विप्रेषणको लगानी तथा सड़क र संचार पूर्वाधारको विकासका कारण प्रतिष्ठानको संख्या बढ़ेको छ। काभ्रे पलाञ्चोकको भूमलु गाउँपालिका 8 भूमलु टारमा विद्युतीय खम्बा बाँध्ने तारमा करेन्ट प्रवाह भएपछि एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार मृत्यु हुने महिला भूमलु गाउँपालिका 7 फलाटे निवासी देवी उप्रेती रहेका छन्। स्थानीय बजारमा दूध पुर्याउन सोही बाटो प्रयोग गरेर जाने क्रममा विद्युतीय खम्बा अड्याउन प्रयोग हुने तारमा करेन्ट प्रवाह भएको अवस्थामा करेन्ट लागेर उनको घटनास्थलमा मृत्यु भएको हो। घटनाबारे प्रहरीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ। र महोत्तरीमा सर्पको टोकाईबाट 8 वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा बर्दिवास नगरपालिका 12 बिजलपुरा बस्ने चन्दन कापरका 8 वर्षीय छोरा विवेक कापर रहेका छन्। हिजो साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा भएपछि परिवारले तत्काल उपचारको लागि बर्दिवास स्थित जनसेवा अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा विवेकको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्जमा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: बजाज एक्सचेन्ज मेला पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला
5: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकारीमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला
4: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
5: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्सको सुविधा 0% ब्याज दर
4: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 98012-038-05 र 98604-85-30
5: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बसपार्क ट्राफिक कार्यालयको माथिल्लो साइट
6: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
7: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ
6: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
7: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
6: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
7: राष्ट्रिय परिचय पत्र नम्बर
6: 1 प्रति पासपोर्ट साइजको फोटो
7: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
6: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
7: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
6: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
7: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
6: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
8: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि स्वस्थ पनि
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
10: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
11: ओ प्रकाशको

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज बिहिबारको बसाई तपाईँले अब बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि तपाईँले फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँ यो समय उकाली उरालीले बेसी धाई राख्नु भएको छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा मिठा र माइला मनसुने लोकभाकाहरू पनि बज्नेछ भने यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले 6 दिन कार्यक्रम सुन्ने बसाईमा विभिन्न खालका प्रस्तुतिहरूको साथमा हामी कार्यक्रममा आउने गरेका छौं। आजको बसाई पुगे पनि मात्रै तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ र आफ्ना आफन्तजनलाई सम्झन सक्नुहुन्छ। 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ। श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छ म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौं एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि हामी आउँछौं। रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा हामीले राख्यौं तालको माछी भन्ने बोलको गीत भएको थियो मिलन लामा सुन्दर मल्लको आवाजमा रहेको यो मिठो भागबाट कार्यक्रमको कार्यरालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको तपाईँले सहभागिता जनाउनुहोस् र आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। साथसाथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले चाहिँ यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। साथसाथै तपाईँले हामीलाई कमेन्ट पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ। हामी तपाईँको कमेन्टहरूलाई पनि कार्यक्रममा चाहिँ वाचन गर्नेछौ। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, साथै विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि हामीलाई एकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम उकाली उरालीमा मैसा र माइला मनसुने लोकभाकाहरू पनि हामीले राखेर तपाईँलाई भरपूर मनोरञ्जन दिनेछौ। तपाईँ फटाफट फोन गर्दै कार्यक्रममा सहभागिता जनाउनु होला। हामीलाई यति बेला फेसबुक लाइभबाट कमेन्टहरू धेरै प्राप्त छन्। म तपाईँको कमेन्टहरू वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु। यति बेला चाहिँ हामीलाई यति बेलाको बसाईमा पहिलो कमेन्ट प्राप्त भएको छ। हुनुहुन्छ साथी अमिनाजी लेख्नुहुन्छ, नमस्ते है सम्झना सबैको लागि भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु भन्दै थिए, गइसक्नु भएको छ। बाबुराम मगरजी पनि लेख्नुहुन्छ, मेरो दिदी दर्शन नमस्ते भन्दै हुनुहुन्छ है, मेरो भाइको खबर के छ सुन्छै हुनुहुन्छ भन्ने मैले पनि सोधिरहेँ त कार्यक्रम सुन्दै हुनुहुन्छ भने। म बाबुराम मगर है उखलढुङ्गा पोकली घर भई आजको यादबाट चाहिँ कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ अनि धेरै माया पनि छ भन्दै हुनुहुन्छ। सम्झना छ मेरो घर परिवार साथी सङ्गीत सबैको लागि चाहिँ विशेष मायाको साथमा कार्यक्रम सुन्दैछु, साथसाथै अब बज्ने मिठो भाका पनि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी दिदीका पूर्व साने भगरजी पनि लेख्नुहुन्छ, दर्शन नमस्ते दिदी, म काठमाडौँबाट कार्यक्रम सुन्दैछु दिदीका पूर्व साने भगर, अब बज्ने गीत मेरो घर परिवार लगायत मलाई जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि भाका चाहिँ समर्पण गरे भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मेनु लम्तडी भगरजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार, कार्यक्रम हेर्दै अनि सुन्दैछु पाल्पा पालुङ घर भइहाल चाहिँ साउदी अरबियाबाट, सम्बन्ध सबै सबैको लागि है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रमको कार्यक्रमीमा तपाईँको फोन लाग्छ, तपाईँले सहभागिता जनाउनु होला पनि भन्न चाहे। यति बेला म कार्यक्रममा चाहिँ मिठो भाकातर्फ नै लाग्न चाहन्छु। भाका पछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौ, विश्राम पछि फेरि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्ष को साउन 1 गते देखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गते देखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो

0: र 98 60 84 85 30।
1: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो साइड।
2: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ, प्रकाश कपूर।

0: नंबर वन दाना हे पुत्र के दाना नंबर वन दम्मा ये सबे भंडा कम
1: होनी
2: प्रिंसी माँ कांति ये लेरा आयो नाचो अब चम चम चम चम
3: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
6: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

कार्यक्रममा विभिन्न मिठो भाका राख्यौं। भाकापछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम भोजी फेरि आइसकेका छौं। आजको विषयमा रहेर हामीले तपाईसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिन त सकेका छैनौं, तर पनि कार्यक्रममा मिठा मनसुने लोक भाकहरू राख्दै राख्दै हामी कार्यक्रममा अगाडि बढ़िरहेका छौं। तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो अनि रमाइलो अर्को भाका बज्नेछ। भाकापछि हामी तपाईँका बाँकी रहेका फेसबुक कमेन्टहरू वाचन गर्न आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम में एकदम मीठो भाका बजी सकेको छ। लगभग अब हम कार्यक्रम को अंत्यतिर पनि आउन लागिसकेका छौं। हामीले कुनै पनि साथीहरूसँग आजको विषयमा प्रत्यक्ष सम्पर्कमा जोडिन सकेनौं र बाँकी रहेका तपाईँका अन्तिममा कमेन्टहरू वाचन गर्दै हामी पनि विदा हुने बेला भइसकेको छ। यति बेला राजकालीकोटेजी लेख्नुहुन्छ, नमस्ते गुड आफ्टरनुन है, म झापाली हिरो राजकालीकोटे बिर्तामोड झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराज जे पनि लेख्नुहुन्छ, नमस्ते म कार्यक्रम सुन्दैछु दुबईबाट, सबैलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ। मनोज सुन्दासले पनि दिदी नमस्ते के छ खबर हजुरको, म पनि कार्यक्रम सुनिरहेको छु है। यता सिन्धुली रातमाटा बजारबाट भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिकठाक छ, मनोजीको पनि ठिकै छ होला भन्ने आशा गरे। हिरा बहादुर लगाईजीले पनि नमस्ते है सुन्दैछु रुबनदेखिको बुटवलबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्तै गरे। रामजी घिमिरेजीले पनि नमस्ते सुन्दैछु चितवनबाट भन्दै हुनुहुन्छ। बुद्ध बज्रचार्यजीले पनि सम्झना साथी ललिता लगायत सबैलाई मिठो माया सम्झना है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे। त्यसै गरी रूपसमा योगीजीले पनि लेख्नु भएको छ, नमस्कार दिदी म कार्यक्रम सुन्दैछु सिन्धुलीको ढुङ्ग्रीवासबाट, रूपसमा योगी हो, अब बज्ने मिठो भाका सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। भने सौरभ केसीजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी गुड आफ्टरनुन, म बागचौरो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घर परिवार लगायत श्रीमती छोरा सबैलाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ। भावना मगरजीले पनि नमस्ते है दिदी म कार्यक्रम सुन्दैछु यता इण्डियाबाट, अब बज्ने भाका सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। पुरी अमृताजीले पनि लेख्नु भएको छ, नमस्ते दिदी म यता मन्थली नौ पुराना गाउँ सिमले घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका दिदी हजुरको लागि मम्मी बाबाको लागि त्यसै गरी आयुषा पुरी अन्जिता पुरी छोरी दीक्षा पुरीलाई भन्दै मलाई चिने नचिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला सुजन ढुङ्गेलजी, उहाँ पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते है म सुजन ढुङ्गेल कार्यक्रम सुन्दैछु, अब बज्ने भाका मेरो सबै साथीलाई समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भन्दै तपाईँले हामीलाई एन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबैलाई मैले देखेको मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम उकालीउराले अपरिवर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु भन्दै थिए। यति बेला हामीलाई देवेन किशोर रञ्जनजीको कमेन्ट प्राप्त भएको छ, उहाँ लेख्नुहुन्छ कमेन्टमा, मृत्यु त जन्मदै तय भएर आएको हुन्छ, आखिर यो जिन्दगी त केवल मलामीको खोजीमा मात्र दौड़िरहेको छ, हाँस्नु हँसाउनु रुनु रुवाउनु जीवनको खेल हो भने त्यो त निरन्तर आउँछ जान्छ, वर्षा यामको भेल हो जसलाई सम्हालेर लाग्ने जीवनको मेल हो, बुझ्नेहरू जतिलाई रमाइलो खेल हो भने नबुझ्नेका लागि एउटा कठिन जेल हो। देवेन किशोर रञ्जन तथा कतार भनेर लेख्नु भएको छ, उहाँले लेख्नु भएको यो लेखको लागि देवेन किशोरजीलाई विशेष धन्यवाद व्यक्त गर्दै एनजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, साथै सम्झना खड्गीको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि तपाईँको माझमा अर्को एकदमै मिठो अनि रमाइलो एउटा भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला,
3: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक राजस्था बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-83।
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
4: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
4: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
4: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
5: राष्ट्रिय परिचय पत्र नम्बर,
4: 1 प्रति पासपोर्ट साइजको फोटो,
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
4: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: कसरी फलिरहेछ अब देशमा छैन छैन नगरपालिकाले के गर्ने चिज चिजले के गर्ने
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब कहाँ फेरि हदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै खेलेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलतिर ल्याएर भजन गर्ने मेरो काम त के किसानमाथि बजेट ल्याउनु पर्दैन देख्नु किसान उयो नलाग्नु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्न सक्नेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौ। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि साहित्य हुन सक्छ, केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्ष भन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्र एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौं। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा शुरूआतदेखि सठिकमा सारिदिनुहोस् न आजसम्मको यात्रालाई चाहिँ।
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दुर्गामा रहनुभएका जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको शुरूआत गरिन्छ त्यो शुरूआत गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटो मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानुभयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाइरहेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले चाहिँ अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लगाएर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउनु थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालका उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि कराएँ भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय संघ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई मैले सार्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था चाहिँ, कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 मा अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको लगभग 70 रोपनि बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो। विकल्पको रूपमा
0: नोक्सान भयो,
1: हजुर हजुर, त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यस्तो त्यहाँ फ्रीमै सफाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो र

0: पिएर त्यसपछि उहाँले आएर काठमाडौँ आएर उनपचासको ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
1: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
0: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ आफ्नो एरिया वाइजमा त्यसलाई अभियान चलाउन थालियो, सङ्गठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र कर्मश गर्दै गर्दै गएर अगाडि बढ्दै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अरूको कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पालपाले हाम्रो निर्णय भयो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो। हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो प्राप्त हुन नसकेपछि पिस्कोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध राख्दा फार्मर्स टु फार्मर प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि उहाँहरूले एल साल्भाडोरबाट विषय विज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कफी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रकार त धेरै जिल्लामा गरेको तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभयो र हामीले त्यहीँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर त्यहीँ नै सबै टेस्टिङ गर्ने भने 1 हप्ताको तालिम चाहिँ गराइयो। नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो। त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रसार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुरा थाहा भइसके पछाडि साथीहरू धेरै खुसी भएर फर्काउनु भयो र त्यस पछाडि गाउँका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँसम्म भएन, अब हामी 8 जिल्लाको सङ्गठन केन्द्रीय स्तर सङ्गठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ, गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले। यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो भने
1: कवि व्यवसाय महासङ्घ त्यसरी नै जन्मियो।
0: त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 सालमै स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो। बजारमा नेपालमा कफी खाने चलन थिएन, खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्रै प्रयोग थियो, त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्थामा पछि हामी उहाँहरूसँग पनि टाइअप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
1: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासङ्घले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो।
0: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानोतिनो सरसहयोग गर्न सुरु गर्नुभयो। जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ। कसरी खाने, कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइरह्यौँ। त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो, आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने, कसरी खाने, यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो नयाँ कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै गयौँ र यसरी हाम्रो सङ्गठन
1: क्रमिक रूपमा अगाडि आउनुभयो। हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्। यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि
0: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने, कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गयो।
1: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहे यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ। राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दाको प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गहरू छाल्नुहोस् न।
0: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 साल कार्तिक 30 गतेको दिन हाम्रो सङ्गठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ। त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 को पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले
1: कसरी मनाउन सुरु
0: गर्यौँ त्यो त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डे सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा सबै कुराहरूसित त्यसपछि बिस्तारै बिस्तारै अगाडि लैजान पनि सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
1: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ
0: हजुर हजुर
1: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
0: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल्ट ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेला नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको
1: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
0: थियो गरेको थियो तर उसलाई एकदम गाह्रो थियो अब कफी खाने चलनै थिएन त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन वास्तवमा
1: सुरुवात चाहिँ गरेन
0: सुरुवात भएको हो
1: भएको
0: थिएन गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने बजार पनि राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अवसर स्थिति परेकै हो र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रवृत्ति पनि अर्ग्यानिक भनेपछि अब निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दोरहेछ त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो विदेशीहरू धेरै खुसी हुनुभयो र त्यस पछाडि उहाँहरूले पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र सस्ताको रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन
1: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो त्यो समय पनि सम्झिन चाहन्छ
0: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 वटा जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू त्यसपछि उद्योगीहरू सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो पछि गएर उद्योगी व्यवसायी क्याफे अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु
1: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ त्योभन्दा पछाडि चाहिँ जस्तो थमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ अन्य ठाउँमा पनि क्याफेको आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ अलि यो समयलाई पनि साथ गर्नु ठ्याक्कै
0: अब यो परिस्थितिको कुरा हुँदैछ कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्र हुँदैन छ जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरेँ तर 2052 सालमा 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्नु यो 50 देखि त काठमाडौँमै कफी प्रवेश गरेको तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रालिको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उसले उद्योगतिरको भेट्दै गयो नि त्यहाँ छोराहरूले साथ दिँदै भानुभक्त छोराले साथ दिँदै गए अब सरोजिनीले साथ दिँदै गए छोराहरूले अब छोरी शर्मिलाले पनि कि आफ्नो सबैको जानेको सिपहरू सेट गरेर काम गर्दै गए नि र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो विभिन्न मेला महोत्सवहरूमा जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीलाई जुड्यो 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवर्क भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिभएको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
1: पछाडि अलिक माहौल चाहिँ बन्यो
0: राम्रोसँग बन्यो जब भनौँ सङ्गठन जन्माएपछि एउटा लहर आयो 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्न सफल भयो हाम्रो संगठन तर्फबाट. यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूको उद्योग खोल्न सुरु गर्नुभन्दाखेरि बिस्तारै गएर अब एभरेस्ट पत्र लिनुभयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नुभयो. त्यसपछि
1: र
0: हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर कुहुनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो. अब छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै. त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ. अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायका यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त अब एक किसिमको भनौँ न आफूले एउटा गौरव ठानेको छु. अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका
1: जस्तो केही छन् भन्नुभएको छ. कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँला मैले. यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ. यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है.
0: हजुर रह्यो. मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुराहरू मेरा छोराहरूले चाहिँ बुझे. त्यो राम्रो चिज नै रहेछ, बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे. एउटा पाटो त्यो रह्यो. अर्को कुरो हामीले अब बेच्न समस्या भएन नि त्यसरी सुरु सुरुमा पछि नै पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर काम किन्छौँ भन्ने थाले. त्यसपछि गएर अब हाम्रो भारबटेनको मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहियो कफी भनेर उहाँले दिनुभयो. अब अहिलेसम्म चाहिँ उहाँले मजाले जान 22-25 वटा आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ. एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि. तर संगठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था.
1: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ.
0: त्यसरी चाहिँ भन्नु त भएन. तथापि के कुराको तालमेल मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ.
1: भनेपछि दीर्घकालीन घाटा भयो
0: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यस्तै तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो. त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्.
1: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो. अब चाहिँ
0: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता.
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
0: राष्ट्रिय चिया कफी सुधार बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन. तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन. त्यसमा के भन्नुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ. एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन. हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रगति केही सिकाउने कुराहरू भएको छ. तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पर्याप्त दिएको छैन. नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन. कार्यक्रम पनि पर्याप्त छैन. प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न. त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि. चिया र कफी दुइटै मिसिएको छ. चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ.
1: यहाँ नै हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त सधैँ नै छन्. धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ. यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्. यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो. त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले.
0: अब हामीलाई त अब जस्तो डिएससीक्युसी भनौँ खाद्य अनुसन्धानशाला अब त्यसबाट पनि हामीलाई चाहिँ सम्मान राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा. त्यसबाहेक अब 2056मा हाम्रो उद्योग राम्रो फरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएका मान्छे हौ. अब किनभने नेपालको त धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ. रमाउन घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो. यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ. तथापि यो समयको कुरा अब सोचेको त होइन, 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि धेरै पेस गरियो तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो रमाइलो किसिमको वातावरण बन्यो. अब त्यस पछाडिका दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन. म एउटा अब एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट दिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो. हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्बाट कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिनु पायो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ. म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनुभयो.
1: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ. गुमाउने कुरा त खासै छैन नै किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ. अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ. अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ. त्यो खालको जोस अहिले पनि छ. अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
0: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन. किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन. आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ. जबकि उद्योग चाहिँ लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने, तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ. मलाई चाहिँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो. अब खाइ नखाइ हरेक गरेर दुःख गर्दै गइयो. तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन. र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ, त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ. यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ यो. वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्ता हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो. यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 वटा देशमा चाहिँ उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ. अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा. यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दाखेरि मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना. अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो हो. यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि. हो, यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 वटा प्रदेशहरूमा त छन् नि. हो, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा पनि दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्. अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो. यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आमदानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ. कमसेकम अब त्यसरी त्यो बनाएको छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने? मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ
0: कुरा हो. त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउना पनि विदेश, जुन पनि विदेश, बुढाभाका बाबाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ. भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुनेवाला छैन. लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ यसभित्र भएका चिजहरू छन् यिनलाई चाहिँ उपयोग गर्ने यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ विदेशमा निर्यात गर्न सकिन्छ अनि यही उपभोग हुन्छ हरेक खालको अवसर छ तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता
1: हुन्छ हामीले समय दिनुभयो हामी धेरै नै आभारी छौँ यहाँप्रति कृतज्ञ छौँ कृतज्ञ पनि गर्दा विदा गर्न चाहन्छौँ नमस्कार
0: नमस्कार
1: हजुर हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब चार दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ आजको श्रृङ्खलाको समय सकिसकेको छ यहाँहरूको कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ जसको लागि 9855-97192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ र यति बेला यो कार्यक्रम समृद्ध कृति जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु सुरेश मेरो कृषि कर्म गरौँ नमस्कार.

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: बजाज एक्सचेंज मेला, पुरानो बाइक संग नया बाइक काटने मेला,
2: स्टार ऑटो हब प्राली रणा ऑटो हब प्राली को समन्वय एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक राजस्था बस पार्क को सहकार में तपाई को शहर मंथली एक बस पार्क ट्राफिक कार्यालय को माथिलो पट्टी को भवन में रहकर एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में शाम 3 गते देखि 8 गते समय एक्सचेंज मेला।
1: न्यू खोजने लाई झ्यामै बजाज ले दिन्छ एक्सचेंज मेला में
2: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउंट, अन द स्पोर्ट फाइनान्स को सुविधा, 0% ब्याज दर,
1: निशुल्क हेलमेट र आवा 2083-84 को ट्र्याक्स भनी कम्पनी ले तिरी दिनेछ। थप जानकारी को लागि 9802-0385 र 9806-84-85-30।
2: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो साइ।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
3: एक प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई

0: लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: अहिले साँझको 6 बजे
2: हजुरको रेडियो 102.1 MHz।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब रूपियाँ नाग्यो। आयातको हिस्सा झण्डै 87%। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ आमदानी गर्यो। रामसाबको बिहिबारे हाटमा कर वृद्धि, किसान र व्यवसाय आक्रोशित, जबरजस्तीकरणी गर्न खोज्ने रामसाब खाँडादेवीका एक व्यक्ति पक्राउ। पाकिस्तानमा भारी वर्षाको कारण आएको बाढ़ीमा परेर 15 जनाको मृत्यु, 40 जना घाइते र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र

20 अर्ब 97 अर्ब 37 करोड़ रूपियाँको वस्तु आयात र 3 खर्ब 15 अर्ब 29 करोड़ रूपियाँको निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% छ। कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081/82 23 खर्ब 20 खर्ब 81 अर्ब 15 करोड़ रूपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत रहेका छन्। यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु रहेका छन्। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेरै एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082/83 बिजुली निर्यात 68% बढ़ेको छ। आर्थिक वर्ष 2081/82 नेपालले 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुल्ला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री भएको छ। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10 अर्ब 55 करोड़ रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18 अर्ब 76 करोड़ रूपियाँ खुद फाइदा कमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081/82 यस्तो खुद बचत 4 खर्ब 53 करोड़ 57 लाख रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणको भनाइ छ। आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्णबहादुर खड्का तथा शेखर कोइरालासम्म बीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको छ। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ। इतर पक्षका नेताहरूले एकताका लागि लचिलो भन्दा पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा संवादबाट भागेर एकलौटी ढंगले अघि बढ़ेको आरोप लगाएका छन्। बीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई पाखा लगाएर केवल युवा जोशको भरमा मात्रै पार्टी चल्न नसक्ने उनीहरूको टिप्पणी छ। तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देश राजनैतिक स्थिरता देशमा राजनैतिक स्थिरता कायम राख्न पनि दुवै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन्। राजनैतिक विश्लेषकहरूको अनुसार आउँदो 15 महाधिवेशन अघि ऐतिहासिक विरासत बोकेको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ़न सभापति गगन थापाका लागि यो समय राजनैतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका साना तथा मझौला नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ। महाशाखाले सार्वजनिक गरेको बाढ़ी जोखिम पूर्वानुमान अनुसार तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेसाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, डुवाकोट, धादिङ, गोर्खा, तनहुँ, लमजोङ, कास्की, साङजा, पर्वत, बागलुङ, म्याग्दी, मुगु, सुर्खेत, दैलेख, अछाम, डोठी लगायत आसपासका जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने सम्भावना रहेको जनाएको छ। ती जिल्लाहरूका नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रु र सरकार वा निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी साना खोल्सा, पहाड़ी खोला तथा नदी आसपासको क्षेत्रहरूमा आवश्यक अनावश्यक आवत जावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ। विभागका अनुसार हरियो रंगले न्यून जोखिम, पहेँलो रंगले मध्यम जोखिम, सुन्तला रंगले उच्च जोखिम र रातो रंगले अति उच्च जोखिम जनाउने भएकोले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक रहेको जनाएको छ। हालको पूर्वानुमानमा उल्लेखित जिल्लाहरूमा मध्यम जोखिम रहेको पनि देखाएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले नेकपा एमाले छोडेको 3 मन्त्रालयमा कांग्रेसका 3 मन्त्रीलाई रिक्त मन्त्रालयको जिम्मेवारी तोक्नु भएको छ। एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिएसँगै आज नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम गठन भएको मन्त्री परिषदमा

0: प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष कार्य विभाजन सिफारिश गर्नुभएको छ। सिफारिश अनुसार आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयमा यसअघि सहकारी विषय हेर्ने जिम्मेवारी पाउनुभएकी मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा पर्यटन विषय हेर्ने सुरेश श्रेष्ठलाई सोही मन्त्रालय र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा युवा तथा खेलकुद विषय हेर्ने मन्त्री उर्मिला नेपाललाई कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यसअघि एमालेबाट भौतिक मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषिमा मधुसूदन पौडेल र उद्योगमा बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो। एमालेका यी तीन सहित मन्त्रीहरू किरण थापा, भरत केसी र जयराम थापाले हिजो मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। गत 22 वैशाखमा बसेको प्रदेश मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय गत 1 साउनमा लागू भएपछि 6 मन्त्रालय खारेजमा परेका थिए। डाक्टर गोविन्द केसीले धनगढ़ीबाट सत्याग्रह अनशन शुरू गर्नुभएको छ। धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर आज दिउँसोबाट डाक्टर केसीले सत्याग्रह शुरू गर्नुभएको छ। केसी धनगढ़ीमा अनशन बस्न हिजो साँझ धनगढ़ी पुग्नु भएको थियो। धनगढ़ी पुगेर उहाँ सोही धर्मशालामै बास बस्नुभएको थियो। आज दिउँसो पत्रकार सम्मेलन गरेर उहाँले सत्याग्रह शुरू गर्नुभएको छ। डाक्टर केसीले सरकारलाई 5 बुँदे माग राख्नु भएको थियो। ती माग पूरा गर्न डाक्टर केसीले मंगलबारसम्मको समयसीमा दिनुभएको थियो, तर सरकारले पूर्ण रूपमा देववास्ता गरेको भन्दै उहाँले आजबाट सत्याग्रह शुरू गर्नुभएको छ। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 300 रूपियाँ र चाँदी 25 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाव तोलाको 2,91,300 रूपियाँ र चाँदीको भाव 4,505 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 2,91,000 र चाँदीको भाव 4,480 रूपियाँ रहेको थियो। त त्यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राख्दे है त्यही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896625998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार रामेछापको पुरानो सदरमुकाम स्थित रामेछाप बजारमा साप्ताहिक बिहिबारे हाटमा खसी बाख्रा बिक्री गर्दा लिनुपर्ने कर वृद्धि भएपछि किसान तथा व्यवसायी आक्रोशित बनेका छन्। चालू आर्थिक वर्षदेखि हाटमा एउटा खसी वा बाख्रा बिक्रीको लागि प्रति गोटा 100 रूपियाँ कर तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि सोही हाटमा एउटा खसी वा बाख्रा बिक्री गर्दा 60 रूपियाँ मात्रै कर तिर्नुपर्ने व्यवस्था थियो। रामेछाप नगरपालिकाले चालू आर्थिक वर्षका लागि उक्त साप्ताहिक हाट बजार 2,50,000 रूपियाँमा ठेका लगाएको छ। ठेका सम्झौतापछि कर दर बढ़ाइएसँगै हाटमा खसी बाख्रा बिक्री गर्न आउने किसान र व्यापारीले अतिरिक्त आर्थिक भार परेको गुनासो गरेका छन्। स्थानीय किसानहरूले कुनै पूर्व सूचना वा पर्याप्त छलफल बिना कर वृद्धि गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। रामेछाप नगरपालिका साथका गणेश बहादुर बस्नेतले पशुपालनबाट हुने आमदानी नै घटिरहेको अवस्थामा कर वृद्धि गरिनु साना किसानलाई प्रत्यक्ष असर परेको पनि उहाँले बताउनु भएको छ। व्यवसायीहरूले पनि कर वृद्धि गर्दा हाटमा पशु ल्याउने संख्या घट्न सक्ने र यसले स्थानीय बजारको कारोबारमा समेत नकारात्मक प्रभाव पार्ने बताएका छन्। उनीहरूले नगरपालिकालाई कर दर पुनरावलोकन गर्न आग्रह गरेका छन्। रामेछाप नगरपालिकाले भने ठेक्का सम्झौता र राजस्व व्यवस्थापनको आधारमा कर निर्धारण गरिएको जनाएको छ। रामेछाप नगरपालिकाका प्रमुख लवश्रेणी उपानेले नगरसभामा व्यापक छलफलपछि गत वर्षहरूको तुलनामा यस वर्ष हाटमा उठाइँदै आएको शुल्कहरू हेरफेर गरिएको बताउनुभयो। हाटमा उठाइएको कर हाट बजार व्यवस्थापनमै खर्च हुने भएकोले यसलाई थप व्यवस्थित बनाउनमै सो रकम खर्च हुने उहाँको भनाई छ। स्थानीय किसान तथा व्यवसायीहरूले कर दर पुनः कायम गर्न वा वृद्धि गर्नुको स्पष्ट आधार सार्वजनिक गर्न नगरपालिकासँग माग गरेका छन्। रामेछाप प्रहरीले एक महिलामाथि जबरजस्तीकरणी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार खानादेवी गाउँपालिका कि एक महिलाले दिएको जाहेरीको आधारमा तिलक बहादुर नेपाली पक्राउ परेका छन्। पीड़ित महिला आफ्नै घरको कोठामा एक्लै सुतिरहेको अवस्थामा नेपालीले गत साउन 4 गते बिहान करिब 2 बजे घरको ढोका फुटाएर जबरजस्ती घरभित्र प्रवेश गरी करणी गर्ने प्रयास गरेका थिए। प्रहरीका अनुसार उनले जबरजस्तीकरणी गर्न खोज्दा पीड़ित महिलाले खुकुरी लिएर प्रतिकार गरेकी थिइन्। प्रतिकारको क्रममा नेपालीको बायाँ पाखुरामा चोट लागेको थियो। त्यसपछि उनी घटनास्थलबाट फरार भएका थिए। घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चोपराङ रामेछापबाट खटेको प्रहरी टोलीले खोज तलाश गर्ने क्रममा प्रतिवादीलाई मन्थली नगरपालिका एकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पक्राउ परेका उनी विरूद्ध पीड़ितको जाहेरीको आधारमा जबरजस्तीकरणी उद्योग सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीको भनाइ छ। साथै रामेछाप जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज माधव ढुङ्गेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ अत्यन्तै दूरदर्शी राष्ट्रवादी र युगद्रष्टा नेता भएको बताउनु भएको छ। पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवसको अवसरमा उहाँको जन्मथलो रामेछापको भंगेरीमा आयोजित श्रद्धांजली कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता ढुङ्गेलले पुष्पलाल श्रेष्ठले नेपालको राजनैतिक भविष्य धेरै पहिले नै देख्नुभएको उल्लेख गर्नुभयो। स्मृति दिवसको अवसरमा भंगेरी स्थित अमर शहीद गंगालाल श्रेष्ठ तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिगमा पुष्पगुच्छ अर्पण गरी श्रद्धांजली व्यक्त गरिएको थियो। नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीका अनुसार कार्यक्रममा पार्टीका कार्यवाहक अध्यक्ष भोतराज ढकालको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज माधव ढुङ्गेलको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमालेका प्रदेश कमिटिका पदाधिकारी जनप्रतिनिधि जिल्ला कमिटिका नेता जनसंगठनका प्रतिनिधि पालिका तथा ओडा कमिटिका पदाधिकारी सहित स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँका नागरिकहरूलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले हिजो श्री शारदा संस्कृत माध्यमिक विद्यालय रामसाप नगरपालिका आठ बाध्यखर्कमा आयोजना गरेको एक दिने निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट 150 जना स्थानीय लाभान्वित भएका छन्। विद्यालयसँगको समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकहरूको स्वास्थ्य परीक्षण, आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा निशुल्क प्रदान गरिएको थियो। काभ्रे पलाञ्चोकको भुम्लो गाउँपालिका आठ भुम्लो चारमा विद्युतीय खम्बा बाँध्ने तारमा करेन्ट प्रवाह भएपछि एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार मृत्यु हुने महिला भुम्लो सात फलाटे निवासी देवी उप्रेती रहेका छन्। स्थानीय बजारमा दूध पुर्याउन सोही बाटो प्रयोग गरेर जाने क्रममा विद्युतीय खम्बा अड्याउन प्रयोग हुने तारमा करेन्ट प्रवाह भएको अवस्थामा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। महोत्तरीमा सर्पको टोगाईबाट 8 वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिवास नगरपालिका 12 बिजलपुरा बस्ने चन्दन कापरका 8 वर्षीय छोरा विवेक कापर रहेका छन्। बुधबार साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाएपछि परिवारले तत्काल उपचारको लागि बर्दिवास स्थित जनसेवा अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। संसारको अन्तर्राष्ट्रिय समाचार। भारतको सिक्किम राज्यको नामोछी जिल्लामा निर्माणाधीन एनएचपीसी तिस्ता स्टेज छ जलविद्युत आयोजनाको सुरुङमा भएको दुर्घटनामा हालसम्म 22 जना मजदूरको सब फेला परेको छ। अझै 3 जना मजदूर बेपत्ता रहेकाले उनीहरूको खोजी तथा उद्धारको कार्य तीव्र रूपमा जारी रहेको भारतीय अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार दुर्घटना हुँदा सुरुङभित्र कुल 25 जना मजदूर फँसेका थिए। तीमध्ये 22 जनाको सब निकालिएको छ भने बाँकी 3 जनाको खोजीका लागि राष्ट्रिय विपद मोचन बल र आसनसोल स्थित स्टर्न कोल्डफिल्ड्स लिमिटेडको विशेष उद्धार टोली परिचालन गरिएको छ। पाकिस्तानमा आएको मनसुनी वर्षाको कारण देशका विभिन्न भागमा विगत 24 घण्टामा कम्तीमा 15 जनाको मृत्यु हुनका साथै 70 जना घाइते भएको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। एनडीएमएका अनुसार पूर्वी पंजाब प्रान्तमा 9 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। यसैगरी उत्तर पश्चिम खैबर पख्तनख्वा प्रान्तमा 6 जनाको मृत्यु भएको छ र 2 जना घाइते भएको उल्लेख गरिएको छ। पछिल्लो घटनासँगै जुन 26 देशव्यापी रूपमा चलेको मनसुनी घटनामा मृत्युको संख्या बढ़ेर 72 जना पुग्नुको साथै 187 जना घाइते भएको बताइएको छ। रन्तेमा खेल समाचार। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार भएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको छ। श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जितेको छ। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको हो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यस्तै जापानमा हुने एसियाली खेलको 2026 अन्तर्गत क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुङ्गो लागेको छ। साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब रूपियाँ नाग्यो। आयातको हिस्सा झण्डै 87% नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ आमदानी गर्यो। रामिसापको बिहिबारे हाटमा कर वृद्धि, किसान र व्यवसाय आक्रोशित, जबरजस्तीकरणी गर्न खोज्ने रामिसाप खानादेवीका एक व्यक्ति पक्राउ। पाकिस्तानमा भारी वर्षाको कारण आएको बाढ़ीमा परेर 15 जनाको मृत्यु, 40 जना घाइते र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार। अवस्थ हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन मोहतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402533 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485401443, 98630023422।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543042555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: धनधनी नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थान केन्द्र समृद्ध मन्थरी नगर। नमस्कार, रामेछापको मन्थरी नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थरीमा हार्दिक स्वागत छ। म रामदास श्रेष्ठ। रामेछापको मन्थरी नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रालीले तयार पारेको कार्यक्रम हाम्रो मन्थरी रामेछाप जिल्लामा सञ्चालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो नर्जी, हजुरको रेडियो, रेडियो तिफरी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थरी नगरपालिका अगाडि छ। शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 147 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थरी नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछाप सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाको गत आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा केन्द्रित भई तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ। श्रोता, रामेछापको मन्थरी नगरपालिका गत आर्थिक वर्ष 2082-83 कुल स्वीकृत बजेटको 85.04% बढ़ी बजेट खर्च गर्न सफल भएको छ। नगरले चालूतर्फ 90% र पूँजीगत तर्फ 72.03% बजेट खर्च गरेको छ। आर्थिक वर्ष 2082-83 लागि स्वीकृत 1,04,65,64,000 रूपियाँ बजेट मध्ये 9,43,07,000 रूपियाँ खर्च भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षमा 4,23,55,000 रूपियाँ आन्तरिक आमदानी गर्ने लक्ष्य लिएकोमा लक्ष्य भन्दा बढ़ी 4,28,15,000 रूपियाँ राजस्व संकलन गर्न सफल भएको जनाएको छ। नगरपालिकाले चालू आर्थिक वर्ष 2083-84 5,50,91,000 रूपियाँ भन्दा बढ़ी आन्तरिक आमदानी गर्ने लक्ष्य पनि राखेको छ। कार्यक्रम हाम्रो मन्थरीमा अब सुनौ रामेछाप सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाको गत आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा केन्द्रित भई हाम्रा सहकर्मी शंकर बरुवालले तयार पार्नुभएको रेडियो सामग्री।
1: रामेछापको मन्थरी नगरपालिकाले गत आर्थिक वर्ष 82-83 स्वीकृत कुल बजेटको 85.04% बजेट खर्च गरेको जनाएको छ। नगरपालिकाले लक्ष्यभन्दा बढ़ी आन्तरिक राशि संकलन गर्न पनि सफल भएको छ। गत वर्ष 26 गते आयोजित तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकारी देवश्री सागकोटाले चालूतर्फ 90% र पूँजीगततर्फ 72.03% बजेट खर्च भएको जानकारी गराउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 82-83 लागि स्वीकृत 1,04,65,64,000 बजेट मध्ये 89,43,07,000 रूपियाँ खर्च भएको हो। नगरपालिकाले सोही आर्थिक वर्षमा 4,23,55,000 रूपियाँ आन्तरिक आमदानी गर्ने लक्ष्य राखेको थियो, तर लक्ष्य भन्दा बढ़ी 4,28,15,000 रूपियाँ राजस्व संकलन गर्न सफल भएको प्रमुख प्रशासक अधिकृत सापकोटाले बताउनुभयो। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी सरकारवालाले भने नागरिकको सहभागिता पछिल्लो समय घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। गैर सरकारी संस्था महासंघ नेपाल रामेछापको अध्यक्ष रत्न प्रसाद कणेले सार्वजनिक सुनवाई जस्तो उत्तरदायी र पारदर्शीसँग सम्बन्धित कार्यक्रममा नागरिकको उपस्थिति निरन्तर घट्दै गएको बताउनुभयो। उहाँले आगामी दिनमा सार्वजनिक सुनवाई कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नागरिकको सहभागिता बढ़ाउने वातावरण सृजना गर्न र कार्यक्रममा गरिएका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन गर्न नगरपालिकाले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
2: यसो त्यो प्रतिवेदनको आधार हेर्दा चाहिँ यो अङ्कलाई चाहिँ मिल्दो जुल्दो हो कि जस्तो मलाई लाग्यो, किनभने नागरिकको गुनासो सुनेर उहाँले त्यसलाई आत्मसात गरेर जुन प्रतिवेदन हाम्रो सामु प्रस्तुत गर्नुभयो त्यो प्रस्तुतलाई हेर्ने र यो नगर कहाँ प्रसाद प्रमुख प्रशासकज्यूले प्रस्तुत गर्नुभएकोलाई हेरेर तुलना गरेर भन्दाखेरि चाहिँ यो नम्बर चाहिँ मिल्दो जुल्दो जस्तो देखिन्छ। किन धेरै ठाउँमा चाहिँ एकदमै गुनासो कम, अलि पहिला पनि यसको गुनासो चाहिँ आउने गर्थ्यो, आएको हामीले पनि देखा सुनेका छौँ, र धेरै ठाउँमा हामीले चाहिँ सेवाग्राहीले सेवा चाहिँ प्रभावकारी ढंगले प्राप्त नभएको भनेर, तर त्यसलाई चाहिँ स्तर सुधार हुँदै हुँदै अहिले यो तहसम्म आइपुगेको हाम्रो नगरपालिका यो मन्थली नगरपालिका यसले यो यहाँ त हाम्रो 8 दुईटा नगरपालिका र 6 गाउँपालिका गरेर 8 छ, त्यो मध्येको नगरपालिकासँग त अरू पालिकाहरूले अरू गाउँ विकास समितिहरूले पालिकाहरूले सिक्नुपर्छ, यो सदरमुकामको हो। त्यसकारण यसको अवस्था चाहिँ अलिकति सुधारात्मक हो कि सुधारतिर गएको जस्तो यो प्रतिवेदनहरूले गर्छ देखिन्छ। अब प्रश्न अब अलिकति यहाँ यसो हेर्दाखेरि हामी चाहिँ हामी जस्ता मान्छेहरू मात्रै यो सार्वजनिक सुनाइमा उपस्थित भयौँ कि अरू मान्छे लाभदायी मान्छेहरूलाई पनि कसरी ल्याउन सकिन्थ्यो, के गर्न सकिन्थ्यो, कसरी उनीहरूलाई पनि जिम्मेवार बनाएर यो नागरिक के अरे नगरपालिका प्रतिको जिम्मेवार बनाउने भन्ने कुरा चाहिँ अलिकति यो सवालको विषय चाहिँ आएको छ, अलि पहिल्यैदेखिको अलि धेरै पहिलादेखिको आएको छ। त्यसलाई चाहिँ अब अलिक प्रभावकारी बनाउने हो भने मेरो नगर प्रमुख र प्रमुख प्रशासकज्यूलाई यसको के एउटा चाहिँ सुझाव छ भने यो उपभोक्ता समिति मार्फत धेरैवटा योजनाहरू उपभोक्ता समिति मार्फत गरेका छौँ भने उपभोक्ता समितिको अध्यक्षलाई जिम्मेवार बनाउने गरी 400-500 मान्छे चाहिँ हाम्रो यो सार्वजनिक सुनवाई आउने सक्ने अवस्था रहेछ। उपभोक्ता समिति मार्फत गरेका छौँ त हामीले काम, त्यो उपभोक्ता समिति त जिम्मेवार मान्छे हो, यो यदि यो सभामा आएर उसले पनि उसको सँगको जवाफदेता भएर जवाफ दिनुपर्ने वक्ताभित्र पर्छ जस्तो मलाई लाग्छ। उसलाई पनि त्यो गर्ने हो भने उहाँलाई चाहिँ तपाईँ अध्यक्ष दिउँ चाहिँ अनिवार्य आउनुपर्छ भन्ने हो भने हाम्रो यो हलभरि चाहिँ हाम्रो यो सार्वजनिक सुनवाईले सार्थकता दिने अवस्था चाहिँ सिर्जना हुन्छ कि जस्तो मलाई लाग्छ। अब अर्को कुरा, अघिल्लो पटक पनि मैले हाम्रो रीताजी कता जानुभयो त्यही हुनुहुन्छ होला, अघिल्लो वर्ष उहाँले त्यो के अरे नगरपालिकाको त्यहाँ बसेर संकलन गरिरहनु भएको हुन्थ्यो, अहिले रामचन्द्रजीले संकलन गरिरहनु भएको छ, तर हरेक सार्वजनिक अहिले यो तेस्रो सार्वजनिक सुनवाई गर्दैछौँ हामी, यो तेस्रो सार्वजनिक सुनवाईमा आइपुग्दाखेरि अघिल्लो पटक पनि हामीले कतै कतै के प्रतिबद्धता भन्दै साइन गर्दै छोड्दै गरेका कागजहरू छन्, सार्वजनिक सुनवाईमा भएका प्रतिबद्धताका बुँदाहरू यो चाहिँ हामी यसलाई चाहिँ प्रभावकारी कार्यान्वयन गर्छौँ भनेर त्यो सुन्ने गरेका छौँ, तर ती कुराहरू चाहिँ मैले सार्वजनिक सुनवाईमा हामीले अघिल्लो पटक चाहिँ यो प्रतिबद्धता गरेका छौँ यो कार्यान्वयन भयो भनेर आएको पाइनँ। त्यसकारण मेरो रामचन्द्रजीसँग अथवा अब यहाँ अघिल्लो पटक गर्नुभएको रीताजी हाम्रो पत्रकार महासंघको अध्यक्षज्यूकै कतातिरबाट संलग्नतामा भएको जस्तो मलाई लाग्छ। त्यसो भएकोले त्यो कुरा चाहिँ हामीले गरेको प्रतिबद्धता चाहिँ कति पूरा गऱ्यौँ, त्यो पहिला हामीले सम्मान साइन गरेर छोडेको प्रतिबद्धता चाहिँ त्यो बुदाहरू चाहिँ के थियो र अहिले कति कार्यान्वयन भयो भन्ने कुरा सुन्न पाउन, त्यो पनि सुनाउने गरौँ यो सार्वजनिक सुनवाईमा। हामीले अघिल्लो पटक पहिले दोस्रो चिसापानीमा भएको, तेस्रो यहाँ आइपुग्यौँ चिसापानीमा भएकोमा पनि त्यहाँ आएको थियो होला नि त, त्यहाँ पनि हामीले प्रतिबद्धता साइन गरेर लिएर आएका थियौँ, त्यो कुराहरू चाहिँ के छ अवस्था त्यो सुन्न पाऊ, त्यो सुन्यो भने अझ त्यसले चाहिँ अझ यो चाहिँ कार्यान्वयन भएछ नि त हामीले पनि साइन गरेका थियौँ भन्ने कुरो तपाईँ हामी सबैलाई लाग्न सक्छ। त्यसकारण यतातिर अब लागौँ र लाग्न पर्छ, सकारात्मक बाटोहरू धेरै छन्, अब हामीले धेरै कुरा दुइटै पाटोलाई दुइटै सिकालाई हेरेर दुइटैतिरबाट पूरा गर्नपर्छ, हाम्रा कर्तव्य पनि कति पूरा गर्यौँ भन्ने पनि लिनुपर्छ होला, अनि अर्को कुरा हाम्रो अधिकार के हो भन्ने कुरा पनि सँगै ल्याउनुपर्छ, अधिकार र कर्तव्य दुइटै सँगै ल्याइएन भने अधिकारको मात्रै कुरा गरियो भने चाहिँ फेरि त्यो पाटो चाहिँ बिग्रिन्छ। लोकतन्त्रको सुन्दर पक्ष भनेको एउटा दुईटा पाटा हुन्, त्यो भनेको कर्तव्य र अधिकार दुइटैलाई सँगै लिएर आएर त्यसलाई निभाउनुपर्छ भन्ने कुरा हामी त्यसमा प्रतिबद्ध हुनुपर्छ र हामी लाग्नुपर्छ जस्तो मलाई लाग्छ। लागेनौँ एउटा पाटो छोडेर एउटा पाटो अधिकारको मात्रै कुरा गरियो भने परिणाम यस्तो हुन्छ, परिणाम अर्कैतिर जान्छ, मान्छेले ऊ हिजो मात्रै एकजनाले पेट्रोल खनाएर आत्मदाह गरे, मान बाँच्ने अधिकारबाट कुण्ठित भयो, अघिल्लो पटक कतातिर भएको थियो होइन, त्यस कारणले त्यतातिर मान्छे डाइभर्ट हुन्छ। त्यस कारणले सकारात्मक कुरा पनि अब अलिकति गर्न थालौँ, सकारात्मकतिर पनि हामी लागौँ, हाम्रो बाटो सकारात्मक छ, हामी पुग्ने ठाउँ गन्तव्य दृष्टि सबै हामीले सकारात्मक ढङ्गले हेर्दै गयौँ भने त्यो सकारात्मक हुन्छ, र सकारात्मकसँग सँगसँगै सुधारात्मक कुरालाई पनि लिएर आउनुपर्छ, तपाईँ हामी सबै त्यतातिर लागौँ भन्ने अनुरोध गर्न चाहन्छु। र सायद यो वर्ष 82 र 83 साल चाहिँ सफलतापूर्वक सम्पन्न भएको होला, यो सफलतापूर्वक सम्पन्न गर्न यो तहसम्म ल्याउनु हुने नगरपालिकाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरू, आम कर्मचारी मित्रहरू, सबै सबैलाई म र मेरो तर्फबाट यो तहसम्म ल्याउन सफल गर्नुभएकोमा म धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरू सबै धन्यवादको पात्र हुनुहुन्छ। शिक्षामा धेरै ठुलो सुधार भएको छ, हामीले सुनिरहेछौँ, एकदमै राम्रो सुधार भएको छ। यसलाई निरन्तरता गरौँ, यसमा सकारात्मक ढङ्गले हामी अझ लागौँ, अझ प्रभावकारी बनौँ। र अझ एउटा कुरा शिक्षामा मलाई चाहिँ के लाग्छ भने हामीले पहिला बोर्ड फर्स्टको कुरा आउँथ्यो, यसको कुरा आउँथ्यो, अनि त्यो त्यसले गर्दा अरू मान्छेलाई अलिकति चाहिँ अर्को विद्यार्थीलाई त्यही तहको विद्यार्थीलाई चाहिँ डोमिनेट भएको फिल हुने भएकोले त्यसलाई हटाएको, सरकारले हटाएको जस्तो मलाई लाग्छ। हामीले पनि यहाँ चाहिँ ए प्लस ल्याउनेलाई ल्याउने ठुल्ठुला फ्रेमहरू दिने, माला लगाउने, उसलाई प्रसन्न गर्ने, त्यही सरको अर्को साथी हुन्छ सँगै, त्यसो गर्दा उनलाई कतै असर पर्छ कि त्यो बाल बालिकाको मनस्थितिमा, म चाहिँ के भन्न, कहिले काहीँ त्यो त्यता डाइभर्ट हुन पनि सक्छ, त्यसको बारेमा हामीले सोच्नुपर्छ। मलाई बोर्ड फर्स्टको कन्सेप्ट हटाउनुको पछाडिको कारण चाहिँ त्यो थियो भन्ने मलाई लाग्छ। अहिले पनि म त्यो कतै मैले त्यो अध्ययन गरेको छु, त्यस कारणले त्यो विषयमा पनि कतै हामीले सोच्नु पर्ला भन्ने मेरो अनुरोध छ। त्यता ला त्यसो गरौँ, हामी सबै सकारात्मक हौँ, हामीलाई अर्को 83-84 सकारात्मक सन्देश दियो। अब निर्वाचनको बेला आउँदैछ, त्यस कारणले त्यो सकारात्मक सन्देश दिएर मन्थली नगरपालिकाको चाहिँ नगर जुन हामीले एउटा भिजन बोकेका छौँ त्यो प्राप्त गर्नका लागि हामीलाई सदिच्छता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त गर्छु। हस्, धन्यवाद, नमस्कार।
1: नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले स्थानीय तहले आयोजना गर्ने सार्वजनिक सुनवाई जस्तो महत्वपूर्ण उत्तरदायी र पारदर्शितासँग सम्बन्धित कार्यक्रममा नागरिकको सहभागी र चासो घट्दै जानु चिन्ताको विषय भएको बताउनुभयो। उहाँले स्थानीय सरकारका काम कार्यवाही बारे नागरिकले प्रत्यक्ष रूपमा प्रश्न उठाउने, सुझाव दिने र जवाफदेही सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम सार्वजनिक सुनवाई भएकाले यस्ता कार्यक्रममा नागरिकको न्यून सहभागिता सकारात्मक सन्देश नभएको उल्लेख गर्नुभयो।
3: प्रस्तुतिका र यसलाई चाहिँ सम्पादन गर्ने अथवा यसलाई सञ्चालन गर्ने पद्धतिका विषयमा पनि कुराहरू उठेका छन्। हामीले यो नगरले अब यसलाई यो पत्रकार महासंघको तर्फबाटै भनेको भए पनि भयो, यसलाई चाहिँ नागरिक नआउनु भनेको छैन, नागरिकले चासो देखाउन छोड्नुभयो, यो चाहिँ जटिल प्रश्न हो। अब अघि हाम्रो गैसाको अध्यक्षज्यूले भन्नुभयो यो उपभोक्ता समितिका अध्यक्षहरूलाई यहाँ ल्याउन त भन्ने एउटा प्रस्ताव राख्नु भएको छ, तर जुन यहाँ हामीले अघिको एउटा सर्वे गरेको फर्ममा त्यहाँ सार्वजनिक सुनाइ तिम्रोमा कति भयो, तिमी कतिवटा कार्यक्रममा गयौ भनेर सोधिएको प्रश्न छ, त्यसको उत्तर चाहिँ सिधा सिधी के हुन्छ भने हामी 3 गर्दैछौँ, यो त्यस्तो हो भनेपछि 2 गयो होला, अथवा पहिलो गर्दाखेरि चाहिँ गएकै छैन भन्छन् होला, यो होइन। त्यहाँ चाहिँ उपभोक्ता समितिले गरेका कामका विषयमा पनि सार्वजनिक सुनवाई त हुन्छ, त्यहाँ उपभोक्ता समितिमा काहीँ न काहीँ उहाँ पनि जोडिनु भएको हुन्छ, त्यो विषय पनि भनिदिए हुन्थ्यो, तर नगरकैमा गए कि गएन भन्दाखेरि छैन भनिदिने अवस्था बनेको छ। तर अब यसलाई हामीले अलिकति चाहिँ कसरी नागरिकहरूलाई चाहिँ यससँग चाहिँ चासो देखाउने र उहाँका सम्बोधन, अब मलाई त के पनि भन्न सकिन्छ यो अहिलेको अवस्थाले भने नागरिकहरू सबै सन्तुष्ट भएर प्रश्न राख्न आएनन् कि भन्ने कुराहरू पनि आउन सक्छन् यही फ्लोरमा अहिले। तर नागरिकहरूले चाहिँ चासो त्यति देखाउनु भएन प्रश्न गर्नलाई। अहिले चाहिँ अघिल्ला वर्षहरूमा यो स्थानीय सरकार नबन्दाखेरिको अवस्थामा के थियो भने प्रश्न गर्ने ठाउँको अभाव थियो, कहाँ गएर प्रश्न राख्ने, कसलाई सोध्ने र कसलाई चाहिँ च्याप्पै समाउने भन्ने कुराहरू कम थियो। अहिले नगरमा मेयर साहसँग चाहिँ हरेक दिन जाँदाखेरि केही न केही मान्छेहरू नागरिकहरू त्यहाँ बसेर आफ्ना प्रश्न, आफ्ना गुनासा, आफ्ना चाहिँ समस्या, आफ्ना चाहिँ मैले नपाएको होइन, विकास चाहिँ नपरेको, त्यो खालका कुराहरू उहाँहरूले राख्ने एउटा सजिलो माध्यम पनि छ। त्यसले त्यो कारणले पनि हुनसक्छ, तर अझ पनि हामीले यसलाई चाहिँ अझ व्यवस्थित गर्नको लागि नागरिकको उपस्थिति कसरी बढाउन सकिन्छ भन्ने विषयमा एक दिन अलिकति या केही बसेरै छलफल पनि गर्नुपर्छ होला र यसलाई अझ हामी व्यवस्थित गरेर लिएर जाउँ। या अघिल्ला 2 सार्वजनिक सुनवाईमा त्यहाँ हामीले सेवासहितको घुम्ती सेवासहित चाहिँ गर्दाखेरि नागरिकहरूको उपस्थिति राम्रै पनि भएको देखिन्छ। अब घुम्ती सेवा लिएर गयो त्यहाँ सेवा प्राप्त गरेर जाने हो भने नागरिकहरू जाने, नत्र नजाने अवस्था पनि बनेको छ। यो एउटा अहिलेसम्मको क्रमको कुरा। अब हामीले विकास निर्माणका सन्दर्भमा जति हामीले उपलब्धिहरू हासिल गरेका छौँ ती उपलब्धिहरू चाहिँ अन्तिम समयमा आएर एकदमै रस आवरमा एकदम प्रेसरमा यो 25 गते 24 गते 23 गते भन्दै यहाँ चाहिँ एकदम दबावमूलक ढङ्गबाट त्यहाँ कार्यालयलाई लगायत सम्पूर्ण त्यो लेखालाई सबैलाई परेको अवस्था छ। यसलाई हामीले अलिकति केही कुराहरू सुधार गर्नुपर्छ। यो चाहिँ नेतृत्वको हिसाबले मेयर साहब, वडा अध्यक्षज्यू लगायतहरूले हामीले चाहिँ के गर्नु पर्यो, म पनि सरकारवाला हुन सक्छु, त्यसमा चाहिँ हामीले अब चाहिँ बजेटलाई बजेट बढिसकेको छ, पछि साउनदेखि लागेपछि हाम्रो प्रमुख प्रशासकीय सरले अघि भन्दै हुनुहुन्थ्यो अब दसैँ तिहार नमानिकन मान्छे उपभोक्ता समिति गठन गर्नै आउनुहुन्न, यो समस्या एउटा छँदैछ। तर त्यो बनिसकेपछि पनि तिमीले यो समयसम्म काम गर्यो भने उसलाई चाहिँ त्यो एउटा खण्डीकृत गर्नु पर्यो र त्यसलाई अलिक अगाडि नै सकाउने खालको वातावरण बनाउन सक्यो भने यो अन्तिममा छुट्ने, नपुग्ने, घट्ने यस्तो खालको समस्याहरू पनि भएन। हाम्रो चाहिँ आज चाहिँ सूत्रले काम गरेन भन्नु पनि नपर्ने अवस्था हुनसक्छ। हामीसँग पर्याप्त जनशक्ति नभएको ठाउँमा चाहिँ भएकोहरूबाट चलाउन पनि सकिएला। अब यसलाई चाहिँ अलिकति विकास निर्माणलाई चाहिँ समयमा सम्पन्न गर्नको लागि चाहिँ मलाई दुईटा विषय, एउटा चाहिँ यो व्यवस्थापक र कर्मचारीको ठिकठाक सम्बन्ध हुनु जरुरी पनि छ होला, व्यवस्थापकले पनि सही समयमा सही निर्णय दिन सक्ने र कर्मचारी जो कामदार छ कर्मचारी भनौँ कर्मचारीले पनि त्यसलाई कार्यान्वयन र कामको पूर्णता दिने काममा चाहिँ सही समयमै दिनलाई चाहिँ अलिकति यसलाई काम गर्नुपर्छ। एउटा प्रसङ्ग चाहिँ के छ भने हामीले चाहिँ दुईटा चाहिँ यो अब यहाँ खेती गरिराख्ने भए तपाईँ किसान पनि हुनुहुन्छ, खेतमा दुईजना मान्छेले चाहिँ दुईटा घर धनी अथवा त्यहाँ कृषि कर्म गरिराख्नेले एक एकजना मान्छे लगाउनु भएछ, एउटाकोमा मजाले काम गरिराखेको छ छिटै काम सकियो तर अर्कोकोमा कामै भएको छैन, यो किन रहेछ भनेर चाहिँ पछि दुईजना बसेछन् मेरोमा त कामै छ पुरा काम गर्दैन तिम्रोमा चाहिँ त्योभन्दा पनि धेरै गरे किन भन्दाखेरि त्यहाँ चाहिँ के रहेछ भने त्यो धेरै काम हुनेको चाहिँ बेला बेलामा उसलाई चाहिँ चिसो खान्छस् कि तातो खान्छस् कि एक के गर्छस् कि एकछिन शीतला बस भन्दै मजाले फुर्के फुर्के काम लाउँदो रहेछ, अर्को चाहिँ के भने कोरा लाउँदो रहेछ छिटो गर यहाँ अहिले सक्नुपर्छ आजै सक्नुपर्छ यतिखेर सकिनेछ भने तँलाई पखलास भरे म यो उनी दिन्न तनखा नै दिन्न भन्ने खालको प्रसङ्ग भएपछि त्यो जसलाई चाहिँ कुटीपिटी गरेर गाली गरेर चाहिँ लागेको मान्छे चाहिँ समयमा काम सम्पन्न गर्दो रहेछ किनभने त्यसलाई प्रेसर भयो त्यो काम चाहिँ समयमा सम्पन्न हुन सक्दैन, जसले चाहिँ फुर्काएर लाउँछ त्यो कोकिएर छिटै गर्ने अवस्था पनि आउँदो रहेछ। त्यसले गर्दा अलिकति हामीले यो अलि मान्छेलाई चाहिँ प्रेमपूर्वक अलि त्यसलाई पनि एउटा पोजिटिभ सकारात्मक सोचका साथ अब हामी जस्तो सोच्छौँ त्यस्तै चाहिँ जीवन पनि बन्छ त्यसलाई चाहिँ परिणाम पनि त्यही अनुसार आउँछ। अब त्यो अनुसार चाहिँ हामी अलिकति जानुपर्छ कि यो स्थानीय भनेको चाहिँ अब हामी सँगै भेटिराख्ने सँगै महसुस गर्न सक्ने समाउन सक्ने टेक्न सक्ने हाँगो भएको सरकार भए हुनाले यो यसले चाहिँ अलिकति फुर्क्याउन पनि सक्ने अलिकति चाँडो गराउन पनि सक्ने यो सङ्घीय अथवा प्रदेश जस्तो कहाँ अनकन्टारमा छ जसले चाहिँ त्यसको परिणाम पनि देख्दैन र त्यसले उत्प्रेरणा पनि नदिने खालको सरकार होइन, यसले गर्दा अलिकति यो त्यसलाई उत्प्रेरणा सहितको चाहिँ व्यवस्थापन गर्न सकियो भने पनि अलिकति परिणाम अलि राम्रो ल्याउन सकिन्छ कि यो अन्तिम हाम्रो यो आर्थिक वर्षको सार्वजनिक सुनवाई भावनाले यसलाई अलिकति वैधता राख्न चाहे। अब हामीले यहाँ गरेका कामहरूको फेरिस्ता धेरै छ, यहाँ सुशासनको क्षेत्रमा भएका छन्, राजस्व सङ्कलनको क्षेत्रहरूमा भएका छन्, त्यसलाई अझ मेन ढङ्गले चाहिँ अझ यसलाई चाहिँ परिणाममुखी अझ धेरै चाहिँ परिणाम ल्याउने गरी चाहिँ कसरी जान सकिन्छ त्यो हिसाबले अझै तयारी गर्नुपर्छ कि अब यो जनप्रतिनिधिज्यूहरूको चाहिँ यो अन्तिम वर्ष पनि छ, फेरि उहाँहरू परीक्षामा जानुहुन्छ, परीक्षा फेरि उत्तीर्ण हुनुभयो परीक्षामा सामेल हुन चाहनुभयो भने फेरि नयाँ बाटो पनि खुल्ला छँदैछ, नयाँ कक्षामा जाने नयाँ यही कक्षामा बस्ने आउने भएन भने फेरि यो स्थायी सरकार त फेरि बलियो उहाँहरू त रहनु नै हुन्छ, उहाँहरूले पनि सिकाइलाई चाहिँ मजबुत बनाएर आगामी आउने अर्का विद्यार्थी अर्का चाहिँ लाई पनि व्यवस्थित गरेर यसलाई चाहिँ सुधारोन्मुख गरेर जान सकिने वातावरण बनाऊ र त्यसलाई अगाडि बढाउँ। अब हामी सबैको आवश्यकता के हो भने उच्च कोटिको विकास होस्, नागरिकहरू चाहिँ सबै सम्पन्न हुन् र शैक्षिक रूपमा चाहिँ शिक्षाको चाहिँ यो निरक्षरता पनि उन्मूलन होस्, आर्थिक गरिबी पनि हटोस्, सबैको चाहना त सबै लागिराखेकै छौँ, यसलाई अझै एकमुष्ट ढङ्गबाट कसरी कुन कुन संस्थाको कसले चाहिँ कहाँ कहाँबाट चाहिँ यसलाई चाहिँ व्यवस्थित ढङ्गले जान सकिन्छ समन्वयकारी पनि गरौँ, म शासक हुँ तिमी चाहिँ शोषित हुनुपर्छ अथवा
2: तिमीले चाहिँ यो कुरा भन्न मिल्दैन, तिमी यहाँ सामेल हुन मिल्दैन पनि नभनौ, यो मिलेर एउटा चाहिँ विन विनको वातावरणमा चाहिँ जान सक्ने वातावरण बनाऊ। यसलाई चाहिँ सार्वजनिक सुनवाईमा म त के भन्छु भने प्रश्नै नआउँ, त्यो प्रश्न सोध्ने वातावरणै अगाडि नै खतम गरौँ र नागरिकहरूको उपस्थिति होस्, उहाँहरूले चाहिँ एकदम राम्रोसँग राम्रो गर्यो भनेर धन्यवाद दिने वातावरण बनाऊ। होइन सधैँभरि सार्वजनिक सुनवाईलाई चाहिँ यहाँ चाहिँ नोकझोकको मात्रै वातावरण बनाउने खालको नगरौँ भन्ने नै बनाउनु पर्छ होला। र यहाँ सबै अहिले हाम्रो उपस्थिति यहाँ जसलाई जति भने पनि हामी सधैँभरि एकअर्कासँग ठोकिराख्ने, भेटिराख्ने र संवाद भइराख्ने मान्छेहरू मात्र यहाँ उपस्थित रहेछौँ। त्यसले गर्दा यसलाई अझ व्यवस्थित गरेर आम नागरिक जसको चाहिँ पाउँदै छैन त्यो मान्छेलाई पनि यहाँसम्म ल्याउने र उसका पनि कुरा सुन्ने वातावरण बनाउने गरी हामीले हाम्रो तर्फबाट सबै क्षेत्रका तर्फबाट सबै मान्छेहरू लागेर जो जो ठाउँमा हामी लागेका छौँ यहाँ सबै जिम्मेवारै छौँ, पत्रकार पनि जिम्मेवारै छौँ, कर्मचारी पनि जिम्मेवारै छौँ, गैर सरकारी संस्थाका साथीहरू पनि जिम्मेवारै छौँ। यो समाज निर्माणको लागि मन्त्रालयलाई समृद्ध बनाउनको लागि त सबैको आआफ्नो ठाउँबाट भूमिका छ, त्यसमा जाने गरी र यो समृद्ध मन्त्रालय निर्माणको लागि चाहिँ यहाँ यत्रो नारा छ, शिक्षित स्वस्थ व्यवसायिक सहर उत्थानशील र समृद्ध नगर मन्त्रालय नगर भन्ने छ। यो विकास यो ल्याउनको लागि त एक्लै यहाँ कर्मचारीले मात्रै जनप्रतिनिधिले मात्रै र यो हुन नसक्दैन, सबैको साथ सहयोग चाहिन्छ र वडाबाट अलिकति वडाले चाहिँ समन्वय गरेर ती चाहिँ उपभोक्ता समितिलाई चाहिँ अलिकति व्यवस्थित गर्ने र यस्ता खालका साना साना सार्वजनिक सुनवाई त्यहाँ छलफलहरू त्यो व्यवस्था नै छ, त्यो खास गरी हामीले जति योजना सम्झौता गर्छौँ त्यतिखेर त्यो व्यवस्था छ, त्यो अनुसार चाहिँ हामीले त्यहाँ पनि एउटा मान्छेलाई चाहिँ नागरिकलाई उत्प्रेरणा जगाउने काम गऱ्यौँ भने नगरको सार्वजनिक सुनवाईमा चाहिँ आउनुहुन्छ, नभएदेखि आउन सक्ने वातावरण बन्दैन, त्यो हामीले तलदेखि नै निर्माण गरेर जानुपर्छ भन्न चाहन्छु।
1: मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले सार्वजनिक सुनवाई कार्यक्रममा उठाएका सुझाव, गुनासा र सल्लाहलाई नगरपालिकाले गम्भीरतापूर्वक ग्रहण गर्दै कार्य सम्पादनमा सुधार गर्दै आएको बताउनुभयो। उहाँले सार्वजनिक सुनवाई केवल औपचारिक कार्यक्रम नभई स्थानीय सरकारलाई थप जवाफदेही, पारदर्शी र नागरिक मैत्री बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै त्यहाँ गरिएका प्रतिबद्धता कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। नगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक सुनवाईबाट प्राप्त सुझावलाई नीति योजना तथा सेवा प्रवाहमा समेट्दै नागरिकको विश्वास अझ मजबुत बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
4: विशेष गरी मन्थली नगरपालिकाले वर्षभरि गरेका कुराहरू के के काम सम्पन्न गर्न सके, के के काम बाँकी छन् र त्यसलाई थप परिपूर्ति गर्नलाई के गर्नुपर्छ, तपाईँहरूसँग के कुराहरू अगाडि बढेर सूचनाहरू आएका छन्, हामीले गरेका कामहरू कमी कमजोरी के छन्, आगामी दिनमा कसरी जान सकिन्छ भन्ने जुन सल्लाह सुझाव तपाईँहरूले दिनुभयो, संस्थाको हिसाबले, राजनीतिक हिसाबले, सामाजिक हिसाबले र नागरिक समाजको हिसाबले जुन कुराहरू सल्लाह सुझाव दिनुभयो त्यसलाई नगरपालिकाले एउटा सम्पत्तिको रूपमा लिएर अगाडि बढ्नेछन्। यही कुरालाई मनन गर्दै आगामी दिनमा पनि छलफल योजनाहरू अगाडि बढ्नेछन् भन्ने कुरा पहिलो तपाईँहरूलाई टक्राउन चाहे। विशेष गरी मन्थली नगरपालिकाले सार्वजनिक सुनवाई गर्ने कुरामा दुईटा वडाहरूमै गएर सार्वजनिक सुनवाई गर्ने चलन र एउटा मन्थली नगरपालिकामै गर्नुपर्ने भएको कारणले नै हामीले सार्वजनिक सूचना गर्यौँ। सार्वजनिक सूचना गर्दाखेरि जति तपाईँहरू आउनुभयो, नआउनु हुने मानवहरूले रेडियो मार्फतै सुनिराख्नु भएको छ र यो लिखित रूपमा पनि केही गुनासो छ, केही कमी कमजोरी छ भने 14 वडाको तपाईँहरूले पुनः दिएर नगरपालिकालाई सुशासनतर्फ थप टेवा पुर्याउने अनुरोध पनि गर्न चाहन्छु। विशेष गरी 14 वडामा किन योजना कम भयो, किन भनेको कुरा तपाईँहरू अगाडि बढ्न सक्नुहुन्न भन्ने तपाईँहरूले सल्लाह सुझाव दिनुभयो। विशेष गरी सूत्रको आधारमा, राजस्वको आधारमा सबै योजनाहरू हामी वडा स्तरमै पठाउँछौँ र हामीले ठुलो योजना सञ्चालन गर्नलाई हामीसँग नगरपालिका भयो भने स्रोत र साधनका कारणले पनि हामी सकेनौँ। जुन जुन वडामा प्रयत्न गरेर काम गर्नुभएको छ त्यसको लागि तपाईँहरू सबैको साथ सहयोग छ। सङ्घ प्रदेशबाट आएका योजनाहरू जोड्ने कुरामा हामीले सिफारिस नगरेका होइनन्, यी सबै आएका नगरकै सिफारिस लगेर वडाकै सिफारिसबाट, तर कसरी योजना आयो भन्ने कुरा हामीले भन्दा पनि प्रदेश सरकारले विशेष गरी ध्यान दिनुभएको होला, त्यसमा जानकारी होला, आवश्यकताको महसुसमा राख्नुभयो कि होइन, चिन्तनको हिसाबमा राख्नुभयो कि, अब विशेष गरी तपाईँहरूका नै मान्यहरू हुनुहुन्छ उहाँहरूलाई विशेष गरी यो क्वेसन गर्नुहोला भन्ने तपाईँहरूसँग अनुरोध गर्ने। वडामा गएका योजनाहरू सबै ठाउँमा यो योजना सकिसकेपछि योजनाको सार्वजनिक सुनवाई नगरी सामाजिक परीक्षण गर्ने चलन छ त्यसकारण पनि त्यहाँ केही कुरा नआएको हो कि तपाईँहरू त्यही ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा खबरदारी गर्नुपर्ने हो सबै मान्छे एउटै हुन्छ भन्ने हुँदैन हाम्रो घाटको पाँचवटा आउँला बराबर छैन काम गर्दा मान्छेले गल्ती गर्न सक्छ सुधार गराउनु सुधार गर्ने गरी तपाईँहरूले त्यो ठाउँमा लानु सबभन्दा महत्त्वपूर्ण हो यो त चक्र घुमिराखेको हुन्छ कुन चक्र घुमेको बेलामा त्यो कहाँ गएर ठोकिन्छ त्यो ठोकिँदाखेरि झलाक्छ मान्छे बिउजिन्छ त्यो बिउजिँदाखेरि जे आयो त्यही कुरामा जोडेर जाने रहेछ भन्ने पनि मलाई लाग्छ विशेष गरी हामीले नगरभित्र गरेका शिक्षा स्वास्थ्य कृषि पर्यटनका कुराहरू नगर परिवारले प्रयत्न गरेको हो तर जुन प्रतिफल खोजेको जति अहिले प्राप्त नभएको भन्ने जसरी आएको छ यसलाई प्राप्त गर्नको लागि तपाईँ हामी सबै लाग्नुपर्छ त्यसको प्राप्त गर्न सकिन्छ भन्ने हो कमसेकम सुरुवात गरिएको छ सुरुवातलाई दिगो गर्नको लागि जनप्रतिनिधिहरूले सकेसम्मको कुरामा स्रोत र साधनले भ्याएकोसम्म कुरामा हामी जोड्दै अगाडि गएका छौँ यो शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसारको कुराहरू जोडेरै अगाडि गएको छौँ वडाले पनि आवश्यक भए बजेट छुट्याएर गएको छ नगरले पनि थप्ने कुरामा जोड्दै अगाडि गएको छ त्यसकारण सबै कुरो एकपटक कुरा हुँदैन शिक्षा भनेको कस्तो रहेछ भने पर्सेन्टको हिसाबमा वृद्धि हुँदै जाने अब सडक हो भने अहिले पिच गरे ठ्याक्कै अगाडि देखिने र स्वास्थ्य पनि उपचार गर्दाखेरि पाँच सात दिन लाग्ने स्वास्थ्यमा हिजो गरेका सबै कुरा विद्यालयमा पनि त्यही कार्यलाई जुन हो राम्रो त्यसलाई निरन्तर गर्दै गरेका छौँ त्यसमा सेवा थपेका कुराहरू उपकरणका कुराहरू र बिरामीको चाप के हो भन्ने कुरा हामीले यसरी बुझ्नुपर्छ स्वास्थ्यको कुरामा गर्दा शिक्षाको कुरामा गर्दा पनि कुन क्षेत्रमा पढेको कहाँ भन्दाखेरि हामीले संस्थागत विद्यालयमा अहिले प्रतिफल त आएको छ नि पोजिटिभ हामीले हेर्दा सुन्दा अलिकति सकारात्मक हिसाबले पनि गरौँ सल्लाह सुझाव पनि त्यसरी दिन्थ्यौँ विद्यालयमा जबसम्म समुदायले सक्रियतामा अग्रसर हुनेर खबरदारी गर्दैन त्यो ठाउँको प्रतिफल आउँदैन जुन ठाउँमा खबरदारी गर्नुभएको छ होडा लगायत त्यहाँका नागरिक समाजले त्यो ठाउँमा धेरै कुराहरू अगाडि बढेका छन् अब यो पर्यटनलाई जोड्ने कुराहरू जेट बोर्डका कुराहरू घ्याप्चे भिरका कुराहरू घ्याप्चे भिरको एउटा टिम आएर फेरि अध्ययन गरेर जानु भएको छ केही केही कुराहरू हाम्रो साथीहरूले पनि आवश्यकता अनुसार ल्याउन नसकेकै हो किन छलफल गर्ने कार्यान्वयन गर्ने बेलामा बिर्सेर जाने जस्तै योजनाको कुरामा हामीले

0: पर्यटन मन्त्रालयको मन्त्री र सचिवसहित आएर दुई चारजना बस्नु भएको थियो, म एक नम्बरमा राख्छु भने 10 लाख राखेर गएको छ। अब कसलाई गाली गर्न जानु त, उहाँको घरको दिने जति चाहिँ उहाँले मन्त्री चाहिँ गर्नुभएको छ, स्रोत कति भन्ने उहाँहरूलाई नचाहिने ठाउँमा 10 वटा राख्नु भएको छ। अब उहाँहरूलाई त हामीले गाली गर्न सक्दैनौँ, गाली गर्ने पहुँचमा छैनौँ, हामी त हात जोडेर माग्ने भन्दा विकल्प के छ त? अब पेट नै नगरेको हो भन्ने कसैलाई लाग्छ त्यस्तो तपाईँहरूलाई छ भने, कतिवटा योजना मागेको कहाँ कहाँ छ भन्ने फेरि हामीले अहिले पनि सबै राखेका छौँ। कुनवटामा कतिवटा योजना मागेर सिफारिस जानुभयो भन्ने पनि हामीसँग छ, त्यो कुरामा पनि हामी बसेर यो छ अब सकिएन भन्ने कुरामा छलफल गर्न सकिन्छ।
1: रामेछापको सदरमुकाम समेत रहेको मन्थन नगरपालिकाले गत आर्थिक वर्ष 82-83 पहिलो चौमासिक सार्वजनिक सुनाई वडा नम्बर 2 र दोस्रो चौमासिकको सार्वजनिक सुनाई वडा नम्बर 8 चिसापानीमा आयोजना गरेको थियो। यी सबै कार्यक्रममा नगरपालिकालाई थप जगाफी पारदर्शी र नागरिक मैत्री बनाउने प्रतिबद्धता जनाउँदै आइएको छ।
2: रामेछाप सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाको गत आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा केन्द्रित भई तयार पारिएको रेडियो सामग्री सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थरीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईंलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थरी नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485 98 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँहरूका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौ। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौँला। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
4: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक साट्ने मेला।
2: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
4: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
2: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
4: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-85
2: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
5: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
6: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
5: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
6: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
5: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
6: राष्ट्रिय परिचय पत्र नम्बर,
5: 1 प्रति पासपोर्ट साइजको फोटो,
6: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
6: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
6: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
5: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्य

0: 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त।

0: 14 पैसा नलाग्ने टोल फ्री नम्बर 16648454114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
2: लौ के पिर गरिरहेको हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
3: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
4: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
5: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
6: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869722544
6: 9840377793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
7: यो पसलमा धागो सकिएर पनि बर्बादै भयो मान्छेले पनि फोन गरेर दिक्क लाइसके यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन कहाँ जाने होला
8: न्यू धागो पसल
9: यो एउटा भक्कु मेसिन पनि थुत्रो भइसकेको छ अब एउटा मेसिन कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ यो सबै पाइने ठाउँ कहाँ होला
8: न्यू धागो पसल
9: होइन जे सोधे पनि न्यु धागो पसल भनेछ के भन्यायो
8: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यु धागो पसलमा जाने भनेर भन्या नि
2: हजुर यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह व्रतबन्ध पास्निका ड्रेस र मगर ड्रेस विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ अनि विभिन्न प्रकारका धागो सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ
4: प्रोप्राइटर दिपेन्द्र नेपाली सम्पर्क 9844137940
8: न्यू धागो पसल कृषि विकास बैंक बसेको घर मन्थली एक रामेछाप
10: हजुरको रेडियो 102.1 मेगा
11: भएको छ तर त्यसको समाधान हामी छिटै दिन्छौ र त्यो अस्पष्टतालाई हामी हटाउँछौ
12: बिजुली व्यापारबाट नेपाललाई 18.76 अर्ब रूपियाँ नाफा झापाका 18 परिवारलाई कानूनी रूपमा जग्गा धनी पूर्जा वितरण माइती घरमा सुकुम्बासीको आन्दोलन जारी बसोबासको अधिकार सुनिश्चित गर्न माग यो हप्ता देशैभर कम पानी पर्ने
13: त्यस्तो ठुलो वर्षा थिएन अंशीदेखि सामान्य बदलेको अवस्था छ विशेष गरेर यो गण्डकी प्रदेश बागमती प्रदेश कर्ण प्रदेशका एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको छ
12: र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको दोस्रो हार श्रीलंका 3-2 सेटमा पराजित जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा
14: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
12: देशभर करिब 80% धान रोपाई सम्पन्न हुनु कृषि क्षेत्रका लागि उत्साहजनक संकेत हो। समयमै भएको वर्षा र किसानको सक्रियताले रोपाईको गति केही बढ़ेको देखिन्छ। अब उत्पादन बढ़ाउन गुणस्तरीय मल सिंचाई र रोग किरा नियन्त्रणमा सरकारले विशेष ध्यान दिन आवश्यक छ। समयमै उचित व्यवस्थापन गर्न सके यस वर्ष धान उत्पादन बढ़दै खाद्य सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।
15: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20,81,15 करोड़ रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20,97,37 करोड़ रूपियाँ बराबरको वस्तु आयात तथा 3,15,29 करोड़ रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको अर्थतन्त्रलाई कसरी सुधार्ने अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
16: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ र निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यत बढ्ने पनि गरिएको छ। हो, अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ र चाहिँ नि जस्ता कुराहरू बढी बढिया छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहिले ढंगले जाला भन्न त भन्न सकिन्न।
15: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही वस्तुको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिणामका हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 रूपियाँको 502 टन पुगेको थियो। 2081-82 25,70,00,000 रूपियाँ बराबरको 1,286 टन आयात भएको थियो। तर चालू आर्थिक वर्षमा भने आयात सबै अघिल्ला रेकर्ड तोड्दै 3 अर्ब रूपियाँ नागेको छ। विभागका अनुसार 2081 सालको चैतदेखि बिउ आयात तीव्र रूपमा बढ़न थालेको हो। एक वर्षमै यस्तो अस्वाभाविक वृद्धि हुनुका कारण बारे भने सम्बन्धित निकायले अझै स्पष्ट जानकारी सार्वजनिक गराएका छैनन्। यता अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीहरूसँगको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएको, नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीहरूको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता जनाउनुभयो। झापाको अर्जनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि व्यवस्था समाधान समस्या समाधान समिति झापाले आज 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरूले कानूनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बढैयाताका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरण गरिएको थप प्रभावकारी रूपमा अघि बढ़ाइएको मन्त्रालयको दावी रहेको छ। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17,45,87,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,000,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिदेशीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री भएको हो। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,000,000 रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18,76,00,000,000 रूपियाँ फाइदा गुमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 बचत 4,53,57,00,000,000 रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणको भनाइरहेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहने शक्तिहरूबीच सहकार्य अनिवार्य भएको बताउनुभयो। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लड़ेका राजनैतिक दलहरूकै काँधमा रहेको बताउनुभयो। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले राजधानी प्रदेश कमिटिद्वारा आयोजित कार्यक्रममा ओलीले प्रदेशमा देखिएको समस्या छिट्टै हट्ने दावी गर्नुभयो।
17: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल अलमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिट्टै दिन्छौँ र त्यो अस्पष्टतालाई हामी हटाउँछौँ र स्पष्ट ढंगले प्रदेश सरकारहरू स्थानीय सरकारहरू चल्छन् र केन्द्रमा पनि जे भइराखेको छ संघीय सरकार मार्फत जे भइराखेको छ यो कस्तो अवस्था भइसक्यो भने प्रहरीले सड़कमा मान्छे देख्न नहुने, हिजोको यसो विरोधमा कुन मन्त्रीकै कसको विरुद्धमा बोलेका अरे सड़कमा देख्ने बित्तिकै पाटपिट पार्ने झ्यापझुप समात्ने लगेर छोड्ने भर्सक मुद्दा चलाउने।
15: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रृंखलासँग 3-1 सेटमा पराजित भएको हो। आज भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो।
18: सन्तोषी रावल धानमा काँडादार खपटेको प्रकोप, समयमै उपचार नगरे उत्पादनमा असर।
19: वाफिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
18: समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने विज्ञको सुझाव सहितको कुराकानीसँगै सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सरकारवालाको संशोधन प्रस्ताव, विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
18: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब धानमा कालादार खपटे किराको प्रकोपको प्रसंग। पाल्पाको पूर्वखोला गाउँपालिकामा धानमा कालादार खपटे किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। धान रोपेको 20-25 दिनमै हरियो हुनुपर्ने बोट पहेँलो हुँदै पातमा सेता धर्सा र धब्बा देखिन थालेका छन्। कृषि प्राविधिकका अनुसार यो रोग नभई वातावरण अनुकूल नहुँदा फैलिने किरा हो। यसले धानको पातको हरियो भाग खाइदिने भएकाले बिरूवाले पर्याप्त खाना बनाउन सक्दैनन्। समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुन्ना पलाउने र उत्पादनमा ठूलो असर नपर्ने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै कीट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
22: खासमा यो धानमा लाग्ने विभिन्न किराहरूमध्ये काँडेदार खपटे किरा, जसलाई हिस्पा किरा पनि भन्छौ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक्क बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन। यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौँ भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ। धानेदार विषादी हो क्या, त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले थायोमेथ्रिक ग्राम, क्लोरट्रियानिलिप्रोल 0.3 ml पर लिटर पानीमा, वाक्फिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
23: अहिले अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो, त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
22: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि, जालीले समात्ने क्या, त्यो गर्दाखेरि
23: धेरै खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला।
22: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो झलक्क बढाउने, त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तीनटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
23: सुविधा नभएको, जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
22: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको, र जानेर नोक्सानी हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले पिछादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
23: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले, कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
22: यसमा चाहिँ म किसान दाजुभाइहरूले के आग्रह गर्छु भने सामूहिक रूपमा हामी हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाली कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक शुक्रबार, भोलि नै शुक्रबार भएको हुनाले 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
18: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़
3: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ किनभने
18: समुदायको अधिकार समेट्न सांस्कृतिक सम्पदा विधेयकमा संशोधन गर्ने सांसदहरूको प्रतिबद्धता विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
6: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
5: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
18: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद
25: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा सांसदसँग छलफल गर्दैछौ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य तथा अरू संसदीय समितिका माननीय सदस्यसँग आजको संवाद श्रृंखला हेलो सांसदमा छलफल गर्दैछौ शुरूमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका बारेमा सांसद सृजना श्रेष्ठको विचार सुनौ
26: जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छु भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा

0: सुनिसकेपछि थाहा पाउनु भएको कुरा पनि हुनसक्छ, अथवा यो सुनिसकेपछि मैले आफ्नो तर्फबाट समितिको तर्फबाट अथवा संसदको तर्फबाट यो चाहिँ गर्छु भन्ने खालको त्यो कुनै प्रतिबद्धता अथवा विचार छ भने चाहिँ
1: म सकभर यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो म लाग्छ। मलाई सबैको समन्वयकारी भूमिका हुनुपर्दछ। यदि एक अर्काका सबै समुदायले समन्वय गर्न सक्यो भने अनि मात्रै त्यो सफल हुन्छ।
0: धेरै धन्यवाद समानजी विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
2: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोर्स बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि, यो एउटा एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठुलो समस्या हुन्छ नि त, होइन? त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
0: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ, त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
2: हामीले समितिमा बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन?
0: त्यस कारण प्रतिबद्धता चाहिँ के हो मान्छे?
2: पुरै प्रतिबद्धता, हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र

0: अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
1: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी, त्यसमा गर्दैछौ लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी, एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ, किनभने सबैजना ल्याएको राम्रो राम्रो, अब पुरुषै पुरुष परे त के गरौँ भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनान्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस्, लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस, मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ, कमिटिज चाहिँ प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस्, धन्यवाद।
0: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु।
2: समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा हाउ डु वी इन्क्लुड मोर अफ द कम्युनिटिज नै हो मेन, सो हाउ डु वी इन्क्लुड मोर अफ देम। एकीकृत सूचीको बारे पनि छलफल भएको थियो कि यो अघि पनि कुरा आयो, दोहोरोपन नहोस्, यो त युनिफाइड मेसेज जाओस्। र यो विधेयकको नामको पनि धेरैचोटि कुरा आइसकेछ कमिटीमा, अनि अस्ति मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भनेको यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो। फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौँ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने ग्रुपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौँ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौँ।
3: देशभर साउन 7 गतेसम्म 69.36% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार धान खेतीयोग्य 13,73,862 हेक्टर जमीन मध्ये 10,90,336 हेक्टर क्षेत्रमा धान रोपाई सकिएको हो। प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि रहेको छ, जहाँ 90.67% रोपाई सम्पन्न भएको छ। लुम्बिनीमा 80.65%, मधेसमा 78.60%, गण्डकीमा 78.36%, बागमतीमा 77.33%, कर्णालीमा 77.05% र कोशीमा 73.94% रोपाई भएको छ। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईमा सामान्य सुधार देखिएको छ। गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84% रोपाई भएको थियो भने यस वर्ष मध्य प्रदेशमा रोपाईको गति उल्लेखनीय रूपमा बढ़ेको कृषि विभागले जनाएको छ। हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। देशभर करिब 80% धान रोपाई सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि, एकै वर्षमा करिब 3.5 अर्बको खरबुजाको बिया आयात भएको छ। नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढ़ेको छ। समस्याग्रस्त सहकारीका ऋणीमाथि सरकारले कड़ाई गर्ने भएको छ। जमानीकर्ता र नातेदारको खाता पनि रोक्का हुने भएको छ। अर्ग्यानिक कृषि प्रबन्धनमा सरकार प्रतिबद्ध रहेको छ। प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी गरिएको छ। प्रदेशमा देखिएको राजनीतिक अनियलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी छ। बिजुलीको व्यापारबाट नेपाललाई 18.76 अर्ब रूपियाँ नाफा भएको छ। झापाका 18 सुकुम्बासी परिवारलाई कानूनी रूपमा जग्गा धनीपूर्ति मुआवजा वितरण गरिएको छ। माइती घरमा भने सुकुम्बासीको आन्दोलन जारी छ। बसोबासको अधिकार सुनिश्चित गर्न माग गरिएको छ। यो हप्ता देशैभर कम वर्षा हुने मौसमविदको भनाई छ र काभा पुरूष

भलिबल च्याम्पियनशीपमा नेपालको दोस्रो हार, श्रीलंका 3-2 को सेटमा पराजित। जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह ए मा परेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला,
2: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक राजस्था बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
1: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
2: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
1: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9806085530।
2: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
3: 1 प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई
1: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद, नमस्कार।
1: अब एमालेसँग कहिल्यै नछुट्टिने गरी मिल्ने तयारी छ भनेर प्रचण्ड भनिरहनु भएको छ, यसले सारमा जनतालाई के प्रभाव पार्ला?
2: यो कम्युनिस्ट पार्टीको चाहिँ के नीति हुन्छ भने ठोस परिस्थितिको ठोस विश्लेषण, त्यसकाल परिस्थिति अनुसार चल्नुपर्छ भन्ने दुईवटा मूल सिद्धान्तहरू छन्। ती सिद्धान्तले साथीहरूलाई कुनै पनि बेला डिसिजन बदल्नलाई प्रेरित गर्छ। डिसिजनमा कन्सिस्टेन्सी हुँदैन एउटै कुरा, किनकि त्यसकाल परिस्थितिले त अब फरक परिस्थिति भएपछि कन्टेक्स्ट फरक हुन्छ नि त। कन्टेक्स्ट फरक हुँदाखेरि त्यो जुन कम्युनिजमको एउटा प्रेमाइसिस हो, यो प्रेमाइसिसले उहाँहरूलाई छुट दिन्छ। त्यसैले अहिले मिल्नुपर्ने स्थिति देख्नुभयो, मिल्नुहुन्छ। भोलि ठोस परिस्थितिको ठोस विश्लेषण र देशकाल परिस्थिति अनुसारको रणनीति तयार गर्दाखेरि भोलि के हुन्छ भन्न सकिँदैन। त्यसैले यो प्रचण्डजीको ओथ अथवा कसम अथवा ओलीजीको कसम वा माधव नेपालजीको कसम चाहिँ यो एक क्षणिक हुन्छ र केही समयको लागि हुन्छ, जबसम्म आफ्नो स्वार्थ पूरा हुँदैन। जब स्वार्थ इन्ट्रेस्ट पूरा गर्नको लागि गरिएका सम्झौताहरू पछि इन्ट्रेस्ट पूरा भइसकेपछि तिनले फेरि आफ्नो बाटो लाग्छन्। यसमा हामीले विगतका इतिहासहरूमा पनि यो कुरो त पटक पटक सुन्दै आएका छौ नि त पार्टीका नेताहरू।
1: उहाँहरू दावी गर्नुहुन्छ हामी मिल्दाखेरि देशमा गर्विलो इतिहास छ, जनजीविकाका सवालमा आम नागरिकलाई हामीले प्रभाव पार्ने गरी काम गर्यौं भन्ने उहाँहरूको दावी छ नि, विकास निर्माण अर्थतन्त्र सबैमा।
2: यो चाहिँ त्यति अस्वाभाविक दावी होइन, किनभने राणा शासनको विरूद्ध लडेका पार्टीहरू हुन् उनीहरू। काँग्रेस र कम्युनिस्ट पार्टी भनेको राणाको विरूद्ध अथवा परिवर्तनको लागि लडेका पार्टीहरू हुन् र एक किसिमको डेमोक्रेसी जो उहाँहरूले बुझ्नु भएको छ होइन, त्यो डेमोक्रेसीको लागि फाइट गर्नु भएको साथीहरू नै हो काँग्रेस र कम्युनिस्ट भनेको। तर एउटा सत्य कुरो के हो भने उहाँहरू मिल्दैमा जनमत उहाँहरूको पक्षमा जाने स्थिति मैले देखेको छैन। उहाँहरूको इतिहास धेरै नेगेटिभ छ भनेर भन्नुपर्ने छैन, किनभने एउटा संघर्षबाट खारिएर आएका राजनैतिक दलहरू हुन् नेपाल।
1: उहाँहरू मिल्दा यसमा जनजीविकाका सवाल, राष्ट्रियता जोगिएको, स्वाधीनता जोगिएको, विकासले फड्को मारेको, आम मान्छेको जीवन नै फड्को मार्ने अवस्थामा परिवर्तित भएको त्यो सत्य हो त फेरि?
2: उहाँहरूले जुन दावी गरिरहनु भएको छ हाम्रो पालामा अथवा हामीले गर्यौं भनेर, केही काम नभएका पनि होइनन्, केही कामहरू भएका पनि छन् होइन। केही लाइफ एक्सपेक्टेन्सीको कुरो भयो, मेडिकेसनको कुरा भयो, एजुकेसनको कुरा भयो होइन, रोड पुल बन्ने जस्ता कुराहरू भए, यो 35 वर्षमा पक्कै पनि 35 वर्ष अगाडिसँग कम्पेयर गर्दाखेरि केही भएका छन्, ठ्याक्कै नभएको भन्ने चाहिँ होइन। तर जुन एक्सपेक्टेसन जनताले जुन फ्रिडम पाउनु पर्थ्यो, जुन पर क्यापिटा इन्कममा जुन वृद्धि हुनु पर्थ्यो, लिभलीहुड जसरी चल्नु पर्थ्यो अहिले 21औं शताब्दीको होइन मान्यता अनुसारको, त्यो चाहिँ त उहाँहरूले दिन सक्नु।
1: तर डाक्टर साहब, उहाँहरू मिल्दा वा नमिल्दा उहाँहरूको जीवन चाहिँ राम्रो भयो, जनताको जीवन त्यो तवरले राम्रो भएन नेताको जस्तो गरी भन्ने आम निराशाले भन्यो 2324 निम्ताको थियो।
2: हो, एउटा निराशा थियो, त्यो निराशालाई साथीहरूले विभिन्न किसिमले त्यसलाई प्रयोग गर्नुभयो। यद्यपि मलाई के लागेको छ भने अहिले सड़कबाट जुन सरकारहरू परिवर्तन हुने, संसदबाट बनेका सरकारहरू सड़कबाट परिवर्तन गर्दाखेरि पक्कै पनि त्यसले परिणाम दिने केही समय लाग्ने अथवा त्यसले सकारात्मक परिणाम दिनलाई त्यति सजिलो नहुने स्थिति मैले पटक पटक निवेदन गरेकै छु। त्यसैले लोकतन्त्रमा सरकार आउने र जाने भनेको लोकतान्त्रिक पद्धतिबाटै हुनुपर्छ। सड़कको नाराबाट, भीड़बाट, विद्रोहबाट यदि सरकारहरू परिवर्तन हुन थाले भने त्यसले राजनीतिक स्थायित्व दिँदैन र त्यसको जुन अस्थिरताको जगमा जुन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार अथवा अघिल्लो सरकार सुशीला कार्कीजीको सरकार बन्यो, यो अस्थिरताको जगलाई आधार मानेर काँग्रेस र कम्युनिष्टको असक्षमताकोलाई आधार बनाएर बनेको सरकारहरू थिए। यद्यपि हिजो ठ्याक्कै केही भएन, हुँदै भएन भन्ने स्थिति त होइन, तर जनताको जुन इच्छा र आकांक्षाहरू थिए, आवश्यकताहरू थिए, ती पूरा नभएको स्थिति हो। तर म तपाईँलाई के भन्छु भने फेरि कम्युनिष्ट र काँग्रेसकै पल्टामा यो देशको राजनीति जान्छ उहाँहरू मिल्दाखेरि भन्ने जस्तो चाहिँ मलाई लाग्दैन र त्यतातिर देश जानु हुँदैन भन्ने नै छ मेरो तर्क अहिले।
1: तर काँग्रेस र कम्युनिस्टको एउटा कुरा भयो, कम्युनिस्ट

0: पनि मिल्दाको अर्थ चाहिँ के
1: होइन, मिल्दाखेरि अलिकति स्ट्रेन्थ बढ्छ भन्ने एउटा सिद्धान्त त छ। वान प्लस वानले टू होइन, वान प्लस वानले इलेभेन हुन्छ भन्ने एउटा सिद्धान्त त छ। तर अहिले जनताले नीति हेर्ने स्थिति तयार हुँदैछ बिस्तारै, कसको नीतिले जनताको हित हुन्छ भन्ने कुरो अहिले प्रधान हुँदै गएको छ, किनकि यो सरकारका पनि कतिपय नीतिहरूले जनता आजित थिए छन् होइन। त्यसले गर्दा अब नीति प्रधान जब देश हुँदै जान्छ, जति नीति प्रधान हुँदै जान्छ पोलिसीमा डिबेट हुन थाल्छ, थियरीमा डिबेट हुन थाल्छ, कस्तो सरकार, सरकारको काम के हो भन्ने कुरोमा जति डिबेट हुँदै जान्छ नि भोपालजी, त्यत्तिकै कम्युनिस्ट पार्टीको वर्चस्व कमजोर हुँदै जान्छ। त्यसैले मैले के देखेको छु भने समाजवादी र साम्यवादी साथीहरू अब जतिसुकै परिवर्तन खोल, जतिसुकै नयाँ नयाँ ओढे पनि उहाँहरूले युवालाई ल्याउनुहोस्, महिलालाई ल्याउनुहोस्, जनजातिलाई नेतृत्वमा ल्याए तापनि यदि नीति बेठिक छ भने अनुहार चाउरी नपरेको अनुहारले पनि केही गर्नेवाला छैन, कुर्सा सुरुवाल लाएर पनि केही हुनेवाला छैन, वा धोती र गम्छा ओढेर पनि केही हुनेवाला छैन भन्ने कुरो त विगतका विभिन्न सरकारहरू विभिन्न किसिमले बने होइन, त्यसले त देखायो नि। त्यसैले अहिले समाज चाहिँ नीतिगत डिबेटमा जान खोज्दैछ, नेपाली समाज अब बहस नीतिमा हुँदैछ, कहाँनिर चाहिँ कमजोरी भयो, खालि अनुहार हेर्ने पक्षमा छैन समाज। त्यसैले हिजो कम्युनिस्ट पार्टी र काङ्ग्रेस पार्टीको नीतिले यो देश अप्ठ्यारोमा परेको हो। अब उहाँहरू मिल्दैमा के चाहिँ नीति परिवर्तन हुन्छ, मार्क्सिस्ट थियरी कार्ल मार्क्सले निर्माण गरेको, लेनिनले बुझाएको अथवा माओ सेतुङले भनेका नीतिहरू नेपालका कम्युनिस्ट पार्टीहरूले छोडे भने कम्युनिस्ट पार्टी नै रहँदैन होइन। बिपीले भनेको अथवा मनोहर लोहियाहरूले अथवा तपाईँको जवाहरलाल नेहरूहरूले भनेको समाजवादबाट बाहिर नेपाली काङ्ग्रेस जान सक्ने स्थिति छैन, उसको एउटा ताराले नै समाजवाद भन्छ। त्यसैले मैले अहिले के देखेको छु भने अब समाज, नेपाली समाज चाहिँ अब नीतिमा बहस गर्ने स्थिति तयार भएको हुनाले टाउके नेताहरू, ठुल्ठूला नेताहरू जति युनाइट भए पनि त्यसले परिणाम दिन्छ जस्तो मलाई लाग्दैन।
0: ए भनेको कम्युनिस्ट मिलुन वा नमिलुन कुनै त्यसको प्रभावको हिसाबले अर्थ रहने छैन तपाईँको कुरा।
1: एकदमै एकदमै।
0: अब काङ्ग्रेस चाहिँ फुट्न लागेका छन्, यसको गहन असर के देखिनेवाला देख्नुहुन्छ?
1: अब स्वाभाविक रूपमा काङ्ग्रेस चाहिँ अब यो फुट्दै जुट्दै गरेको पार्टी हो, र तपाईँलाई म भन्छु काङ्ग्रेसको विषयमा मेरो तिखो टिप्पणी हुँदै आएको छ। यो एउटा पार्टी होइन, यो घटक हो, स्वार्थहरूको समूह हो यो नेपाली काङ्ग्रेस भनेको।
0: हजुर,
1: त्यहाँ असाध्यै स्वार्थ धेरै छन्, असाध्यै मलाई सेल्फिस पिपुलहरू ठूलो संख्यामा जम्मा भएको संस्था हो नेपाली काङ्ग्रेस। यद्यपि त्यसले लार्जर कन्टेक्स्टमा हेर्दाखेरि डेमोक्रेसी भन्छ, सोसियलिजम भन्छ होइन, इक्वालिटी भन्छ, इकोनोमिक इक्वालिटी भन्छ नि त नेपाली काङ्ग्रेसले त
0: होइन,
1: चार तारा मध्ये यी विभिन्न ताराको यसरी व्याख्या हुँदै आएको छ। उहाँहरूले उहाँहरूको बुकमा लेखिएको कुरा पनि, किताबमा लेखिएको कुरो पनि त्यही हो। तर त्यहाँको एउटा प्रब्लम के छ भने त्यो स्वार्थै स्वार्थहरूको समूह हो। त्यसैले यो स्वार्थै स्वार्थको समूहले जबसम्म स्वार्थ मिल्छ उनीहरू एक ठाउँमा हुन्छन्, स्वार्थ नमिल्ने बित्तिकै छुट्टिन्छन्। स्वार्थमा असर परेपछि फेरि अब जित्न सकिँदैन। अब हेर्नुहोस् एकचोटि स्थानीय निर्वाचन जो हुँदैछ, अब यो स्थानीय निर्वाचनमा काङ्ग्रेसका दुईटा समूह जाँदाखेरि पक्कै पनि डिफिट हुन्छन् उनीहरू धेरै नै। त्यसपछि फेरि मिल्छन्, पहिला गिरिजा कोइरालाको पालामा नि त्यही भएको हो होइन, शेरबारजीले पार्टी फुटाएर युनाइट पछि युनाइट भएको त हो नि। त्यसैले यो ग्रुपको चाहिँ म नेपाली काङ्ग्रेसको टुट्ने फुट्ने भन्ने कुरो चाहिँ एकै ठाउँमा हुँदाखेरि पनि स्वार्थ मिल्नुपर्छ उहाँहरूको, भागभन्डा नगरिकन काङ्ग्रेस टिक्नै सक्दैन, किनकि स्वार्थहरू सबैको स्वार्थ पूरा हुनुपर्छ। त्यसैले मैले काङ्ग्रेसको टुट र फुटसँग जबसम्म उनीहरू एकचोटि चुनाव नराम्रोसँग हार्दैनन् तबसम्म मिल्दैनन्, जब चुनाव जित्छन् त्यसपछि यिनीहरूमा टुटफुटको श्रृङ्खला, स्वार्थहरू बाहिर आउने यो क्रम त हामीले अब होइन 30-35 वर्ष त नेपाली काङ्ग्रेस हामीले
0: त्यसको इम्प्याक्ट नेपाली समाजले कस्तो भोग्नु पर्नेवाला छ त्यसको अर्को कोणबाट हेर्यो भने चाहिँ
1: होइन, काङ्ग्रेस फुटेर नेपालको डेमोक्रेसी तलमाथि हुँदैन। हेर्नुहोस्, एमाले अथवा माओवादीहरू फुटेर नेपालको डेमोक्रेसी तलमाथि हुँदैन, किनभने अहिलेको पुस्ता डेमोक्रेसी प्रति प्रतिबद्ध छ, यो पुस्ता अझ मैले देखेको त यो फ्रिडमतिर गइराखेका छ। हामीलाई रोक्ने किन, तिमी रोक्ने को हौ भनेर प्रश्न गर्न थालेका छन् मान्छेहरूले। मलाई व्यवसाय गर्न रोक्ने तिमीले किन, मेरो इन्डिभिजुअल फ्रिडमलाई रोक्ने तिमी को हो होइन, मेरो राइटलाई म प्रयोग गर्छु तिमी रोक्ने किन, मैले कमाउन पाउने ठाउँ मलाई नदिने किन, तिम्रा नियमहरूले मलाई बाँध्ने किन भनेर अहिलेको तन्नेरी पुस्ताले त्यो प्रश्न गर्न थाल्यो। यही कुरो भारतमा पनि लागू हुन थाल्यो। अब मलाई रोक्ने किन, मलाई फेयर जजमेन्ट तिमी किन गर्दैनौ, ठिक छ मेरो क्षमता छैन, ठिक छ क्षमता नभएका मान्छेहरूलाई किन तिमी चान्स दिँदैनौ भनेर अहिले क्रमशः साउथ एसियामा यो प्रश्न उठ्या छ, शासकहरूको विरुद्ध प्रश्न चाहिँ उठ्या छ।
0: अब भारत करिब करिब त्यो पनि अछुतो नरहने खतरा देखिरहेछ, ठिक हो होइन।
1: त्यसैले मलाई होप आउँदो पुस्तासँग अहिलेको नयाँ पुस्तासँग तपाईँ हाम्रा छोराछोरी भनौँ न, तपाईँको त अलि सानो होला, मेरो त अलि हुर्किया छन् नि त. हाम्रा छोराछोरीहरूमा एउटा के मैले अहिले राम्रो के देखेको छु भने, जस्तै बालेनजीलाई एउटा पुस्ताले राम्रै समर्थन गर्यो रासोपालाई, होइन, तर उहाँहरूका पछिल्ला नीतिले त्यो यो अहिलेको पुस्तामा क्रमशः फ्रस्ट्रेसन आउन थालेको छ. किन फ्रस्ट्रेसन आयो त भन्दाखेरि, अनि मैले भन्ने गरेको छु भाइ हो बहिनी हो, नीति हेर, अनुहार हेरेर हुँदैन, होइन, तिमीले उमेर हेरेर हुँदैन. त्यसैले डेमोक्रेसी चाहिँ उमेरले चल्ने पनि होइन, अनुहारले चल्ने पनि होइन, जातले चल्ने पनि होइन, डेमोक्रेसी नीतिले चल्ने हो. यदि नीति सैल्याए लोकतन्त्र चल्छ, प्रजातन्त्र भन्ने चल्छ, जनताका जनजीविकाहरूको समाधान हुन्छ. यदि हामीले नीति सही ल्याएनौ भने, जस्तै अहिले नरेन्द्र मोदीजीले हिजो अनसन बस्ने एकजना होइन उहाँको विषयमा उहाँले तुरुन्तै फास्ट ट्र्याकबाट होइन नीटको एक्जामिनेसनको भनेर उहाँले स्टेटस पोस्ट गर्नुभएछ, ठक्क आयो. भनेपछि त्यो भने के त भन्दाखेरि, जनताका समस्याहरूलाई नेतृत्वले तत्काल एड्रेस गर्नुपर्छ. यदि मैले पो म्यान्डेट लिए हो त, मैले जे गर्छु म ठिक गर्छु, अरूले भने हुन्छ भनेर हिजो केपीजी बर्बाद हुनुभयो, शेरबहादुरजी बर्बाद हुनुभयो, त्यसो गर्दाखेरि के भयो, काङ्ग्रेस र कम्युनिस्टको भविष्यमाथि प्रश्न उठ्यो नि त. यदि यो सरकारले त्यहाँबाट सिकेन, हाम्रो सरकारले पनि त्यहाँबाट सिकेन, र अलिकति सिकेको जस्तो पनि लागेको छ मलाई, बालेन प्राइम मिनिस्टरजीले अलिकति सिक्नु भयो कि जस्तो पनि लागेको छ. अहिले उहाँ कम्युनिकेसनमा पनि बस्न थाल्नु भएको छ, र एक दुईटा ट्याक्सहरू जो अनैतिक थिए, अवैधानिक थिए, जनविरोधी थिए, ती ट्याक्सहरू अहिले हटाइदिनु भएको छ. म तपाईँको यो पपुलर माध्यमबाट प्रधानमन्त्रीजीलाई थ्याङ्क्स भन्न चाहन्छु. म चाहिँ आलोचक मात्रै होइन, म सही कुरोलाई सही र गलतलाई गलत भन्ने मान्छे हो.
0: त्यसो भए तपाईँ यो खास गरी काङ्ग्रेस जोडिँदा वा नजोडिँदा, टुक्रिँदा, खास गरी देशको प्रजातन्त्रलाई खासै असर पर्दैन?
1: होइन, खास कुनै असर पर्दैन. असरै पर्दैन. म तपाईँलाई प्रश्न भन्छु, बोर्डरको सेक्युरिटी कसले गरेको छ? नेपालको पुलिसले गरेका छ, नेपालको आर्मीले बोर्डरको सेक्युरिटी, यो देशको रक्षा कसले गरेका छ भन्दा, त्यो नाङ्गै बसेका बोर्डरवासीहरूले गरेका छन्, जसलाई सरकारले, यो सरकारले त 100 रुपियाँमा ट्याक्स पनि लगाइदियो आज, पुराना सरकारहरूलेदेखि यो सरकारसम्मले जसको कहिल्यै पनि सहयोग गरेन, सुरक्षा दिएन, होइन, तिनीहरूलाई कुनै एक पैसाको सहयोग गरेन, ती जनतालाई जनता मानेन, तिनले सेक्युरिटी गरेका छन्, चाहे त्यो पूर्वको बोर्डर होस्, चाहे पश्चिमको बोर्डर होस्, चाहे दक्षिणको बोर्डर होस्, चाहे उत्तरको बोर्डर होस्, नेपालको सिमानाको रक्षा कसले गरेका छ, नेपालको सरकार कसले चलाएको छ, हेर्नुहोस्, त्यो साग बेच्नेले पनि नेपालमा ट्याक्स तिर्छ. कहीँ कहिल्यै मैले ट्याक्स, मेरो पैसा कहाँ गयो भनेर प्रश्न गरेका छैन जनताले, गरेका छ. तपाईँको इन्कममा तपाईँलाई खुरुखुरु तपाईँ ट्याक्स तिर्नुहुन्छ, तर तपाईँले कहिले पनि प्रश्न गर्नु भएको छैन, सरकारलाई चाहिए होला, विकास छैन, होइन, रोड बनाउन छैन, पुल बनाउन छैन, बच्चाहरूले पढ्ने स्कुलमा खर्च गरे होला, ठिकै त होला नि भनेर खुरुखुरु नभएदेखि एन्टी ट्याक्स मुभमेन्ट यो देशमा उहिले चलिसक्नुपर्ने, नो ट्याक्स सिस्टम चलिसक्नुपर्ने. हामी त यति सहयोगी रहेछौ नि त जनता, त खुरुखुरु ट्याक्स तिरेका छौँ, तिनलाई पालेका छौँ, प्रश्न कहिले गरेका छैन नि. त्यसैले हेर्नुहोस्, डेमोक्रेसीको रक्षा यहाँ शासकहरूले गरेका होइन, नेपालको डेमोक्रेसीको रक्षा भन्नुहोस्, नेपालको सोभरेन्टीको रक्षा भन्नुहोस्, वा नेपालको नेसनल इन्टिग्रिटीको रक्षा भन्नुहोस्, त्यो नेपाली जनताले स्वस्फूर्त गरेको. तर कहिले कहिले जनता अप्ठ्यारोमा परेका छन्, यसो मुक्ति खोज्छन्, भुङ्रोमा पर्छन्, भएको त्यही छ अहिले.
0: त्यसमा कम्युनिस्ट मिल्दा वा कंग्रेस विभाजित हुँदा, त्यसको सारभूत रूपमा अहिलेको सिचुएसनमा चाहिँ नेपालमा तपाईँले त्यो इम्प्याक्ट देख्नुहुन्न. अब तर काङ्ग्रेसले भन्दै आएको डेमोक्रेसी खतरामा पर्छ, हामी फुटफुट हुँदा जोखिममा पर्दा भन्छ, कम्युनिस्टहरू के भन्छन् भन्दा हामी छिन्नमिन्यौ भयो भने चाहिँ राष्ट्रियतै खतरा पर्छ भन्छन्, यी दुईटाको भाषिकियो छ विगतदेखि. तपाईँले त्यो राष्ट्रियताको र स्वाधीनताको खतरा पनि देख्नुहुन्न, डेमोक्रेसीको खतरा पनि देख्नुहुन्न? त्यसो भए
1: एकदमै कुनै खतरा छैन. डेमोक्रेसी, काङ्ग्रेसले भनेको डेमोक्रेसीमा अब देश चल्दा नि चल्दैन, चल्नु पनि हुँदैन.
0: त्यसो भए अब अहिलेको सरकारले गरिरहेको कामले चाहिँ कति जोगिएको अवस्था छ देशको डेमोक्रेसी? आम जनतामा जो सुशासनको भोक थियो वा डेलिभरीको अपेक्षा थियो, ती भोकहरू पूरा हुँदै गएको देख्नुहुन्छ कि बाटो गलत समय हो?
1: तपाईँ त एकदम सोसियल मिडियामा एक्टिभ हुनुहुन्छ, तपाईँलाई अहिले कस्तो लागेको छ? पहिलाकै क्रेज बाँकी छ बालेन्द्र शाहजीको सरकारमा? छैन नि,
0: होइन,
1: मान्छेले प्रश्न गर्न थालेका छन् नि अहिले. किन त्यो प्रश्न गर्न थाले त भन्दाखेरि, संसदमा तिमी रेस्पोन्सिभ हौ, उत्तर देऊ, किनकि तिमी पार्लियामेन्ट्री डेमोक्रेसीको प्रधानमन्त्री हो, तिमी संसदबाट निर्वाचित प्रधानमन्त्री हो भन्ने स्वर छ कि छैन अहिले? उहाँकै समर्थकहरूले, उहाँलाई भोट हाल्नेहरूले भनिराखेका छन् नि, तिमी उत्तर देऊ, नभाग, तिमीले उत्तर दिनुपर्छ, किनभने डेमोक्रेसी भनेको रेस्पोन्सिभ, उसले उत्तर दिनुपर्छ, प्रत्येक प्रश्नको उत्तर एक्जिक्युटिभ हेडले दिनुपर्छ भन्ने सिद्धान्त हो नि त. अहिले नजाने छ र मान्छेहरूले जान्न थाल्या छन् नि, बुझ्न थाल्या छन् नि, पार्लियामेन्टप्रति तिमी रेस्पोन्सिबल हौ भनेका छन् नि, होइन, अननेसेसरी ट्याक्स नलगाऊ भने नि त मान्छेहरूले. यदि बालेन शाहका जुन 51 लाख चान्चुन भोटरले रासोपाको कति 51 लाख चान्चुन भोट आयो, होइन, 49 लाख चान्चुन भोट आएको छ, होइन, हो त्यो 51 लाख मान्छेले यो ट्याक्सको विरोध नगरेको भएदेखि सबैले समर्थन गरे भएदेखि बालन शाहजीले फिर्ता लिनुहुन्थ्यो र त्यो ट्याक्सको एक्लै फिर्ता लिनु भएको छ फाइनेन्स मिनिस्टरलाई राख्नु पनि भएको छैन हो घटना हेर्नुहोस्
0: हजुर
1: उहाँले एक्लै स्टेटसमा ल फिर्ता भयो भनेर स्टेटस राख्नुभयो र क्याबिनेटबाट डिसिजन गर्नुभयो धेरै मान्छेलाई लाग्यो फेसबुकबाट तपाईँले फिर्ता लिँदैमा फिर्ता हुन्छ भन्ने विद्वानहरू पनि यो देशमा जन्मे
0: हजुर
1: फेसबुकमा कसले राख्यो हो त्यो प्रधानमन्त्रीले राख्या हो यो वेस्ट मिनिस्टर क्याबिनेट सिस्टम हो हाम्रो यसमा प्रधानमन्त्री अल इन अल हो पार्लियामेन्टमा उसको अब्सोल्युट मेजोरिटी छ अनि उसले लेख्या नभएदेखि कसले लेख्या हुन्छ त तिमीले लेखा चाहिँ हुन्छ त भन्ने गरेका छौ
0: हजुर
1: उसले लेखिसकेपछि उसले महसुस गर्यो क्रिटिसिजम भयो बालेन शाहको त्यो क्रिटिसिजमलाई बालेन्द्र शाहजीले महसुस गर्नुभयो र उहाँले के गर्नुभयो यो दुईटा ट्याक्सलाई हटाउँछु भनेर भन्नुभयो अब म आग्रह गर्न चाहन्छु तपाईँकै मिडिया मार्फत बिजुलीमा लागेको कर पनि हटाऊ सरकार त्यो कर पनि अन्यायपूर्ण छ किन छ भने तपाईँ विदेशीलाई 6 रुपियाँको दरले बेच्नुहुन्छ बिजुली हामीलाई 12 रुपियाँ छ नेपालीलाई त्यसमा फेरि भ्याट लगाउँदाखेरि त्यो कुनै एङ्गलबाट पनि न्यायसङ्गत देखिँदैन बिजुली त तपाईँ 6 रुपियाँमा बेच्नुहोस् नेपालीलाई 6 रुपियाँमा ल्याउनुहोस् बढाउने कुरो होइन घटाउने हो तपाईँ बिजुलीको कर हटाउनुहोस् यो राइड सेयरिङ गर्ने बच्चाहरू युवाहरू हिजो तपाईँलाई बालेन दाई रवि दाई भन्दै भोट हालेर घाँटी सुकन्जेल कराउँदै हिँडेका युवाहरू हुन् ती तपाईँबाट होप राखेका थिए तर तपाईँले तिनलाई कर लगाइदियो अग्रिम कर भनेको छ त्यहाँ इन्कम ट्याक्समा तपाईँले दर्ता गर्ने सिस्टम ल्याउनुभयो त्यसो गर्दाखेरि ती युवाहरू आज फ्रस्ट्रेसन छ तिनीहरूमा त्यो हटाइदिनुहोस् व्यापारीहरूलाई थुन्से गर्न काम छोड्नुहोस् धरपकड गर्न जसले नि सक्छ कुनै पनि आतंककारी सरकारले जनतालाई तर्साउन गाह्रो छैन नि तर्साएर शासन गर्ने होइन रेस्पेक्टका साथ शासन गर्नुहोस् हामीले त भनेका छौँ नि हो यही लाइनमा उनका समर्थकहरू पनि त आए नि अहिले त्यसैले म भन्छु जनता कसैको पनि पेवा हुँदैन भूपालजी हिजो यही जनता हो प्रचण्ड प्रचण्डलाई काम्रेड भनेर कपाल पनि प्रचण्डको जस्तो पार्थे यहाँ युवाहरू हो केपी बा आई लभ यु भनेर मुखमा चुप्पी खान जान्थे यिनै मान्छेहरू यिनै मान्छे आज के हिजो के भने बालेन्द्र रवि दाई हाई हाई भनेर भने म यही घटनाहरू सम्झाउन चाहन्छु बालेन्द्र रविजीलाई कि यही घटना आज केपीजी भनेपछि आई लभ यु भन्छन् र अर्थोकै भन्छन् प्रचण्डजी भनेपछि होइन त्यो ठाडो कपाल बाल्न थाले छन् र छैनन् अहिले बरु बालेनका कालो चस्मा लाउन थालेका छन् छुस दाढी पाल्न थाले थिए अब त्यो दाढी पनि काट त्यसैले के बुझ्नु पर्यो भने जनता कसैको पेवा होइन रैती होइन यसले आफ्नो स्वार्थ हेर्न जानेको छ
0: त्यो
1: नीतिले बालेन शाहको सरकारको नीतिले मलाई मेरो हित हुन्छ त्यसैले म समर्थन गर्छु भने हो हिजो केपीजीलाई त्यो अनुहार देखेका थिए प्रचण्डजीलाई देखेका
0: थिए बालेन सरकार अब कुरा सुनेर ब्याक पनि हुने रहेछ यसले शासन चाहिँ सन्तुलित गर्दै लाने देख्नुहुन्छ कि बाटो बिराउनेवाला खतरा छ यो अन्तिम कुरा मेरो तपाईँलाई सोधे त्यसपछि टुङ्ग्याउँछु
1: मैले अलिकति होप देखेको छु जहाँ उहाँले यो ट्याक्सलाई हटाउने कुरा गर्नुभयो त्यसले मलाई अलिकति होप अहिले के जगाएको छ भने क्रिटिसिजम हामी जस्ता औंला ठड्याउनेहरू हामी कहाँ सोसल मिडिया पनि बलियो छ हामी कहाँ तपाईँको मिडियाहरू होइन हामी बलियो मिडिया भएको देश हो यो र हामी जस्ता मान्छे पनि त छौ नि हामी शत्रु होइन कसैको होइन हो हामी प्रश्न उठाउन थालेपछि प्रश्नलाई सम्बोधन गर्न बिस्तारै बालेन सरकार तयार छ जस्तो लागेको छ मलाई त्यसैले यो सकारात्मक सन्देश मैले देखेको छु म त्यति अहिले निराश छैन बिचको केही समय त उहाँ ब्रेक छैन मेरो गाडीको भन्दाखेरि त मलाई ब्रेक बिनाको गाडी चलाउने सरकार 3 करोड मान्छे राखेर कसरी हिँड्छ यो ब्रेक बिनाको सरकार ब्रेक लगाऊ तिमी ब्रेक हाल नभए एक्सिडेन्ट हुन्छ भनेकै हो तर अहिले बेला बेलामा ब्रेक लाउन पनि सकिन्छ भन्ने एउटा छनक प्रधानमन्त्रीले दिनुभएको छ र त्यसबाट अलिकति होप जागेको छ यदि प्रधानमन्त्रीले आफूलाई करेक्सन गर्नुभयो भने करेक्सन गर्दै हिँड्नुभयो भने मैले मात्र देश चलाउने हो मेरो किचन क्याबिनेटबाट मात्र देश चल्छ अरू सब भाँडमा जाए भनेर भन्नु थाल्नुभयो भने त्यसले दुर्घटना निम्त्याउँछ होइन यसै गरेर करेक्सन गर्दै ठिक छ अनुभव नभएको प्रधानमन्त्री हुनुहुन्छ करेक्सन गर्दै हुनुहुन्छ भने त्यसले हामीलाई के गर्छ र उहाँको जय जयकार गर्न हामीलाई के गाह्रो छ र तर नीति सही लिनु पर्यो सही नीति भयो भनेदेखि यो सरकार राम्रैसँग चल्छ
0: हस् तपाईँलाई धेरै धेरै धन्यवाद
1: धन्यवाद तपाईँलाई पनि नमस्कार
2: रेडियो पाव घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगा
3: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
8: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
8: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
8: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज, किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
8: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ। सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ। सम्पर्क नम्बर 9854040892 र 0485403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
0: हजुरको रेडियो 102.1 MHz।
12: रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: This is the BBC. There are no...

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ त्यो फेरि
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाईप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरूद्ध ठूलो सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुथीहरूसँग कार्यवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढ़ी अवरोध सृजना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। बीबीसीकी योलान नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। ककरोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कड़ा कार्यवाही गर्न सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढ़ी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड़ पाउण्ड भन्दा बढ़ी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लंघन गरेको मामिलामा गुगललाई $1 अर्ब जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागवण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
4: राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सर्वा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला। हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौं।
0: शिक्षा मन्त्रीले भने जस्तो प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
5: पुरै मेरिटोक्रेसीकै कुराहरू मात्र गरेर पनि यसले हाम्रो देशमा भएको विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले नकार्छ। मेरिट मात्रै भन्नु पनि त्यो इट्स अ लोडेड वर्ड। तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो चाहिँ भने सबै काङ्ग्रेस एमाले र माओवादी र अरू सरको दलहरूको यो जुन चाहिँ भागभन्दा छ नि यसले चाहिँ विश्वविद्यालयले एकदमै ध्वस्त बनाएको थियो।
0: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धताबारे थप भन्न सकिने बताउँछन्।
1: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्, त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। तर उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ त्यो फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो, यो कुराहरू स्पष्ट हुन लागि छ। तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
0: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनैतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार तेस्रो साता सरकारले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलीजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। कांग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी शुरूमा प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
2: त्यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस्थ्य जुन पहिला थियो मेरो विचारमा जनताको अगाडि त्यो छल्नु भयो।
0: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
2: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति उनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो। पदका निम्ति लुचाछुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
0: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा संघको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ। त्यसो भए
2: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका यो सरकार बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान् तेलान् भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
2: होइन, त्यसलाई चाहिँ मलजल गरेर म ठान्दिनँ, किनभने संघीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्य न्यासित रूपले जोडिएको छ। प्रदेशलाई तपाईँले झिकिदिनु भयो भने संहिता नै खारेज हुन्छ। जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्र स्वतन्त्र पार्टीका कतिपय नेताहरूलाई लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनु हो भने हाम्रो संघीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले। त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ। प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ, प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ र प्रदेशको जुन अधिकार छ अहिले प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई पनि चलायमान बनाउने, प्रदेश र संघका बीचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने, प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने, त्यतातिर हामी लाग्नुपर्छ। प्रदेशलाई खारेज गर्ने होइन, यदि राष्ट्रसभाले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतिनिधित्वबाट प्रदेश बनाउने भन्ने, प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन्, जुन जनसङ्ख्या छ, जुन जनसङ्ख्याको सामाजिक संरचना छ, बनोट छ, त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो। उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ।
0: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन। अहिले त्यसो भने
2: संघीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ, संघीयताको विरोध गर्नेहरूलाई केही सामल छ त्यसले दिन्छ, तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ। त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई, प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै गइरहेछ।
0: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला?
2: म्यानेज गर्न नसके नचाहेको नियतै ठिक छैन। हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छ नि त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच हो यो। उनीहरूको नियत प्रदेशको विकासको छैन, उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो। त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला गेन्जीको आन्दोलनमा खाए, त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति यिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दैन यसबाट।
0: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
3: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लीक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्रैक अदालत गठन गर्ने भनेका थिए। उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ। युवाको भविष्यमाथि खेलवाड गर्ने कुनै पनि व्यक्तिलाई छोडिने छैन। प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .rg.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रथमको 95.5 MHz बाट पनि सुनिरहनु भएको छ।

गएको आर्थिक वर्ष 2082-83 ₹24,11,66,95,00,000 को वैदेशिक व्यापार भएको छ। अनुसार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,000,00 वस्तु आयात र 3,15,29,00,00,000,00 निर्यात भएको। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% छ। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,00,000 आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको। आर्थिक वर्ष 2081-82 नेपालले 17,45,27,00,000,00 बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,00,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। आन्तरिक विवादमा जेलिएको नेपाली कंग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन तर्फ पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय दल मार्फत नयाँ दल गठन गर्नसम्म रणनीति बनाएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले नेकपा एमाले छाडेको 3 मन्त्रालयमा कंग्रेसका 3 मन्त्रीलाई अतिरिक्त मन्त्रालयको जिम्मेवारी तोक्नु भएको छ। एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिएसँगै आज नेपालको संविधानको धारा 168 पदारा 2 बमोजिम गठन भएको मन्त्री परिषदमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष कार्य विभाजन सिफारिश गर्नुभएको। सिफारिश अनुसार आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयमा यसअघि सहकारी विषय हेर्ने जिम्मेवारी पाउनुभएकी मन्त्री बिनु राय माझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा पर्यटन विषय हेर्न सुरेश श्रेष्ठलाई सोही मन्त्रालय र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा युवा तथा खेलकुद विषय हेर्ने मन्त्री उर्मिला नेपाललाई कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। डाक्टर गोविन्द केसीले धनगढ़ीबाट सत्याग्रह अनशन शुरू गर्नुभएको छ। धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर बिहिबार दिउँसोबाट डाक्टर केसीले सत्याग्रह शुरू गर्नुभएको। केसीले धनगढ़ीमा अनशन बस्न बुधबार साँझ धनगढ़ी पुग्नुभएको थियो। केसी धनगढ़ी पुगेर उहाँ सोही धर्मशालामै बस्नुभएको थियो। बिहिबार दिउँसो पत्रकार सम्मेलन गरेर उनले सत्याग्रह शुरू गरेका छन्। रामेछापको पुरानो सदरमुकाम स्थित रामेछाप बजारमा साप्ताहिक बिहिबारे हाटमा खसी बाख्रा बिक्री गर्दा तिर्नुपर्ने कर वृद्धि भएपछि किसान तथा व्यवसायी आक्रोशित बनेका छन्। चालू आर्थिक वर्षदेखि हाटमा एउटा खसी वा बाख्रा बिक्रीका लागि प्रतिगोटा 100 रूपियाँ कर तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि सोही हाटमा एउटा खसी वा बाख्रा बिक्री गर्दा 60 रूपियाँ मात्र कर तिर्नुपर्ने व्यवस्था थियो। रामेछाप नगरपालिकाले चालू आर्थिक वर्षका लागि उक्त साप्ताहिक हाट बजार 2,50,000 रूपियाँ ठेक्का लगाएको छ। ठेक्का सम्झौतापछि कर दर बढ़ाएसँगै हाटमा खसी बाख्रा बिक्री गर्न आउने किसान र व्यापारीले अतिरिक्त आर्थिक भार परेको गुनासो गरेका छन्। रामेछाप प्रहरीले एक महिलामाथि जबरजस्तीकरण गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाना देवी गाउँपालिकाकी एक महिलाले दिएको जारीका आधारमा प्रतिवादी तिलक बहादुर नेपाली पक्राउ परेका हुन्। पीड़ित महिला आफ्नै घरको कोठामा एक्लै सुतिरहेको अवस्थामा नेपालीले गत साउन 4 गते बिहान करिब 2 बजे घरको ढोका फुटाई जबरजस्ती घरभित्र प्रवेश गरी करनी गर्ने प्रयास गरेका थिए। प्रहरीका अनुसार प्रतिवादीले जबरजस्ती करनी गर्न खोज्दा पीड़ित महिलाले खुकुरी लिएर प्रतिकार गरेकी थिइन्। प्रतिकारको क्रममा प्रतिवादीको बायाँ पाखुरामा चोट लागेको थियो। त्यसपछि प्रतिवादी घटनास्थलबाट फरार भएका थिए। घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चोप्राङ रामेछापबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा प्रतिवादीलाई मन्त्री नगरपालिका एकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज माधव ढुङ्गेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ अत्यन्त दूरदर्शी राष्ट्रवादी र युगद्रष्टा
नेता भएको बताउनु भएको छ। पुष्पलाल श्रेष्ठको 48वां स्मृति दिवसका अवसरमा आज उहाँको जन्मथलो रामेछापको भङ्गेरीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता ढुङ्गेलले पुष्पलाल श्रेष्ठले नेपालको राजनीतिक भविष्य धेरै पहिले नै देख्नु भएको उल्लेख गर्नुभएको छ। स्मृति दिवसका अवसरमा भङ्गेरी स्थित अमर शहीद गंगालाल श्रेष्ठ तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिगमा युग द्रष्टा नेता भएको बताउनु भएको छ। पुष्पलाल श्रेष्ठको 48वां स्मृति दिवसका अवसरमा आज उहाँको जन्मथलो रामेछापको भङ्गेरीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता ढुङ्गेलले

Llegaría Katia. गाउँका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले बुधबार श्री शारदा संस्कृत माध्यमिक विद्यालय रामेछाप आठपावी आखरकमा आयोजना गरेको एक दिन निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट 150 जना स्थानीय लाभान्वित भएका छन्। विद्यालयसँगको समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकको स्वास्थ्य परीक्षण, आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा निशुल्क प्रदान गरिएको थियो। शिविरमा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पुरानो खोकी, हाड जोड्ने, पिनाश नसा सम्बन्धी समस्या, छालाका रोग तथा बाथ लगायतका विभिन्न स्वास्थ्य समस्याको विशेषज्ञ चिकित्सकद्वारा परीक्षण गरिएको थियो। काभ्रे फलाञ्चोकको भुम्लु गाउँपालिका 8 भुम्लु टारमा विद्युतीय खम्बा बाँध्ने तारमा करेन्ट प्रवाह भएपछि एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे फलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार मृत्यु हुने महिला भुम्लु गाउँपालिका 7 फलाटी निवासी देवी उप्रेती रहेका छन्। स्थानीय बजारमा दूध पुर्याउन सोही बाटो प्रयोग जाने क्रममा विद्युतीय खम्बा अड्याउन प्रयोग हुने तारमा करेन्ट प्रवाह पाएको अवस्थामा करेन्ट लागेर उनको घटनास्थलमा मृत्यु भएको थियो। महोत्तरीमा सर्पको टोकाईबाट 8 वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिवास नगरपालिका 12 विजलपुरा बस्ने चन्दन कापरका 8 वर्षीय छोरा विवेक कापर रहेका छन्। बुधबार साँझ घर छेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाएपछि परिवारले तत्काल उपचारका लागि बर्दिवास स्थित जनसेवा अस्पताल पुर्याएका थिए। उपचारको क्रममा विवेकको बिहिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भोलि बिहान 9 बजेको हजुरको समाचार मनाउनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रममा समाज दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसंगीतको विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुत तपाईँको मुटुको डुगडुगी बखर 14-15 लागेको एनहान्सम ठिटो श्रोटा उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि। अनि यो पललाई अझ विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस देहुडी। हामी हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ। तपाईँले रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्छौ। अनि साथमा रमाइला चटपटी कुराकानी हुन्छन्, मिठा मिठा रमाइला चटपटी कुराहरू हामी गर्नेछौँ। पनि भन्न चाहन्छु सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। लेख रचनाहरू पठाउनुहुन्छ भने हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ। त्यहाँ एसएमएस दोहोरीको अडियो लाइभ भेटाउन सक्नुहुन्छ, अनियर भइराखेको छ। त्यसमा तपाईँले लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ भने त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि कुनै लोकदोहोरी भाका सुन्न मन छ भने तपाईँले त्यहाँ पोस्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि मिठा चटपटे माया प्रेमका कुराकानीहरू सुन्न मन छ, गर्न मन छ भने पनि तपाईँले त्यहाँ भर्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। होइन, पक्कै पनि हामी मिठा र मैला कुराकानीहरू गर्नेछौ पनि भन्न चाहन्छु। रातको समय छ, 10:16 गइसकेको छ। के गर्दैनन्छ, कहाँ हुनुहुन्छ, होइन, कुन कुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथै मेसेज गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। रातको समय छ, मिठा र मैला कुराकानी हुनेछन्, चटपटे मिठा होइन कुराकानी गर्नेछौ पनि भन्न चाहन्छु। आउनुहोला पनि भन्न चाहन्छु। मिठा कुराकानी हुन्छ है, ओके। अब बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, त्यो लागेको थकाइ पेट चिन्ता बेथाहरूलाई भुलाउने कोसिस पनि गर्नेछु पनि भन्न चाहे। अनि अन्य माया प्रेमका कुराकानी त हुने नै छन् यो कार्यक्रममा पनि भन्न चाहन्छु। यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छु म तपाईँको माझमा एउटा मिठो गीत राखेर, त्यसपछि आउनेछु मिठा र माइला कुराकानी गर्नको लागि। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु खुमन अधिकारी अनि विष्णु माझीको सुमधुर आवाज मलाई गीत छ। यति बेलाको समयमा राख्न चाहन्छु, सम्झी सम्झी रुन्छु अहिले त, त्यसपछि म आउँछु।

तिमीले धोका दिएर गइहाल्यौ, केही दिन हामी पाएन मैले त्यो गीत तपाईँकोमा आजमा राखे। कुमन अधिकारी देवीघरतीमा घरको सुमधुर आवाज मनाएको गीत थियो सम्झी सम्झी रुन्छु। अहिले त संगीत संकल्प सुवेदी अनि भनौँ शब्द संकल्प सुवेदीकै रहेको थियो। कार्यक्रममा समाज दोहोरी अनिहार भइराखेको छ। आवाजमा म श्रीराज महर्षि भर्खर 14:15 लागेको ह्यान्डसम ठिटो साथमा तपाईँ हुनुहुन्छ। यति बेला व्यस्तता विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुन्दै हुनुहुन्छ, कार्यक्रमलाई सेयर गरिदिनुहोस्, मेसेज पठाउनुहोस्, लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ। वाचन गर्ने कोसिस म गर्छु पनि हुन चाहे। रातको समय छ, मिठा रमाइला कुराकानी पनि गर्नेछौ। शुरूआतमै सेन्टिमेन्टल एकदम होइन आँखा राख्यो, अब मन त छोयो होला। कहिलेकाहीँ हुन्छ कि एउटा भनौँ न ठूलो खालीपन, जब आफूले माया गरेको मान्छेले छोडेर जान्छ नि होइन, छाडेर गइसकेपछि एउटा ठूलो खालीपन छाडेर गइसकेको हुन्छ। न त सम्हालिने मौका दिन्छ, न त आफ्ना भनाइहरू नै सुन्ने धैर्यता राख्छ होइन, न भनाइ सुन्न नै हुन्छ, न सम्हालिन मौका पाइन्छ होइन, खालीपन होइन। कहिले काहीँ लाग्छ नि हाम्रो कथा त भर्खर सुरु भएको, अन्त्य कहाँ होला र होइन, हामी त उठ्छौँ आकाशमा धेरै माथि पुग्नु छ भनेर जुन सोच बनाइराखेको हुन्छ त्यति बेलै टक्क लगाएर हिँड हुन्छ। अझै धेरै पलहरूसँगै बाँच्न बाँकी नै छ, तर तिमीले त बिच बाटोमै हात छोडिदियो, कुनै स्पष्टीकरण बिना, कुनै अन्तिम विदाई बिना धोका दिनु नै थियो भने पहिले नै अलिक टाढा भइदिएको होइन, भइदिएको भए पनि हुन्थ्यो। यसरी आफै बनाएर मुटुको नजिक राखेर रा, अचानक पराई बनाइदिँदा साँच्चै सम्हालिन गाह्रो हुँदो रहेछ होइन। यी कुराहरू हुन्छन् कि यस्ता कुराहरू, विविध कुराहरू हुन्छ, के गर्नु भन्न मन लाग्छ। अनि खै के भनौँ र होइन, एसएमएस हजुरको रेडियो सर, यतै टिकटक लाइभमा प्राप्त मेसेजहरू पनि वाचन गर्नेछु भने हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा पनि प्राप्त भइराखेका छन् मेसेजहरू, वाचन गरिरहेको छु है सर। भवन आले हुनुहुन्छ त्यति बेला, हेलो हजुर नमस्ते, हजुर अनलाइन मार्फत सुन्दैछु, सिन्धुली फिकलको मान्छे आज काठमाडौँबाट भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि घर परिवार अनि श्रीमती अनिसा आले, छोरी प्रिन्सा आस्था, सबैमा सम्झना माया छ भन्नुहुन्छ। सोनाकन्दुङमा हुनुहुन्छ, सेवारो नमस्कार, शुभरात्रि छाड जय श्री राज महर, हजुर सोझो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ, रातको बेला कार्यक्रम होइन सुन्दैछु भन्नुहुन्छ। एकछिन सुनेर सुत्छु म श्री सर भन्नुहुन्छ। शुभरात्रि छ प्यारीहरू, सबिना कन्दुङ, अन्जिता ठकुरी, अप्सरा बस्ने त्यस्तो गरेर, अप्सरा खड्का, सुमिता भण्डारी, श्रीराज महत अनि एमुजरेल देवमान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, घाला बिरमान, हिम्मत खड्की, समीर सहयोगी, हिराबहादुर लकाई, अन्जान थुनुङ, विशुद्ध चिमे, कल्पना साम्पाङ, कमल मुटु पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई, प्रकाश केसी हुनुहुन्छ, दाई सन्चै हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ, कार्यक्रम राम्रोसँग चलाउनु भएको छ, रूममा बसेर सुनिराखेको छु दाई मैले भन्दैछु। हिजो त रोचक गीत राखिदिनु दाई, हिजो रोचक गीत बजाइदिनुलाई हजुरलाई दाई, अब तिजको गीत बजाइदिनु भएन क्यारे हजुरले, अब तिजको गीत आज गाउनु होला है भन्नुहुन्छ जसरी पनि है। ठिक छ, विशेष रूपमा धन्यवाद, हजुरको यो फरमाइस म पूरा गर्ने कोसिस गर्छु। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, भोजपुरबाट भन्नुहुन्छ होइन, अनिसा राई हुनुहुन्छ। चामलिङ नकुल, अर्जुन याखा, डियर मुटु, स्मी राई, रामकुमार लिम्बू, बसन्त श्रेष्ठ, अस्मिता बान्तवराई, मिना चामलिङ, सानमाया शेर्पा, त्यस्तै प्रेम कुमार खड्का, माया बान्तवराई, पूर्ण तामाङ, त्यस्तै किराती अर्पण कुलुङ, तीर्थ राई, सुरोज राई, तिन तुम्सा, त्यस्तै रिमा थामी, सत्यकला इसारा राई, सफल आयुष, कालो बिरमान सुनवार, दुर्गा कटवाल, त्यस्तै गरेर सुभाष कटवाल, डमरू ठगुन्ना, त्यस्तै गरेर सरी डम्बरू ढुङ्गाना है थारै चेन्ज गर्दा मैले माफी माग्छु। विनोद चेमजुङ, हर्पल रोशनी, गगन तेरो थुमे, शर्मिला चोखाङ, बान्तुवा सुफिया राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। अनि प्रकाश के सुन्नुहुन्छ दाई, खुमा अधिकारी र देवघरती मगरको गीत राखिदिनुहोस् भन्नुहुन्थ्यो, मैले राखिसकेको छु। दीपिका पूर्वछानी मगर हुनुहुन्छ काठमाडौँबाट सुन्दैछ है, दीपिका पूर्वछानी मगर हो, सम्झना सबैमा भन्नुहुन्छ दाई। अरू एफएम मलाई त टिभी पनि देखाएको छ तिजका गीतहरू, अब हजुरले कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ। यसको जवाफ तपाईँले पुराना मेरो कार्यक्रम सुन्नुहोस् ल प्रकाशजी, पनि भन्न चाहे सधैँ एउटै कुरा म दोहोऱ्याउन चाहन्न भनेर अब भन्दाखेरि तपाईँको मन दुख्न सक्छ। तिज आउनुभन्दा अगाडि होइन 15 दिन
अथवा एक महिना अगाडिबाट बज्न थाल्छन्। त्यो चाहिँ आउन दुई महिना बाँकी छ, होइन लगभग डेढ महिना बाँकी छ अहिलेदेखि त्यसका गीतहरू, त्यसका गीत भन्नुहुन्छ प्रकाशले। प्रकाश मक्तान हुन्छ, हेलो नौ भएर दस वर्ष पुग्नु भएको हामीसम्म ठिटो दाई, म पनि सुनिराखेको छु सुन्दरी ग्वालटारबाट भन्नुहुन्छ प्रकाश मक्तान हो भन्नुहुन्छ। मेरो उमेर नघटाउनुहोस् न, म 14-15 लागेको, त्यो साह्रै सानो पनि छैन म। शान्ति विषय हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। रोल्पाबाट सबैमा सम्झनामा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला श्रीधर पौडेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ भन्नुहुन्छ, इन्डियाबाट नेपाल घर अर्को खाँची हो भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। आज मलाई क्षतिज पारी उनको बस्तीमा भने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, ओके कोसिस गर्छु म। त्यस्तै गरेर प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने, मामु अञ्जना त्रिप्यारी साम्पाङ, त्यस्तै बाबा विनोद साम्पाङ, मनिषा बान्तुवा, रञ्जित राई, सोना कन्दुङ्गा, स्नेह चामिङ, लक्ष्मी राई, हल्का बान्तुवा, भूमिका राई, राई ऋतु, त्यस्तै रमला साम्पाङ, एमपी विवास लिम्बू, प्रेम भण्डारी, योगेन लिम्बू, तीर्थ राई, लवली किरात, गगन तेरथुमे, दादा देवेन किशोर अञ्जान, विवास कुलुङ, हरजार मान राई, छत्रयाम्फू, दादा प्रदीप खलिङ, दादा इटराम चौधरी लगायत सबैमा सम्झना माया छ सुन्दैछु भन्नुहुन्छ। हिराबहादुर लगाई हुनुहुन्छ, नमस्ते सर, रेडियो सुन्दैछु है बुटोलबाट, अहिले 10 बजेको मौसम सफा छ भन्नुहुन्छ है, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हेर्दै पनि हुनुहुन्छ झापाली हिरो राजकालीकोटे हुनुहुन्छ, बिर्तामोड झापा घरको, अहिले चिबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि इन्द्र कालीकोटे, प्याकुली गीता, निश्चल निस्ना लिम्बू, जेनी बान्तवा, भावना चामलिङ राई, घाल रेणु, एलिसा लिम्बू, दिलु एम्फू राई, फुची संस्कृति लामा, निशा बान्तवा, दुखी बिनालु लाम लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सुरक्षा विश्वकर्मा हुनुहुन्छ, इट्स यु अल, इट्स मी सुरक्षा विश्वकर्मा अल द वे फ्रम रोल्पाबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुरक्षा उच्चारण त सही गरेको छु नि हजुरको नाम त मैले सुन्दै हुनुहुन्छ भने भन्नुहोस् ल, कहिले काहीँ तल माथि हुन सक्छ कि, त्यो भएर पनि हो। यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ, यति बेला रितिका श्रेष्ठ हुनुहुन्छ, सम्झना छ सुन्दैछु सबैमा भन्नुहुन्छ, सम्झना छ माया छ सुन्दैछु भन्नुहुन्छ काठमाडौँबाट हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर राजुजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ होइन। त्यस्तै मुस्कान सपान हुनुहुन्छ, मलाई त कति मनपर्छ सुन्दैछु काठमाडौँबाट भन्नुहुन्छ। मुस्कान सपान हुनुहुन्छ, मुसुक्क मुस्कुराएको फोटो छ होइन, रामजी पनि हुनुहुन्छ है, तपाईँहरूले देख्नु भने फिदा हुनुहुन्छ, त्यही भएर उहाँ टिकटकतिर मात्र हुनुहुन्छ। सार्गल हुनुहुन्छ अर्थात् मुना भण्डारी हुनुहुन्छ, सिन्धुली घर भइहाल्छ, काठमाडौँ थानकोटबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै हाम्रो प्रकाशजी हुनुहुन्छ, प्रकाश सरले पनि सुन्दै हुनुहुन्छ, प्रकाश खड्का होइन, सम्झना सबैमा माया छ है भन्नुहुन्छ, उहाँ पनि हामीसम्म हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ हाम्रो उत्तम सर होइन, मेरो मित्र, उहाँले पनि हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि श्रेष्ठमा धन्यवाद। हिराबहादुर सर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सानी हुनुहुन्छ, सानी मान्छे, हेलो हेलो एभ्री वान होइन, एभ्रीबडी गाइज हेलो हेलो भन्नुहुन्छ उसले होइन, उहाँले सरी होइन, हेलो हेलो स्वागत छ हजुरलाई सानी, ओके। त्यस्तै रविना सिद्धल हुनुहुन्छ, हेलो हेलो नमस्ते, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भोजपुर घर भए अहिले चाहिँ काठमाडौँबाट हेर्दैछ है, मुस्कान सपना हो, सम्झना सबैमा भन्नुहुन्छ। सुन्दली सुदीप आइडिरहेको छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आइसा पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछु हेर्दैछु पुरानो गाउँ सिम्लेबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। धेरै बोले जस्तो लाग्छ रातको समयमा माया होइन, अब बोल्ने भनेको पनि फेरि यस्तो हुन सक्छ नि, यो केटाको कति आवाज सुन्नु, यहाँ आफ्नो माया प्रेमिकाको कुरा सुन्न छोडेर यसको कुरा सुन्छु होइन, नभए पनि गीत राख्यो भने चाहिँ म सुन्छु भन्ने पनि लाग्न सक्छ है तपाईँलाई होइन, त्यो लागेको पनि हुनसक्छ। म त कहिले काहीँ मनका कुरा पनि बुझ्ने गर्छु नि त, यसको आवाज यस्तै हो धेरै नसुन्नु, बरु गीत राख्यो भने यसको सुन्थेँ म कार्यक्रम बोलिराख्छ भन्ने हुनसक्छ। यति बेला क्षतिज पारियनको बस्तीमा गीत तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु म म्यासेजहरू वाचन गर्नको लागि, रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला, अनि हेर्दै हुनुहुन्छ म्यासेजहरू पनि पठाउँदै गर्नुहोस् ल, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनुहोस्।

हजुर, तपाईँको माझमा राखे क्षितिज पारी उनको बस्तीमा होइन रमाइलो भन्दा पनि मार्मिक थियो। रामजी खाडन टिकापुनको आवाजमा रहेकी थियो। सुन्दै हुनुहुन्छ कार्यक्रम समाज देहोरी आवाजमा म स्त्री राजमा छु, साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो एक्सदी थुप्रो एक मेगाहर्ज जुन रामी छ जिल्लाको पहिलो सामुदायिक रेडियो हो। अर्को तामाको सिएफएम 95 मेगाहर्जबाट पनि सुन्नुहुन्छ त्यो बेला पनि। अनलाइनका माध्यम भनेको थुप्रै माध्यम छ यति बेला सुन्नुहुन्छ, अनि टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ। ओके, हेर्न सक्नुहुन्छ, कार्यक्रमलाई सेयर गर्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। रातको समय छ, 10:38 गइसकेको छ। कता हुनुहुन्छ हौ व्यस्त? माया प्रेमका कुराकानी गर्दै त हुनुहुन्न नि यति बेला? काली खाना खायो खायो कि नै भन्दै हुनुहुन्छ कि के थाहा? यता पनि ध्यान दिनुहोस् है, सुन्नुहोस् कार्यक्रम इम्पोर्टेन्ट चिज होइन, छुटाउन सक्नुहुन्छ इम्पोर्टेन्ट, अनि एकदम मेरो भोइस मिस गरिराख्नु भएको छ के थाहा पनि भन्न चाहे। त्यस्तै गरेर अर्को भनेको ठिक छ, मेसेजतर्फ म लागिहाल्छु है यति बेला, मेसेजहरू वाचन गरिहालौँ अनि त्यसपछि अन्य कुराकानी गरौँला। धर्मराज हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, बिर्तामोड झापा घर भइहाल्छ दुबईबाट, कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। मिल्छ भने फ्रेन्ड सेन्चुरीको मन जित्यो बोली वचन अहिले भन्ने भाका राखिदिनुहोस् भन्नुहुन्छ, यो पनि प्रयास गर्छु म पनि भन्न चाहे। आफन्तजन घर परिवार लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, अनि अब बजनी सुनाउन चाहन्छु भन्नुहुन्छ। प्रकाश मक्तान हुन्छ, हेलो ह्यान्डसम ठिटो दाई, म पनि सुनिराखेको छु कार्यक्रम, राम्रो लाग्छ भन्नुहुन्छ। ओके, धन्यवाद हजुरलाई। धोलाखाली सरोज खड्का हुनुहुन्छ, प्लास्टिक ओढेर जाने ती तीनजना नानी, पानीमा भिजेर पनि बोकेको छ ज्ञानको भानी, भारी भन्नुभएको भानी हुन्न होला जस्तो लाग्छ। प्लास्टिक ओढेर जाने ती तीनजना नानी, पानीमा भिजेर पनि बोकेको छ ज्ञानको भारी। 2 करोडले हेरो भिडियो, तर कसैले सोध्यो कि उनको बाटो उनको छाता उनको सपना कानी। प्लास्टिक ओढेर जाने ती तीनजना नानी, पानीमा भिजेर पनि बोकेको छ ज्ञानको भानी। 2 करोडले हेरो भिडियो, तर कसैले सोध्यो कि उनको बाटो उनको छाता उनको सपना कानी। नेता भन्छन् विकास भए सहर चम्किएको छ, तर गाउँमा आज पनि बाटोको अभाव देखिएको छ। शिक्षा सबैको अधिकार हो संविधानमा लेखिएको छ, तर व्यवहारमा भने प्लास्टिक नै ओढिएको छ। हजुरको रेडियो मार्फत यो आवाज पुगोस्, सम्बन्धित निकायको कानमा यो कुरा ठोकियोस् भन्नुहुन्छ। दोलखाली सरोज खड्काजी, के कुरा यहाँलाई आग्रह गर्न चाहन्छु भने तपाईँले टपिक झिकिहाल्नुभयो, म फेरि यस्ता कुरामा धेरै बोल्ने मान्छु, प्याचा प्याचा बोलिराखेको हुन्छु। के भन्दाखेरिमा नेताहरूलाई विकास जब जब चुनाव आउँछ त्यति बेला मात्र विकासका कुराहरू लिएर आउँछन्। हजुर म विकास गर्छु, मलाई भोट दिनुहोस्, मलाई जिताएर पठाउनुहोस्, तपाईँका सारा समस्या म हल गरिदिन्छु हजुर भन्दै हात जोडेर आउँछ। जब चुनाव जितेर जान्छन् त्यसपछि हजुर न हजुर होइन, त्यसपछि सर मेरो गाउँमा यस्तो भएको थियो बाढीले होइन यस्तो आयो यस्तो गरेर केही गर्नु पर्यो, हजुर म भनिदिन्छु होइन, म भनिदिन्छु सम्बन्धित ठाउँमा कुरा पुर्याउँछु हजुर, केही पहल गरिदिनु सकियो होइन। कोहीले त्यसो भन्छन् भने कोहीले त त्यो पनि भन्दैनन्, भेट्न पनि पाएनन् होइन, यस्तो छ हेर्नुहोस् राजनीति। अनि मैले सधैँ भन्ने गरेको छु, विकास भनेको लङ टर्मको लागि होइन, सस्टेनेबल खालको विकास हुनुपर्छ, लङ टर्म भिजन राखेर विकास हुनुपर्छ होइन। यहाँ के हुन्छ भने आजको आज देखाउने गरी विकास गर्छन्, कस्तो त भन्दा रोड बनाउँछन् बाटो बनाउँछन्, घरमाथि पनि बाटो हुन्छ, घर मुनितिर पनि बाटो हुन्छ, यता साइड सबैतिर बाटो पुग्छ। अनि सोच्दैनन् इन्जिनियरहरूले पनि खासै त्यहाँनिर ध्यान दिँदैनन् किनकि त्यहाँको अब ठुलाबडाले भनेको मान्नुपर्छ। अनि के अरे बाढी आउँछ, पहिरो जान सक्छ, घर अर्काको घर लान सक्छ, अथवा ढेलबाढी आउन सक्छ होइन, पहिरो जान सक्छ पनि, त्यो कुराहरू एका राख्दैनन्, लानुपर्छ लानुपर्छ पेलेर लानुपर्छ भन्ने हुन्छ। वन विनाश सखाप होइन, बाढी आओस् कि पहिरो आओस् त्यो पनि सखाप। त्यसपछि अर्को कुरा भनेको पानीको मुहान पनि सखाप, पानीको मुहान हुनुपर्छ, पानी बेसिक चिजहरू त हुनु पर्यो नि त नागरिकका लागि, नागरिकलाई के हो शिक्षा स्वास्थ्य घाँस घाँस कपास चिज त हुनु पर्यो नि त होइन, पाउने भनेको त्यति, त्यसपछि त अरू चाहियो त नेताहरू आ कसरी पैसा भरौँ, कसरी आफन्तजनलाई होइन अगाडि बढाउँ, अथवा आफ्ना आसेपासेहरूलाई कसरी जागिर लगाउँ होइन,
कहाँ कहाँ पुर्याउनुहुन्छ, कसरी हुन्छ भन्ने तर्फ लाग्छन्, होइन कहाँलाई कसलाई आफ्नो आफन्तजनलाई कहाँ ठेक्का दिउँ, कहाँ ठेक्का होइन कति कमिसन खाउँ, यो कुरामा हुन्छ विकास हुन्छ त हुन्न भाइ। जब चुनाव आउँछ त्यसपछि फेरि देख्छन् यिनीहरूले, अँ त्यो गर्न त खोजेको थिएँ मैले, बनाएको उहाँ त पुर्याएको थियो तर भएन त के गर्नु, अब म अब जिताउनु भने अब पुर्याउँछु है। अब नयाँ आएका छन्, नयाँ आएकाले पनि के गर्छन् हेरौँ होइन। यस्तै हो हाम्रो कुरा, अब मैले त भन्ने कुरा भनेकै रहेको हुन्छु, मैले सधैँ भन्छु अलि नेता भनेको लङ टर्म भिजन राख्ने खालको नेता हुनुपर्छ क्या, चुनिनुपर्छ, जित्नुपर्छ जस्तो लाग्छ होइन। अब जस्तै कुनै कुनै ठाउँमा बाटो पुगेको छैन, मेन बाटो पिच भएको छैन, यो बर्खाको बेलामा जानुहोस् न हिलाम्ने गाडी तान्नुपर्छ अर्कोले होइन, तर त्यहाँनिर अब टोल टोलमा चार चारवटा पाँच पाँचवटा बाटो पुगेका छन्, त्यहाँ बाख्रा कुद्छन्, बाख्रा हेर्नलाई, गोरु गाई गोरुहरू खेद्नलाई सरकारी पैसा त्यहाँनिर लगेको छ, खोजी नीति कसले गर्छ र होइन। हामी यस्तो बोल्न जाउँ, आउँछस् हेर्छस् खाना आयो होइन, हिँड्लास बाटो हुन्छ हुँदैन भने हुँदैन भन्नुहोस् होइन, यी कुराहरू छन् होइन। अनि त्यसपछि अलिकति एउटा दुइटाको आवाज उसमा उठ्न उठ्न खोजेको हुन्छ, त्यसपछि विरोध हुन्छ, त्यसलाई नै गलत ठहराइदिन्छ होइन। यी कुराहरू छन्, यस्तो छ विकासको नाम, विकास गरे कति भनेर सोध्नुहोस् न, मैले कहाँ कहाँ विकास गरेँ, कति लङ टर्म खालको विकास कस्तो भयो भनेर अहिलेका अब सबै जनप्रतिनिधिलाई भन्नुहोस् न, जितेका जनप्रतिनिधिहरूलाई देखिने खालका अथवा लङ टर्म भिजन भएका होइन, कहाँ कहाँ गर्नु भने गोलान 100% गर्नुभएको छ होइन, खट्टी खट्टी गर्नुभएको छ, तर 95% उयो भन्छन् नि होइन, हुँदै गर्छ काम गर्दै गरौँला नि उनीहरूको। गीता लिम्बू हुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ ट्याकुली गीता इलामबाट होइन। अनि शिवरात्रि चन्द्र लिम्बू एन अल फ्रेन्ड्स भन्नुहुन्छ, डमर ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु मन्थली कठजोरबाट भन्नुहुन्छ। खाना खानु भयो दाई भन्नुहुन्छ, खानु भयो। शोभा थापा रोली राई, तिम्रो दिलको राजा अनि रोजगार कि सम्झना बुढा थोकी सम्झना नेवा खड्की उनिसा थापा मम्मी बाबा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। निर्मला सुनवार हुनुहुन्छ, कार्यक्रम राम्रो लाग्छ सुन्दैछु सुन्ने गर्छु भन्नुहुन्छ। त्यस्तै सरिका छेत्री हुनुहुन्छ, नमस्ते दाई कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। बैतडी घर भइहाल्छ इन्डियाको हिमाञ्चलबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। शान्ति विष्णु हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। दाई मेरो लागि होइन लाउननी भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ, लौनानी भैया भन्ने है क्या। ठिक छ, अब राख्ने चाहिँ कोसिस गर्छु, तर आज पनि 10:45 भइसक्यो, एउटा गीत म राखिहाल्छु ल, सिल्की कपाला यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु। आवाज विनोद महतारा अनि साथमा अन्जु विश्वकर्माको रहेको छ भने, संगीत रामकृष्ण थापा अनि शब्दलाई भनौँ न प्रतिमा शिवाकोटीको रहेको छ। यति बेला तपाईँको माझमा राख्न चाहन्छु यो गीत, प्रकाश खड्का अफिसियल युट्युब च्यानल मार्फत सर्वत्र बजारमा उपलब्ध छ, सुन्न सक्नुहुन्छ। यति बेलाको समयमा यो गीत तपाईँको माझमा छोटो मिठोमा राख्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुलाई, म्यासेजहरू पठाउँदै गर्नुलाई त।

आफूलाई मन पराएको अथवा आफूले मन पराएको व्यक्तिलाई नराम्रो भन्नेको हुन्छ र होइन, सबैले राम्रो नै भन्छन्। सिल्की कपाल यदि तपाईँको माझमा राखे विनोद महतारा अनि साथमा अन्जु विश्वकर्माको आवाज रहेको थियो। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाज म श्री राज महजु साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। माया प्रेमका कुराकानी गर्न मन लागेको थियो, खै तपाईँले केही भन्नै भएन होइन। शान्ति विषय हुनुहुन्छ, राम्रो गीत छ दाई भन्नुहुन्छ कि, धन्यवाद। त्यस्तै गरेर तपाईँले सुन्न सक्नुहुन्छ प्रकाश खड्का अफिसियल युट्युब च्यानलमा छ। त्यस्तै शान्ति विषय हुनुहुन्छ, दादा आज त गीत गाउने बेला नरुनु ल भन्नुहुन्छ। रुन्छु नाइ, म त अहिले पनि रुन्छु। शान्ति शान्ति शान्ति होइन, जुनी त चामलिङ राईले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई हजुरले तिजको गीत जसरी भने पनि गाउनु होला है भन्नुहुन्छ। अब तिजको गीत मलाई गाउन आयो त भने हो, यो तिज भनेको हेर्नुहोस् दिदी बहिनीहरूको लागि हो कि चेलीहरूको लागि हो, स्पेसल्ली पछिल्लो समय अलिकति अब सबैलाई बराबरी भन्ने भएर हो कि होइन केटाहरू होइन, अब सबैजनाले गाउने त्यसपछि अब होइन नाच्ने कार्यक्रम गर्ने जस्तो भयो, त्यो चाहिँ हो जस्तो लाग्छ। नत्र सुरु सुरुमा त यसको मेन उद्देश्य भनेको अब चेलीबेटीहरू होइन टाढा टाढा हुन्छन्, त्यसपछि आउने होइन दुःख सुख कुराकानी गर्ने हो जस्तो लाग्छ है मेरो विचारमा चाहिँ। ठिक छ, अब मैले गाउने भनेको मलाई गीत गाउन आउँदैन त्यसका गीतहरू खासै होइन, मलाई आउने भनेको अर्कै हो, सेन्टिमेन्टल गीतहरू मात्र आउँछन्। रोमान्टिक गीतहरू मलाई खासै आउँदैन, म रोमान्टिक पाराको मान्छे छैन। लभका कुराकानी गर्न थालेपछि म थोर काम छु, अहिले पनि कस्तो कस्तो भइसक्यो, जिउ सिरिङ्गा भइसक्यो होइन। मलाई एउटै मात्र आउँछ तिजको गीत, दसैँ तिहारको गीत आउने भनेको एउटा होइन, तिजको गीत पनि मलाई हाई मेरो फरिया हो, उहाँ एकजना मोडल मन परेर मैले गीत सुन्ने गरेको होइन, त्यही उहाँ मोडल हुनुहुन्छ, मैले एक्ज्याक्ट बिर्सेँ उहाँ होइन। दसैँ तिहार आउने बित्तिकै उहाँको एउटा छ त्यो गीत होइन, त्यो सुनिराखेको हुन्छु म प्रायः जस्तो सुन्छु। है मेरो फरिया झनमाथि सार्यो झन तल सर्छ, है मेरो फरिया विष्णु माझे गीत, मैले अब जस्तै हामी पनि नाच्नुपर्छ बिचबिच, यस्ता यस्ता गीतहरू आउँछ, गाउन आउँदैन मलाई। दुई लाइन गाएर हुँदैन, हेर्नुहोस् जिन्दगी दुई लाइनले चल्दैन कि पुरै चलाउनुपर्छ जिन्दगी, आधाउधि भइहाल्छ नि, लाउँथे माया घातै घातो भयो भन्ने दाइ मिल्छ भने यो गीत राख्दैन सन्दन चाहिँ मिल्दैन हजुर, आज सरी भन्न चाहे। त्यस्तै गरेर दिपिक भन्दा पनि दिपक बान्तवारा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। दुर्गा लामघाते हुनुहुन्छ, कार्यक्रम सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई, रातको समयमा निर्देशम हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, पाँच थरको मिक्लाङजुङ दुई अहिले चाहिँ कतारबाट सुन्दैछु भन्नुहुन्छ, छ निर्देश हो भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ। समीक्षा जोशी, अङ्किता सुनवार, माया राई, जुनेत चामिङ राई, मेरो प्यारो मान्छे तिमी, लिम्बुनी पविना, काली कमला लिम्बुनी, फुच्ची संस्कृति लामा, रुबिना थामी, मनिषा मनु, त्यस्तै माया आयुष, कविता कतानी काली, अञ्जना शेर्पा, दिनदेखि रिया राई, अनिता कालिकी, शर्मिला चौला गायिक, अनुसा सुनवार, पूर्वली खुसी, ममता पया, कल्पना छेत्री, सरिता याक्षमा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर अर्जुन आखा हुनुहुन्छ, शङ्ख सभा धर्म दुवी तामापुकबाट मजाले कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मिडिया प्रेमी राई अनिसा, त्यस्तै गरेर रञ्जिता माला ठकुरी छेत्री, त्यस्तै गरेर राज वियोगी गुरुङ, राज घलेमगर, त्यस्तै गरेर हरफल रोस्ने लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। क्षतिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो भन्नुहुन्छ आमुजुरेलजीले होइन, क्षतिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो, मलाई यहाँ लिन कोही आए हुन्थ्यो भन्नुहुन्छ र मलाई पनि त्यस्तै लाग्छ। क्षतिज पारी गाउँमा पुग्न पाए हुन्थ्यो, मलाई यहाँ लिन कोही आए हुन्थ्यो, सपना बुनी एक्लिँदा आँसु कहाँ छुट्यो, सपना बुनी एक्लिँदा आँसु कहाँ छुट्यो, जिन्दगीमा बतासले खुसी ल्यायो हुन्थ्यो, जिन्दगीमा बतासले खुसी ल्यायो हुन्थ्यो भन्नुहुन्छ। बिरानो बस्ती हजारौं मान्छे एक्लो छुमा, बिरानो बस्ती हजारौं मान्छे एक्लो छुमा, कोही आई सच्चा प्रीत आजै ल्यायो हुन्थ्यो, कोही आई सच्चा प्रीत आजै ल्यायो हुन्थ्यो। आकाश अनि बादल सरी शून्यता छ मन, आकाश अनि बादल सरी शून्यता छ मन, चल जस्तै चिरबिर चिरबिर गर्दै गीत गाए हुन्थ्यो,
चरी जस्तो चिरबिर गर्दै गीत गाए हुन्छ, एउटा मुटु छुटेर बाँच्न साँच्चै गाह्रो हुन्छ, एउटा मुटु छुटेर बाँच्न साँच्चै गाह्रो हुन्छ, जीवनभरि साथ दिने कसम खाए हुन्थ्यो, जीवनभरि साथ दिने कसम खाए हुन्थ्यो भन्नुहुन्छ। मैले चाहेको पनि त्यही हो एम उज्रेलजी, तपाईँले पनि त्यही चाहनु भएको रहेछ। एम उज्रेल दोलखाजुरीबाट सुन्दैछु भन्नुहुन्छ, लेखको लागि विशेष रूपमा धन्यवाद। विष्णु अनिसा सुनवार सोना कन्दुङ्गा दिदी, भूमिका राई, सरिता राई, सुनिता कार्की, राजकला राईनी, कपिला चामलिङ राई, बेलिया छमृता राई, रोदन, त्यस्तै मनिषा मनु, त्यस्तै गरेर होइन सन्ध्या थामी, सुनिया सुनिया, सरिता आयु, त्यस्तै अञ्जिता मल्ल, ठकुरी छेत्री, जया थापा मगर, मुना भण्डारी, दाइका हेल, बिरमान सुनवारलाई सबैमा सम्झना छ भन्नुहुन्छ। रविना सिद्धेल पराजुली हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ काठमाडौँबाट भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। मेरो कमेन्ट वाचन भयो, अब सुतेमा भत्ती छैन यतातिर, अँधेरी रातमा यो मन जित्यो निष्ठुरी मुनाको यादमा भन्नुहुन्छ सोना कन्दुङ्गाजुले। आफ्नो इच्छा पूरा भइसकेपछि सुत्न पाइन्छ सोनाजी, के भन्न खोज्नुभएको तपाईँले? माया छैन कार्यक्रमलाई? मलाई त अब माया गर्नुहुन्न, होइन माया हुनुपर्ने हो, होइन यसको कार्यक्रम म अन्तिमसम्म सुनेर बस्छु, साथ दिन्छु भन्ने त कता कता। म सुतेँ, अब मेरो म्यासेज वाचन भइहाल्यो, ल ठिक छ, अब मेरो काम छैन, सुत्छु भन्ने जस्तो कुरा आउँछ त। दाई हजुर 16 वर्ष हुनुभएको हो भन्नुहुन्छ शान्तिले। हजुर, म अस्तिबाट ठ्याक्राको 16 वर्षमा लागेको छु, कहाँ हुन्छ, 14 वटा 15मा लागेको छु, 15मा लागेको, 1 वर्ष अझै बढाउनु भयो। दिलकुमारी आर मगर्नी आइडी रहेको छ रोल्पाबाट, दिलकुमारी रोका मगर भन्नुहुन्छ, कार्यक्रम दामी छ है भन्नुहुन्छ। साथीहरूमा सम्पूर्णलाई धेरै सम्झना भन्दै छुट्टिए, नमस्कार भन्नुहुन्छ। निशा ठोकर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। माया फेरि हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, मन्थलीमा पुरानो गाउँ सिन्द घर भइहाल्छ दुबईबाट भन्नुहुन्छ। अब बज्ने गीत चाहिँ मामु बाबाको लागि, बुना आइसापुरी, अञ्जितापुरी, छोरी दृश्यपुरी लगायत सबैमा सम्झिन चाहन्छु, समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। संगीत सृष्टि रोलपाली कान्छी हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ। हाम्रा रोलपाली चेलीहरूले साथ दिँदै हुनुहुन्छ है, धेरै होइन देखिरहेको छु म, जम्बो टोली बोकेर आउँदै हुनुहुन्छ जस्तो छ, कार्यक्रम सुन्दै हुनुहुन्छ जस्तो लाग्यो है। ठिक छ, स्वागत छ यहाँहरूलाई पनि भन्न चाहे, मेरो साथी पनि थियो कलेज पढ्दाखेरि होइन रोल्पातिर, अहिले पछिल्लो समय छैन म र कता गए पनि होइन भेटघाट छैन, तर ठिक छ। दिलदेखिरिया हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ। शान्ति विषय हुनुहुन्छ, दादा हजुरको पछाडिको गीतको धुन कति मिठो हो के, मलाई राम्रो लाग्यो भन्नुहुन्छ। मेरो आवाज नि शान्ति, तपाईँलाई धुन मन पऱ्यो कि मेरो आवाज? है, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि रमिला राई हुनुहुन्छ, मोरङबाट सुन्दैछु, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नुहुन्न चाहे। अब यति बेला म्यासेज वाचन गर्न चाहन्छु म, टिकटक लाइभमा पनि प्राप्त म्यासेजहरू छन्, 10:58 गइसकेको छ, यति बेला म म्यासेज वाचन गर्न चाहन्छु होइन। यति बेला म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ, यति बेलाको समयमा थुप्रै म्यासेजहरू प्राप्त भइराखेको छ जस्तो लाग्छ, यति बेला हेर्दैछु म, साथीहरू एक आपसमा कुराकानी गर्दै हो कि मलाई सम्झिँदै हो, भर्खर 16 पुग्नु भएको र तर जुन आउन सुरु भएको छ त भन्नु छैन, यो के हो भन्दाखेरि आजकल यो हर्मोनल हर्मोन चेन्ज हुन्छ नि चाँडै होइन, यसले गर्दा अहिले क्लाइमेट चेन्ज भइराखेको छ कि, यसले गर्दाखेरि हेर्नुहोस् न, मान्छे चाँडै म्याच्युरिटी हुने होइन, साथसाथै अब यस्तो चिजहरू हुन्छ हेर्नुहोस् होइन, यो पछिल्लो समय यो यस्तो हुन्छ हेर्नुहोस्, त्यही कारण हो प्रकाशजी है, अरू केही होइन भन्नु चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ शिला अधिकारी हुनुहुन्छ, माई नेम इज शिला, शिला कि जाउँ ए, शिला अधिकारीले पनि हेर्दैछु भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद। कृष्ण राई बिन्दा सर हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विनिता छेत्री पनि हुनुहुन्छ, हेर्दैछु भन्नुहुन्छ। त्यस्तै रामबहादुर लकाईजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर प्राप्त म्यासेजहरू वाचन गर्न खोजिरहेको छ, तर म नमस्कार हजुर, म पनि आयो है लास्टमा भन्नुहुन्छ, रूपसना योगी हुनुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हाई तिम्रो फरिया, त्यस्तै गरेर ओके, यति बेला
राजी चोलालाई सर पनि हुनुहुन्छ पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर सुनिता सुमार हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ रामेछाप दोरम्बा सलिङ घर भाइ हजुर काभ्रेको भकुण्डे बेसीबाट हुनुहुन्छ राजु चोलागाईजी उहाँलाई पनि विशेष रूपमा धन्यवाद सबै मैले मेसेजहरू प्राप्त जति सबै वाचन गरेको हो र भनेको हो जस्तो लाग्यो है छुट्यो कि छैन होला यहाँ प्राप्त मैले देखेँ जति त सबै वाचन गरेँ जस्तो लाग्छ त छुट्यो र छुट्यो भने भन्नुहोस् ल होइन हात उठाउनुहोस् त क्या मेरो छुट्यो भनेर पौडेल विक्रम हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ मनोज सुन्दास मान्छे बिन्दास हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ युनिक श्रेष्ठ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद मनोज सुन्दास मान्छे बिन्दासले चाहाँझुली सिन्धुले चाहाँझुली रातमाटा बजारबाट सुन्दैछु हेर्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भाइ नमस्ते के छ खबर घटदोलखा हाल युरोपतिरबाट हेर्दैछु है भन्नुहुन्छ हाम्रो पौडेल विक्रम जी उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सम्झना सबैमा सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद पनि भन्न चाहे भन्दै अब छुट्यौँ न त होइन 11:01 गइसक्यो आज पनि अब छुट्नुपर्छ धेरै नलम्ब्याउँ है कुराकानी पनि भन्न चाहे दोलखाको मान्छे भक्तपुरबाट तपाईँहरू के मान्छे भन्नुहुन्छ हाम्रो प्रकाश खड्का सर रमाइलो बिन्दास हँसिलो रसिलो हुनुहुन्छ ठिक छ दादा हजुरको साथीको घर कुन ठाउँ हो र भन्नुहुन्छ शान्ति विश्वले हजुरको मेरो साथीको घर त्यो पारीको डाँडा हुनुहुन्थ्यो मराले ए रोल्पाको रोल्पाको साथी मगर साथी हुनुहुन्थ्यो मेरो होइन मगर हुनुहुन्थ्यो मैले कलेज पढ्दाखेरि थियो अब त्यो ठाउँ बिर्सेँ मैले हजुर अब कलेज पढ्दाको भनेपछि है दादा आवाज मिठो छ भन्नुहुन्छ विशेष रूपमा धन्यवाद लाई लास्ट टाइममा मैले भनेको रोजे गीत राख्दिनँ होला है भन्नुहुन्छ प्रकाशजी हस् धन्यवाद तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु अनि साथसाथै मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि झालटोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु अनि अर्को कुरा भन्नुपर्दाखेरि म रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नचल्नुहोला लामखुट्टेको टोकाईबाट बस्नुहोला औषधि लिन बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला कोही कसैलाई केही भन्नु थियो कि होइन बिर्सिनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु अनि भोलिको यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने बाटोको बारेमा मौसमको बारेमा होइन जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला ताकि बिच बाटोमा अलपत्र नहुनुहोला होइन नपर्नु होला पनि भन्न चाहन्छु नपरोस् भनेर भनौँ न नम्बरहरू रहेका छन् प्रहरीको साथसाथै विभिन्न होइन नम्बरहरू छोडिराखेका छन् हामीले छोडिरहेका पनि छौँ विभिन्नलाई भनौँ समय समाचारतिर पनि तपाईँले टिपेर हेल्पलाइनतिर सम्पर्क गरेर पनि होइन सोध्न सक्नुहुन्छ पनि भन्न चाहन्छु भन्दै अब चाहिँ ओके छुट्यौँ फेरि पनि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे अन्तिममा तपाईँको माझमा राख्न चाहन्छु मन्जित यो बोली बच्चा मैले खेम सेन्चुरी अनि देवी घरतीमा गरेको सुमधुर आवाजमा रहेको गीत छ यसमा आवाज उहाँहरूको रहेको छ भने साथमा यसमा सङ्गीत नन्द परियारको रहेको छ भने शब्दलय रामकेशीको रहेको छ त्यति बेला तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म तपाईँकै मुटुको टुक्रा मुटुको ढुकढुकी भर्खर 14 15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत छुटे होस् त नमस्कार मिठो छ भने त्यो कामना गरे त

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: अन्त्येष्टि संस्कारमा गैर दलित समुदायका स्थानीय पनि मलामी गए। मृतकको घरमा शुद्ध हुने दिनमा तयार गरिएको सामूहिक भोजमा दलित र गैर दलित समुदायका नागरिक एउटै स्थानमा बसेर सँगै भोजन गरेको देखियो। यो सौहार्दपूर्ण वातावरणमा कालीकोटका गाउँमा चलिरहेको छ। केही समय अघिसम्म यो अवस्था थिएन। एक महिना अगाडि राजकोट नगरपालिका तीनका कर्ण कुमालकी आमाको मृत्यु भयो। उहाँको शव बोक्नेदेखि 13 दिने तिथिको भोजमा राजकोट दुईका दयाराम सिमखडा सहभागी हुनुभयो। उहाँ दलित समुदायसँगै बसेर भोजन गरिरहेको तस्वीर पोस्ट गर्दै दलित अधिकार कर्मी कमल कुमालले विभेद हट्दै गरेको र समाजलाई सचेतीकरण गरिरहेको भनी सन्देश प्रवाह गर्नुभएको छ।
4: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: निलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्ष को वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर 2078 देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायाममा 10,22,74,00,000 आयात गरेको छ एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ आर्थिक वर्ष 2080-81 देखि नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन् हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं उनले भनेका छन् अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं उनको भनाइ छ वर्षयाममा देशभित्र खपत भई बस्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ हाल नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेका छन् अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ कूटनीतिक पहलमा जोड़ दिनुपर्छ पूर्व कार्यकारी निर्देशक विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव साक्यको भनाइ छ विद्युत आयातकर्ताबाट नेपाल 4 वर्षमै निर्यातकर्ता मुलुक बन्न सफल भएको छ वर्षयाममा देशभित्र खपत भएर बस्ने करिब 1,000 मेगावाट भारत र बंगलादेशलाई बिक्री गर्न नेपाल सफल भएको छ विद्युत निर्यातबाट 1 वर्षमै 29,32,00,000,000 आमदानी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ

0: नागरिक दैनिकले व्यापार घाटा 18 खर्ब शीर्षकमा खबर लेखेको छ। स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुँदा मुलुकको व्यापार घाटा उच्च भएको छ। नेपालको वैदेशिक व्यापारमा आयातको उच्च निर्भरता हुँदा आर्थिक वर्ष 2082-83 व्यापार घाटा करिब 18 खर्ब रूपियाँ नजिक पुगेको छ। स्वदेशमै उत्पादन गर्न सकिने कृषि खाद्यान्न औद्योगिक तथा उपभोग्य वस्तु समेत ठूलो परिमाणमा विदेशबाट आयात भइरहँदा व्यापार घाटा फराकिलो बन्दै गएको हो। सरकारले आयात प्रतिस्थापन, उत्पादन वृद्धि र निर्यात प्रवर्धनका कार्यक्रम घोषणा गर्दै आए पनि त्यसको प्रभाव अपेक्षा अनुसार देखिन सकेको छैन। भन्सार विभागले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा 17 खर्ब 81 अर्ब रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 व्यापार घाटा 15 खर्ब 27 अर्ब रूपियाँ थियो। एक वर्षको अवधिमा मात्रै व्यापार घाटा 2 खर्ब 54 अर्ब रूपियाँ अर्थात 15.88% बढ़ेको हो। यो तथ्याङ्कले मुलुकको आयातमुखी अर्थतन्त्र अझै गहिरिँदै गएको स्पष्ट संकेत गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनका बेन गोप्य रूपमा नयाँ दिल्ली गएको खुलेको छ। भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए। बेनको नयाँ दिल्ली भ्रमण र भेटवार्ताबारे बुधबार नेपाल खबर .com समाचार प्रकाशन गरेको छ। समाचारमा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको दावी गरिएको छ। त्यस्तै भ्रमणको चर्चा पछ्याइरहेकाले प्रमुख सल्लाहकार बेनसँग विभिन्न संचार माध्यमले समेत चासो राखेका छन्। तर उनले आफू भारत गएको र भारतीय सरकारका वरिष्ठ अधिकारीसँग भेट भएको विषयलाई अस्वीकार गर्दै आएका छन्। तर परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेन राष्ट्रसभा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाललाई समेत जानकारी नदिई चुपचाप नयाँ दिल्ली गएर फर्किएका थिए। गोपनीयता कायम गर्न बेन काठमाडौँ पार्टी .com का संचालक रोशन खड्कासँग पहिलो चरणमा विमान मार्फत सिमरा पुगेका थिए। त्यसपछि उनीहरू रक्सोल हुँदै सड़क मार्गबाट दिल्ली गएको स्रोतको भनाइ छ। उनीहरू 19 असारमा गएर 23 काठमाडौँ फर्किएका जनाइएको छ भने 19 असार बिहान 7:35 बजे बुद्ध एयरको फ्लाइट 551 मार्फत सिमरा पुगेका थिए। सिमरा रक्सोल नाकाको सबैभन्दा नजिकको विमानस्थल हो। कूटनीतिक स्रोतका अनुसार भारतीय पक्षले उनीहरूको दिल्लीसम्मको सड़क यात्रा व्यवस्थापन गरेको थियो। उनीहरू सोही बाटो भएर 23 असारको बिहान सिमराबाटै फर्किएको जनाइएको छ। बेनले सिमरा गएको स्वीकार गरे पनि भारत प्रवेश गरेको अस्वीकार गरेका छन्। उनले आफू हेटौडा र चितवन गएको बताएका छन्। चितवनबाट हवाई मार्ग प्रयोग नगरी सड़क मार्गबाट काठमाडौँ फर्किएको कारण सोद्धा उनले सड़कको अवस्था सुधारिएकाले त्यसलाई सहज विकल्प ठानेको बताएका थिए। बेनले डोभालसँग नेपाल भारत सम्बन्ध, नेपालको प्राथमिकता तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण लगायतका विषयमा छलफल गरेका थिए भने कूटनीतिक स्रोतका अनुसार बेनले डोभालसँग नभई भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा केही उच्च गुप्तचर अधिकारीसँग समेत भेट गरेको खुलेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले पनि नयाँ दिल्लीमा भएका भनिएका भेटघाटबारे जानकारी लिन खोजेका थिए। तर मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार उनले बेनले वास्तवमा कसलाई भेटे भन्ने पुष्टि गर्न सकेनन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन्, हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न सुझाव दिन्थ्यौं। त्यस्तै 29 असारमा पुनः बेनसँग सम्पर्क गरिएको थियो तर उनले त्यसबेला पनि भारत नगएको बताएका थिए। त्यसपछिको सातामा भने उनको भारत भ्रमणबारे परराष्ट्र मामिलामा चासो राख्ने वृत्तमा चर्चा र जिज्ञासाको विषय बनेको थियो। प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण कुन देशबाट हुन्छ भन्ने विषयमा लामो समयदेखि चासो रहँदै आएको छ। परम्परा अनुसार नेपाली प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलो द्विपक्षीय भ्रमण भारतबाट शुरू गर्ने गरेका छन्। तर पदमा बसेको 100 दिन पूरा हुँदा समेत प्रधानमन्त्री शाहले विदेश भ्रमणको कुनै संकेत दिएका छैनन्। किन खुसुक्क भारत गए कुमार बेन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने हुनुभएको छ। सभापति लामिछाने सहित 5 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अगस्त 2 साता अर्थात यही साउन महिनाको अन्त्यतिर 5 दिने भ्रमणका लागि चीन जाने तयारी गर्नुभएको हो। चीनको औपचारिक भ्रमणका क्रममा सभापति लामिछानेले चिनिया विदेश मन्त्री वाङ यी सहित सत्तारूढ़ दलका उच्च तहका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको रासोपा
2: स्रोतले जनाएको छ। चीन भ्रमणका क्रममा विदेश मन्त्री वाङ यीसँग भेट हुने निश्चित भए पनि अन्य उच्च नेतृत्वसँगको भेटबारे भने विस्तृत खुलाइएको छैन। रासोपाको यस अघिको विदेश विभागको सदस्य समेत रहिसक्नुभएका सभापति लामिछाने निकट एक केन्द्रीय सदस्यले भन्नुभयो, पार्टी टू पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो। खासमा सभापतिज्यूलाई यस अघिको संसद कालमा नै चीनबाट निम्तो थियो, तर यसपटक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौ, उच्च तहमा कुराकानी हुन्छ। यता यो खबरसँगै बालेन्द्र आफ्नै नीतिमा यू टर्न उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत भदौ 24 अघि विगतका सरकारले विदेशी राजदूतदेखि तल्लो तहका कूटनीति कर्मचारीलाई समेत सिंहदरबारदेखि बालुवाटारसम्म सीधा पहुँच दिएर नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढ़ाएको न्यारेटिभ बनाउनु भएको थियो। यही न्यारेटिभ चिर्न भन्दै प्रधानमन्त्री शाहले चैत 13 गते शपथ ग्रहण गरे यता कुनै पनि विदेशी दूतावासका प्रतिनिधिसँग छुट्टा छुट्टै अर्थात अनवन भेटवार्ता नगर्ने नीति लिनुभएको थियो, तर प्रधानमन्त्री शाह शुरूआती दिनदेखि अपनाइएको कूटनैतिक दूरीको नीतिबाट अहिले आएर पछाडि हट्नुभएको मात्रै छैन, परराष्ट्र मन्त्रालयलाई नै बाइपास गरेर गुपचुप कूटनीतिक अभ्यास शुरू गर्नुभएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। चीन भ्रमणमा जाँदै रासोपा सभापति रवि उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने शीर्षकको खबर र यससँगै छापिएको बालेन्द्र आफ्नै नीतिमा युटर्न उपशीर्षकको खबर।
1: नेपाली कांग्रेसभित्रको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतर पक्षीय आधिकारिकता विवादमा पुनर अवलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कांग्रेसको इतर पक्षीय सर्वोच्चको फैसला पुनर अवलोकनमा मागसहित पुनः सर्वोच्च पुगेको हो। बीपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा कार्यक्रम आयोजना गर्दै इतर पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई अल्टिमेटम दिएको छ। साथै प्रदेशमा प्रदेश स्तरीय भेला गरेका उनीहरूले साउन 29 गते राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन्। त्यसअघि नै पुनर अवलोकन निवेदन सहित अदालत पुगेको इतर पक्षले त्यसकै जगमा अब पार्टीको 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढ़ाउने निकट स्रोतको दावी छ। सभापतिको हैसियतमा शेरबहादुर देउवा र कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले महाधिवेशनको अगुवाई गर्नेछन्। तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति खड्काका तर्फबाट पुनर अवलोकन निवेदन परेको छ। उक्त निवेदनमाथि तीन न्यायाधीशको इजलासमा सुनवाई भई अघि बढ़ाउन निस्ता दिने वा नदिने विषयमा निर्णय हुनेछ। त्यो निर्णय तीन न्यायाधीशको कार्यकक्षबाट नै हुनेछ। उनीहरूले निस्ता झिकाउन आदेश दिए कांग्रेस विवादले नयाँ रूप लिनेछ।
2: नेपाली कंग्रेसले आफ्ना सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ़ने घोषणा गरेको छ। पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा कंग्रेसले विगत केही समयदेखि संचालन गर्दै आएको जरा अभियानको औपचारिक समापन गर्दै नवीन परिस्थिति नवीन संकल्प नवीन अभियानको शुरूआत गरेको हो। समस्या र सामाजिक रूपान्तरणका मुद्दामा केन्द्रित नागरिकका दैनिक समस्या र सामाजिक रूपान्तरणमा केन्द्रित हुने गरी यो नयाँ अभियान घोषणा गरिएको पार्टीले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टी सत्ता र शक्तिको प्रतिस्पर्धामा मात्र सीमित हुन नहुने बताउनुभयो। उहाँले कंग्रेस अब समाज र सिद्धान्तलाई प्राथमिकतामा राखेर अघि बढ़ने स्पष्ट पार्नुभयो। चुनाव जित्ने वा हार्ने डरले गरिरहेको हार्ने डरले पार्टीहरू सञ्चालन हुन नहुने उहाँको भनाई छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ़ने कंग्रेसको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
1: गत हप्ता सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि शुरू भएको नयाँ सत्ता समीकरण साथै प्रदेशमा फेरबदलको चरणमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँग गठबन्धन तोड्ने निर्णय गरेसँगै सुदूरपश्चिम कर्णाली र बागमती प्रदेश सरकार अल्पमतमा परेका छन्। अब कोशी मधेस गण्डकी र लुम्बिनी प्रदेशमा मात्र कांग्रेस एमाले गठबन्धन कायम छ, तर केही दिनमै ती प्रदेशका सरकार समेत ढल्ने दिशामा छन्। सुदूरपश्चिमबाट बजेटका विषयमा दुई दलबीच कुरा नमिल्दा सत्ता सरकारले नै टुट्ने अवस्था आउँदा देशभरका प्रदेश सरकार ढल्ने पक्का भएका छन्। यसअघि एमाले र नेकपा बीच नयाँ समीकरणको प्रक्रिया अघि बढ़ेको छ। प्रदेश सत्ता सहकार्यका लागि बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। प्रचण्ड ओली निवास गुण्डु पुगेर सत्ता सहकार्य अघि बढ़ाउने विषयमा छलफल गरिसकेकाले सातवटै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले नेकपा अघि बढ़ेको नेकपाका नेता अग्नि सापकोटाले बताएका छन्। प्रदेश सरकार निर्माणमा एमालेसँग सहकार्य गर्ने विषयमा घनीभूत छलफल भइरहेको सापकोटाको दावी छ। त्यस्तै नेकपा एमालेका नेता महेश बर्तौलाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक प्रचण्डबीच सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढ़ेको छ। नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एमाले अध्यक्ष केपी ओली निवास गुण्डु पुगेर प्रदेश सरकारमा सहकार्य अघि बढ़ाउने विषयमा छलफल गरिसकेका छन्। यो सँगै साथै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमा एमाले नेकपाको गठबन्धनमा प्रदेश सरकार बन्ने प्रक्रिया शुरू हुने चरणमा रहेको छ।
2: राष्ट्रिय सभा बिजनेस विहीन शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विधेयक अभावले राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिलाई नियमित विधान प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय इकाई बीचको विधायकीय अन्तर सम्बन्धलाई प्राथमिकतामा राखेको छ। विधान व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकी